भएकै कारणले गर्दा मान्छे यस्ता प्रकारका कल्पनाहरू गर्छ। त्यसैले सर्वदा मनुष्यमा पाप पुण्यका समयमा आदेश दिइरहनुहुन्छ वेदको माध्यमले र आफ्नो आन्तरिक अन्तःकरणबाट पनि उसले त्यसलाई जानिरहेको हुन्छ। किन्तु कति व्यक्तिहरू परमात्माले दिएको यस पवित्र वेद ज्ञानको अध्ययन गर्दछन्, कतिले गर्दछन्? आज हामी समाजमा हेर्ने मुस्किलले एक दुईजना देखिन्छ, र एक दुईजनामा पनि उनीहरूले वेदको जो अर्थ छ, जो वास्तविकता छ, वेदले दिएको जो उपदेश छ, त्यसलाई बुझ्ने कोही हुँदैनन्, जान्ने कोही हुँदैनन्, केवल पढ्ने हुन्छ। र आवश्यकता सबैलाई हुन्छ, फेरि धेरैले जसले वेदको अस्तित्वलाई स्वीकार गरेको छ, वैदिक सनातनको धरातललाई अलिकति पनि जानेको छ, उस सबैले चाहिन्छ। जसले जानेर पनि मान्दैन उसका लागि आवश्यक भएन, त्यसले अत्यन्त न्यून हुन्छन्। कति मनुष्यहरू हृदयमा उत्पन्न हुने परमात्माको शासन ध्वनिलाई सुन्दछन्, कतिले सुन्दछन्? किनकि शासन ध्वनि त ऊ शाश्वत ध्वनि आइरहेको हुन्छ, फेरि पनि हामी सुन्दैनौ, सुन्न चाहँदैनौ, आफ्नै तरिकाले अगाडि बढ्न चाहन्छौ, त्यस्तो अवस्था हुन्छ। र परिणाम सबैका अगाडि छ, काटमा रक्तपात आदिको बजार तातेको छ। एउटा ईश्वर जो सर्वव्यापक छ, सर्वान्तर्यामी छ, सबैका भित्र छ, ईश्वर सबैको त्यही हो, फेरि पनि ईश्वरका नाममा झगडा आज दुनियाँ गर्दैछ, हामी देखिरहेका छौ। र एउटा व्यक्ति उठ्छ, मनै परमात्मा हुँ भन्छ, अर्को व्यक्ति उठ्छ, मनै परमात्मा हुँ भन्छ, र आफैलाई ईश्वर सिद्ध गर्नको निमित्त अनेकौं त्यस्ता व्यक्तिहरूले आफ्ना पछाडि लगाउँछ जसमा बुद्धि लेस मात्र पनि हुँदैन। जो बुद्धिमान व्यक्ति हुन्छ ऊ त विचार गर्छ कि मनुष्य पनि ईश्वर बन्न सक्छ, कुनै पनि शरीर धारण गरेको व्यक्ति ईश्वर बन्न सक्छ, उसमा यो सृष्टिको सृजना गर्ने सामर्थ्य के त्यसमा हुन सक्छ कि सृष्टिका विरूद्ध त्यो व्यक्ति नमर्ने पनि हुन सक्छ? यी कुराहरूमा हामी सोच्दैनौ, चिन्तन गर्दैनौ, आँखा चिम्लेर स्वीकार गर्छौं र जसले जे भने पनि ठिक छ भनेर पछि लाग्छौ। त्यसैले परमपिता परमात्माले मनुष्यलाई तर्कशील बन्ने प्रेरणा दिनुभएको छ, तर्कशील बन कुर्वन्ने देह कर्माणि जिजी विषेच्छतम समाह एवं तो नान्य थे तोस्ति न कर्म लिप्यते न रे। त कर्मलाई बुझेर गर, जानेर गर, र उत्तम कर्महरू गर्दै 100 वर्षसम्म जिउने चाहना गर। त यो प्रकारले वेदले हामीलाई उपदेश गर्दछ, र यहाँ त्यही कुराको परिणाम जो हामी देखिरहेका छौँ समाजमा सबैका अगाडि छ। परन्तु त्यसमाथि आचरण पनि गर्नुपर्दछ, यदि आचरण गरिएन भने पनि त्यसको कुनै काम रहेन, आचरण पनि चाहिन्छ। यसकारण वेदले सुन्नेहरूका साथ एक विशेषण लगाएको छ, तुरासह, अर्थात शीघ्रकारी। तिनीहरू परमात्माको शासनलाई केवल सुन्नाले मात्रै होइन, परन्तु छिट्टै त्यस शासनका अनुसार कार्य गरिरहन्छन्। भगवान संसारोद्धारकका लागि अनेक कर्म गर्दछ, त्यो स्वपस्तम श्रेष्ठतम कर्मलाई गर्ने शाश्वत सत्ता हो भनेर यसले उपदेश गरेको छ। जुन पितुर्न पुत्राः क्रतुम जुषन्त भनेको छ मन्त्रमा, पिताका कर्महरूलाई पुत्रहरूका समान कर्महरूलाई प्रेमपूर्वक सेवन गर्दछ, त्यही सुपुत्र हो। र जुन पिताले थालेका कार्यहरूमा पिताको अपेक्षा उन्नति गर्न सक्दछ, तिनै जगतका सुपुत कहलाउँदछन्। यदि त्यो गर्न सकेन भने सुपुत हुँदैनन्, सुपुत्र हुँदैनन्। भगवानका कार्यहरूमा उन्नति गर्नु कुनै पनि मनुष्यका सामर्थ्यमा छँदै छैन, बढ्दो त के बराबरी पनि हुन सक्दैन। यसकारण जति हुन सक्दछ परमात्माको अनुकरण गर्नुपर्दछ। जसरी पुत्रले पिताको अनुकरण गर्दछ, त्यसरी ऊ परमपिता परमात्माको आफ्नो आराधक पुत्रका लागि भनिएको छ, वीराय अवरोध दूरह, वीराय अवरोध दूरह, धनको द्वार खोलिदिनुहुन्छ। किनकि पिपेश नाकम स्त्रीभिः, ऊ पर्दामा सुखलाई बनाउँदछ, अर्थात उसको जगन निर्माण विधान गुप्त छ।
र त्यो जबसम्म त्यो जगत निर्माण विधानको जो गुप्तता छ त्यसलाई प्रकट गर्ने हाम्रो सामर्थ्य हुँदैन, तबसम्म हामी जसरी समाजमा देखिरहेका हुन्छौं र समाज जस्तो प्रकारको कर्मद्वारा आफ्नो परिचय गराउनु पर्ने त्यो देखिँदैन। अत भगवानलाई पिता मानेर उसको वर पुत्र बनेर आफ्ना पिताको गुप्त विधि निधिको द्वार ढोका खोलाउनु पर्दछ। पिपेश नाकम स्त्रीधि आनन्दको पर्दा सजाएर राखेको छ को एकमात्र अथवा एक उदाहरण यो हो कि ब्रह्मानन्द त पञ्चकोशहरू जस्तो अन्नमय कोश, प्राणमय कोश, मनोमय कोश, विज्ञानमय कोश, आनन्दमय कोशहरूका भित्र लुकेको छ। यी पर्दाहरूलाई चिया त पर्दाको आवरणलाई हटाऊ अनि मात्रै जुन कुरा जुन धनको कुरा यहाँ गरिएको छ त्यो धन प्राप्त गर्न सकिन्छ। यदि त्यो धनलाई प्राप्त गर्नु छ भने विद्याको अति आवश्यकता हुन्छ र आफ्नो जुन मन मस्तिष्कमा बुद्धिमा लागेको जो बिर्कुट छ जुन अज्ञानको पर्दा छ यो पर्दालाई च्यात्नु पर्ने हुन्छ र अज्ञानको पर्दालाई नच्यातिकन ज्ञानको पर्दा त्यहाँ रहन सक्दैन। त्यसैले ज्ञान रूपी धनलाई विद्यारूपी धनलाई प्राप्त गर्नको निमित्त जो पुरूषार्थ हामी गर्छौं त्यो विद्याको द्वार त्यो विद्यारूपी धनको द्वार परमात्माले खोलिदिनुहुन्छ भन्ने यसको आशय हो। र साथसाथै अन्य धन पनि जब हामी कर्महरू राम्रा गर्छौं र कर्म गर्दै जाँदा कर्म कुनै न कुनै फलीभूत हुन्छ, कोही चाहिँ राम्रो कमाउँछ, त यस प्रकारले जुन उपदेश यो मन्त्रमा गरिएको छ यो उपदेश अत्यन्त मानवोचित मनुष्यहरूका लागि अति आवश्यक उपदेश यसमा गरिएको छ र हामीले विद्या प्राप्त गर्नको निमित्त निरन्तर स्वाध्याय गर्नुपर्ने कुराको पनि सन्देश यो मन्त्रमा गरिएको छ। अत यी उपदेशलाई वेदका यी आशयलाई बुझ्ने प्रयास हामी सबैले गर्नुपर्दछ। त सज्जनवृन्द, समय सकिएको संकेत प्राप्त भइसकेको छ, अत यतिन्जेलसम्म यस कार्यक्रमलाई सुनिरहनुभएका सम्पूर्ण सज्जनहरू र यो कार्यक्रम सञ्चालन गर्नको निमित्त प्राविधिक सहयोग गरिरहनुभएका छविजीलाई समेत कोटिशः साधुवाद दिँदै म प्रस्तोता टीकाराम आर्य पुनः वैदिक अभिवादन नमस्ते का साथ म मेरो वाणीलाई यही विराम दिन्छु। ओ

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाई बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600595, मोबाइल नम्बर 98484-27359।
3: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
4: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
3: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
4: त्यसो भए आजै जाउँला नि।
3: ल, अरूलाई पनि भनौँ है।
4: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
5: सिर्जना सुनचाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
4: सिर्जना सुनचाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा। सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095-43893।
6: के तपाईलाई थाहा भयो,
7: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
6: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
7: सार्वजनिक संस्था वा स्थलमा सञ्चालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
6: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
7: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
6: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
7: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
8: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
9: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
10: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
11: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै दीपक आचार्यको तपाईंलाई हार्दिक स्वागत छ।
12: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
11: आज 2083 साल असोज 20 गते मंगलबार, अक्टोबर 6 तारीक सन् 2026, नेपाल सम्मत 1146 असोज कृष्ण एकादशी तिथि।
12: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू:
11: बाढ़ी प्रभावित 504 सरकारी संरचना बनाउन 5.5 खर्ब आवश्यक, राहत तथा पुननिर्माणको कानून हेरफेर गरी अगाडि बढ़न प्राधिकरणको प्रस्ताव, नदी किनारको सड़कको डिजाइन परिवर्तन गर्न सुझाव।
12: सरकारले सिफारिश गरेका 13 राजदूत विरूद्धको उजुरीमाथि आज संसदीय समितिमा छलफल हुने, चाडपर्व नजिकै सँगै 42 जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा बाटोका कारण यसपटक खाद्यले खसी बोका बिक्री नगर्ने,
11: बाँकेका किसानको धान बालीमा बोट सुक्दै जाने समस्या, बाढ़ी प्रभावित क्षेत्रका किसानको उत्पादनमा सरकारले विशेष पहल गर्नुपर्ने सरकारवालाको भनाई, युद्धका कारण बढ़ेको मूल्य समायोजन गर्न सरकारको निर्देशन,
12: भारतमा मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग, अमेरिकामा मध्यावधि निर्वाचन नोभेम्बर 3 हुने, G7 राष्ट्रले आफ्नो मौजदातबाट थप तेल बजारमा ल्याउने तयारी,
11: र जापानमा आयोजित 20औं एसियाली खेलकुदमा नेपाल 2 काँस्यमा सीमित, जुम्लाका विश्व कीर्तिमानी धावक हरिबहादुर रोकाय सहित सम्मानित नगद सहित सम्मानित, विश्वमा नेपाललाई चिनाउने प्रतिबद्धता।
13: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
11: साझा खबरको शुरूमा पुनर्निर्माण सम्बन्धी प्रसंग।
12: सरकारले नदी किनारबाट बस्तीका 100 मिटरको दूरी कायम गरेर मात्रै सड़क पूर्वाधार निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय वातावरणीय मान्यता रहेको छ। नेपालमा भने यसको ठिक विपरीत प्राय नदी खोलाको किनारै सड़क निर्माण गर्ने प्रचलन रहेको छ। यसले गर्दा नदी किनारका राजमार्ग र सड़क संकटमा परेको समेत अध्ययनले देखाएको छ। जथाभावी नदी किनार खनेर बनाइएका सड़कका कारण नदीले आफ्नो प्राकृतिक बहाव परिवर्तन गर्न सक्छ भन्ने र छेउछाउमा रहेका खेतीयोग्य जमीन र बस्तीमालाई बगरमा परिणत गर्ने समेत अध्ययनले देखाएको छ। नदी किनारमै निर्माण गरिएका राजमार्ग र सड़क बाढ़ी पहिरोले बगाउँदा राज्य र नागरिकले वर्षेनी ठूलो आर्थिक क्षति बेहोर्नुपर्नुका साथै मानवीय संकट र दीर्घकालीन विकासको अवरोध समेत खेप्नु परिरहेको छ। सड़क निर्माण गर्नु अघि गरिने वातावरणीय प्रभाव मूल्यांकनलाई कानूनी औपचारिकतामा मात्र सीमित राख्दा र दिगो विकासको अवधारणालाई व्यवस्था गर्दा नदी किनारमा बनाइने सड़क पूर्वाधार अहिले मनसुनी विपदका बेला जोखिमपूर्ण साबित बन्दै गएका छन्। नदीमा आउने बाढ़ीले सड़क निर्माण, कालोपत्रे र पुल बनाउन राज्यले वर्षौं लगाएर गरेको लगानी एकैपटक बगाउने गरेको समेत अध्ययनले देखाएको छ। यसको पुननिर्माण र मरमत गर्न खर्च गर्नुपर्दा राज्यको बजेटमा समेत ठूलो भार पर्ने गरेको छ। त्रिशुली, भोटेकोशी, सुनकोशी, कालीगण्डकी र काठमाडौँ उपत्यकाभित्रका बागमती र विष्णुमती जस्ता नदीको बहाव क्षेत्रलाई संकुचित पारेर सड़क बनाइएका छन्। पूर्वाधार विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता उमेश बिन्दु श्रेष्ठले नदी, खोला र जलाशय क्षेत्रबाट कम्तीमा 100 मिटरको दूरीमा मात्रै सड़क पूर्वाधार बनाउनुपर्ने बताउनु भएको छ। त्यस्तै बाढ़ी प्रभावित 504 सरकारी संरचना बनाउन करिब 5.5 अर्ब आवश्यक पर्ने भएको छ। विनाशकारी भोटेकोशी बाढ़ी र अविरल वर्षाले क्षति पुर्याएका सरकारी संरचना र आयोजनाहरूको पुननिर्माण र पुनर्स्थापनाका लागि 5.59 अर्ब 17 करोड़ 72 लाख रूपियाँ बराबरको बजेट आवश्यक पर्ने समेत भएको छ। बाढ़ी र वर्षापछि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना तथा कार्यक्रमको पुननिर्माण र पुनरुत्थानका लागि समेत बजेट आवश्यक पर्ने बताइएको हो। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले प्रभावित क्षेत्रबाट प्राप्त योजना तथा कार्यक्रमका लागि बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गर्ने समेत निर्णय गरेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 बमोजिम स्वीकृत ती योजनाहरूका लागि अर्थ मन्त्रालय मार्फत स्रोत व्यवस्थापन गरिने र त्यस लगतै लागत अनुमान नखुलेका र प्राथमिकता हुन बाँकी योजनाहरूको विवरण प्राप्त भए आवश्यक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग छलफल गर्ने समेत बताइएको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदपछिको पुननिर्माणको मापदण्ड फरक फरक हुनुपर्ने प्रस्ताव अघि बढ़ाएको छ। विपदका प्रकृति फरक हुने भएकाले पनि विपदपछिको पुननिर्माणको परिभाषा र मापदण्ड पनि विपद अनुसार फरक फरक हुनुपर्ने भन्दै भोटेकोशी बाढ़ीपछिको राहत तथा पुननिर्माणमा केही समस्या भइरहेको प्राधिकरणले बताएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले भूकम्पको बेला बनाइएको मापदण्डका आधारमा हाल पुननिर्माण सम्बन्धी काम भइरहेको भन्दै भूकम्प र बाढ़ीबाट हुने क्षतिको प्रकृति फरक हुने भएकाले कानून संशोधन गरी अगाडि बढ़नुपर्ने प्रस्ताव समेत गर्नुभएको छ।
14: 25,000 एउटा किस्तामा र 25,000 अर्को किस्तामा 50,000 चाहिँ भूकम्पले कुनै घर भत्कायो भने त्यही काठ हुन्छ, दाउरा हुन्छ, जीवन घरको चाहिँ कुनै न कुनै भाग त्यहाँ बसेको हुन्छ, इँटा हुन्छ या केही हुन्छ त्यसले काम गर्थ्यो भन्ने एजम्सनबाट भूकम्प पछाडिको पुननिर्माणको लागि चाहिँ 50,000 त बनियो। तर बाढ़ी पछाडिको पुननिर्माण त बाढ़ी त सबै कुरा लगिएको छ, न त त्यहाँ केही एउटा झ्याल छ, न कुनै ढोका छ, न कुनै भाग बसेको छ, भनेपछि कम्प्लिट नयाँ भयो। भनेपछि कहिलेकाहीँ हामीले विपदलाई पनि एउटै एंगलबाट परिभाषित गर्दाखेरि पनि हामी कतै पछि पर्छौं कि।
11: सरकारले युद्धका कारण भएको मूल्य वृद्धिलाई समायोजन गर्नुपर्ने माग भइरहेको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले पनि सार्वजनिक निर्माण कार्य गर्ने क्रममा अस्वाभाविक मूल्य वृद्धि भएका वस्तुको मूल्य समायोजन गर्ने निर्णय गरेको हो। विशेष गरी मध्यपूर्वमा अमेरिका, इजरायल र इरान सम्मिलित अन्तर्राष्ट्रिय युद्ध र आपूर्ति श्रृंखलामा आएको अवरोधका कारण पेट्रोलियम पदार्थ लगायतका अन्य निर्माण सामग्रीमा समेत अत्यधिक मूल्यवृद्धि भएको थियो। यसरी बढ़ेको मूल्य समायोजन गर्ने गरी मन्त्री परिषदले अधिकतम मूल्यवृद्धि भएका पाँच वस्तुको विशेष मूल्य समायोजन गर्ने कार्यविधि पारित गरेको छ। मन्त्री परिषदले सार्वजनिक गरेको खरिद ऐन 2063 को दफा 55 को उपदफा 1 क बमोजिम विशेष मूल्य समायोजन लागू गर्ने निर्णय भएको हो। अस्वाभाविक मूल्यवृद्धि भएको पेट्रोलियम पदार्थ लगायतका सिमेन्ट डण्डीको हकमा मूल्य समायोजन हुनेछ। यी वस्तुको पनि फागुन 15 पछाडिदेखि भएका विभिन्न कार्य सम्पादन अवधि कायम रहेका र सञ्चालनमा रहेका निर्माण ठेक्काहरूमा वास्तविक र प्रमाणित खपतको आधारमा विशेष मूल्य समायोजन गरिने उल्लेख गरिएको छ। कार्यविधि अनुसार सामान्य बजार उतार चढ़ावलाई नभई असाधारण परिस्थितिका कारण सिर्जित मूल्यवृद्धिलाई मात्र सम्बोधन गरिने उल्लेख गरिएको छ। वास्तविक रूपमा खपत प्रमाणित तथा प्रमाणीकरण सम्बन्धी मूल्यका आधारमा भएका रकम निर्धारण हुने दोहोरो लाभ तथा विभिन्न भुक्तानी दिने प्रक्रियाहरू सबैको अध्ययन गरेर मूल्य समायोजन गर्नुपर्ने सिफारिश गरिएको छ।
12: यसैबीच सरकारले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरण प्रबन्धन कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्रीपरिषद बैठकले पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमनहरूलाई स्वीकृति गर्ने निर्णय गरेको छ भने वैकल्पिक विकास वित्तीय परिचालन नियमावलीलाई समेत स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेल
15: नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने सोही मन्त्रालयको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू 2083 स्वीकृत गर्ने वैकल्पिक विकास वित्त परिचालन नियमावली 2083 स्वीकृत गर्ने जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश गर्न पूर्व न्यायाधीश श्री बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने र सहसचिव श्री पद्म कुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समयीकरण तर्फको सचिव पदमा बढ़ुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने।
11: यसैबीच इन्टरनेट सेवा प्रदायकहरूले 50 MBPS भन्दा कम गतिको र सस्ता इन्टरनेट प्याकेज बन्द गर्ने घोषणा गरेका छन्। यसले विद्यार्थी, साना व्यवसायी र न्यून आय भएका उपभोक्तालाई मार पार्ने भन्दै तत्काल यो निर्णय फिर्ता गर्नको लागि उपभोक्ता अधिकार कर्मीहरूले आवाज उठाएका छन्। यसअघि चाडपर्वका बेलामा विभिन्न सहुलियत दिने इन्टरनेट कम्पनीले यसपालि न्यूनतम प्याकेज नै हटाएका छन्। यसले गर्दा साना प्रयोगकर्ता सूचना तथा संचारको अधिकारबाट वञ्चित हुने जोखिम बढ़ेको अधिकार कर्मीहरूले टिप्पणी गरेका छन्। इन्टरनेट सेवा प्रदायक संघ नेपाल ले सुर असोजमा विज्ञप्ति जारी गर्दै 19 असोजदेखि लागू हुने गरी सुपथ मूल्य र कम स्पीडका प्याकेज बिक्री तथा नवीकरण नगर्ने घोषणा गरेको थियो।
12: सामुदायिक सूचना नेटवर्क CIN मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोशीपछि प्रभावित क्षेत्रका किसानहरूको उत्पादनमा पुगेको क्षति,
16: स्थानीय खाद्य प्रणालीको साङ्लो टुटु, त्यो साङ्लो टुट्नु भनेको चाहिँ एउटा बाली नष्ट हुनु भनेको त्यहाँका किसानहरूको 6-7-8 महिनाको खाद्य सुरक्षा खलबलिनु हो।
11: कांग्रेसको आर्थिक मार्गचित्र उदार उत्पादनमुखी र न्यायमूलक व्यवस्थापन अर्थतन्त्रका 3 स्तम्भका रूपमा अगाडि बढ़ने, लुम्बिनीमा सुशासन र पूर्वाधारमा प्रगति लगायतका खबर कार्टुन बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला।
17: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुरकै लाली।
16: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछु भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
18: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
19: ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब टीआईएन।
20: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
21: त्यही त दाई, यसले अल्ले भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
20: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
21: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
20: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
21: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
12: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंखा लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
21: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
22: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
11: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN, खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाका खबर।
12: आजको कान्तिपुरको पहिलो पृष्ठमा जेएनजी आन्दोलनका 300 आरोपितको मात्रै मुद्दा फिर्ता सिफारिश, सरकार चाहन्थ्यो 1778 जनाकै, शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर प्रकाशित छ। त्यस्तै कांग्रेसमा 100 भन्दा बढ़ी पद थपिए पनि आकांक्षीको व्यवस्थापन हम्मे हम्मे, यसपटक थपिएको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निश्चित प्राय, शीर्षकमा कुलचन्द्र न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ। कांग्रेसले 279 सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने प्रस्ताव अगाडि बढ़ाएको छ। अहिले सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति पहिले दुई र अहिले चारजना रहने प्रस्ताव गरिएको छ भने महामन्त्री पहिले दुईजना र अहिले तीनजना प्रस्ताव गरिएको छ। सहमहामन्त्रीमा पहिला 8 जना र अहिले 15 जनाको सिफारिश गरिएको छ। त्यस्तै कोषाध्यक्षमा 1 जना र प्रवक्तामा 1 जना सिफारिश भएका छन् भने केन्द्रीय सदस्यमा 153 पहिले थिए भने 271 जना अहिले सिफारिश गर्ने गरी कार्य आकांक्षीहरूको व्यवस्थापन गर्ने कांग्रेसको तयारी रहेको छ। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा पनि कांग्रेसमा जम्बो केन्द्रीय संरचना शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै स्वास्थ्य बीमाको फेक क्लेम रोक्न एआईको प्रयोग गरिँदै पुसदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य शीर्षकको खबर प्रकाशित छ। दैनिक 40,000 दावी तर 7,000 मात्रै रुजु शीर्षकमा पनि शिवहरि घिमिरेले लेख्नु भएको खबरमा उल्लेख छ। त्यस्तै निर्माण सामग्रीको मूल्यवृद्धिपछि सरकारी ठेक्काको लागत समायोजन शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर प्रकाशित छ। शक्ति राष्ट्रहरूबीच भइरहेको द्वन्द र आपूर्ति श्रृंखलाले अस्वाभाविक मूल्यवृद्धि भएको पेट्रोलियम पदार्थ, भिटमिन एचडीपीइन पाइप र सिमेन्ट र डण्डीको विशेष मूल्य समायोजन गरी सार्वजनिक ठेक्कालाई अघि बढ़ाउने मन्त्री परिषदले निर्णय गरेको छ। चीनको प्राथमिकतामा कोरोला नाका स्थलगत निरीक्षण गरेर फर्किए चिनिया राजदूत च्वांग शीर्षकमा अर्को खबर प्रकाशित छ भने राष्ट्र बैंकले बढ़ायो विदेशी मुद्रा सतै सुविधाको सीमा शीर्षकको खबर पनि कृष्ण रिजालले लेख्नु भएको छ। व्यक्तिगत तथा व्यावसायिक प्रयोजनमा हुने विदेशी मुद्राको सतै सीमा 5 गुणासम्म वृद्धि र स्वास्थ्य उपचारका लागि वार्षिक $30,000 खर्च गर्न पाउने गरी सतै सुविधा पनि राखिएको छ। त्यस्तै सरकारले विभिन्न 13 देशका लागि राजदूतमा सिफारिश गरेका व्यक्तिहरू विरूद्ध परेको उजुरीमाथि आज छलफल गर्ने भएको छ। संसदीय सुनाई समितिमा 5 उजुरी परेका छन्। सार्वजनिक विधाका कारण उजुरी दिने समय हिजोसम्म थपिएको थियो। आज बिहान 11:15 बस्ने समिति बैठकमा ती उजुरी खोल्ने गरी तयारी अगाडि बढ़ाइएको खबर सबैजस्तो पत्र पत्रिकाले प्रकाशित गरेका छन्। त्यस्तै सरकारले चार पर्वलाई लक्षित गर्दै 42 जिल्लाका 61 स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ। सरकारी स्वामित्वका संस्थानहरूले सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु बिक्री शुरू गरेको हो। साल ट्रेडिङ कर्पोरेशन लिमिटेडले देशभर 38 बिक्री केन्द्र मार्फत चीनी, नून, तेल, चामल, चिउरा लगायतका वस्तुमा छूट दिइरहेको छ। यसैबीच खाद्य कम्पनीले बजेट अभावका कारण र बाटोमा देखिएको समस्याका कारण चौपाय खरिद नगर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ। लिमिटेडका सूचना अधिकारी माधव मिश्रले सीआईएनसँग जानकारी गराउँदै यस वर्ष दशैंमा सौलेत, खसी, बोका र च्यांग्रा बिक्री नहुने बताउनु भएको हो। गत वर्ष उपत्यकामा मात्रै करिब 35,000-40,000 खसी, बोका र च्यांग्राको माग रहेको व्यापारीहरूले बताउँदै आएका छन्।
19: यसैबीच नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव शीर्षकमा गोर्खापत्र दैनिकको पहिलो पृष्ठमा खबर लेखिएको छ। त्रिशुली, भोटेकोशी, सुनकोशी, कालीगण्डकी र काठमाण्डु उपत्यकाभित्रका बागमती तथा विष्णुमती जस्ता नदीको बहाव क्षेत्रलाई संकुचित पारेर सड़क बनाइएका छन्। अब निर्माण गरिने सड़क नयाँ मापदण्ड अपनाएर खर्चिलो भए पनि नदी किनार भन्दा माथिबाट बनाउनुपर्छ। भोटेकोशी बाढ़ी र असोजको दोस्रो साताको बाढ़ीको शिक्षा यही नै हो खबर लेखिएको छ। यसैबीच देशका विभिन्न स्थानमा 5,737 भूमिहीन तथा व्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गरिएको छ। भूमि अधिकार व्यवस्थित गर्नको लागि सुकुम्बासी समस्या समाधान गर्नको लागि सरकारले प्राथमिकता दिएको छ। प्रधानमन्त्री शाहले हिजो साँझ सामाजिक सञ्जाल मार्फत यो जानकारी गराउनु भएको हो। विभिन्न जिल्लामा लालपूर्जा नभएकाहरूका लागि लालपूर्जा वितरणको कामलाई तीव्र पारिएको उहाँले जानकारी दिनुभएको छ। यसैबीच खोज उद्धार सरकारले स्थगन गरेको खबर नागरिक दैनिकमा लेखिएको छ। भोटेकोशी र त्रिशुली बाढ़ीमा परि बेपत्ता भएका आफन्त गुमाएका परिवारका लागि सोमबारको सरकारी निर्णय पीड़ादायी बनेको छ। हजारौं नागरिक अझै सम्पर्कविहीन रहेकै अवस्थामा सरकारले अत्यावश्यक बाहेकका खोज तथा उद्धार कार्यलाई हाललाई स्थगन गर्ने निर्णय गरेको छ। यसैबीच दशैंको सामान कोरला नाकामै रोकियो शीर्षकमा नागरिक दैनिकै खबर लेखिएको छ। बाढ़ी पहिरोले कालीगण्डकी करिडोर अवरूद्ध भएसँगै दशैं र जाड़ो मौसमका लागि चीनबाट ल्याइएका सामग्री कोरला नाकामै रोकिएका छन्। ठूलो परिणाममा फेन्सी, विद्युतीय लगायतका सामग्रीहरू नेपाल चीन बीच अहिले चल्तीमा रहेको मुस्ताङ स्थित कोरला नाकाबाट रोकिएका हुन्। दशैं तिहार र जाड़ोमा यसले गर्दाखेरि मूल्य वृद्धि हुने समस्या देखिन्छ। यसैगरी वर्षेनी 5,000 महिलामा स्तन क्यान्सर शीर्षकमा पवित्रा सुनाले नागरिक दैनिकमा लेख्नु भएको छ। नेपालका करिब एक दशक अघिदेखिको महिला पाठेघर र मुखको क्यान्सर सम्बन्धीको विभिन्न प्रचार प्रसार लगायतका विभिन्न अभियान गरिए तापनि त्यो प्रभावकारी हुन सकेको छैन। अझै पनि वर्षेनी 5,000 महिलाहरूमा स्तन क्यान्सर भइरहेको खबर लेखिएको छ। यसै गरी विदेशी विनिमय सम्बन्धी व्यवस्थालाई संशोधन गर्न सतै तथा भुक्तानी सीमा बढ़ाइयो शीर्षकमा कारोबार दैनिकमा खबर लेखिएको छ। राष्ट्र बैंकले विदेशी विनिमय सम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै सूचना प्रविधि, आईटी र ऊर्जा, पर्यटन तथा अन्तर्देशीय सेवा व्यापारलाई लक्षित गरेर विदेशी मुद्रा सतै तथा भुक्तानी सुविधामा विस्तार गरेको छ। यी खबर लेखिएका छन्। त्यसै गरी चाडपर्वको मुखमा विभिन्न क्षेत्रबाट भएका अनियमितताहरूलाई निरीक्षण गर्नको लागि उपभोक्ता कर्मीहरूले आवाज उठाएका छन्। लुम्बिनीमा सुशासन र पूर्वाधारको प्रगति गर्दै बजेट कार्यान्वयनमा चुनौती देखिएको छ। यो खबर अमरराज आचार्यले दाङबाट लेख्नु भएको छ। लुम्बिनी प्रदेश सरकारले पछिल्ला 2 वर्षमा शासकीय सुधार, सुशासन, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, सिंचाई र सामाजिक विकासको क्षेत्रमा आधार निर्माण गर्ने दावी गरेको छ। प्रदेश सरकारले सार्वजनिक गरेको प्रगति विवरणमा प्रशासनिक संरचना निर्माणदेखि सड़क, पुल, खानेपानी, सिंचाई र स्वास्थ्य सेवाको विस्तारका कामलाई उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ। तर राजस्व लक्ष्य अझै पूर्ण रूपमा हासिल हुन नसकेको र समग्र वित्तीय प्रगति 67% सीमित रहेको देखिएको छ।
12: साझा खबरमा अब विदेशका खबर। भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकन सम्बन्धी निर्णयबारे सरकार र निर्वाचन आयोगसँग स्पष्टीकरण माग गरेको छ। पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लागेपछि अदालतले हिजो यस्तो आदेश दिएको हो। विपक्षी दल र अधिकार कर्मीले पुनरावलोकन प्रक्रियाको विरोध गर्दै भारतीय निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै भारतका विभिन्न क्षेत्रमा प्रदर्शन समेत भइरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन नोभेम्बर 3 हुँदैछ। राष्ट्रपतिको नाम मतपत्रमा नरहे पनि कांग्रेसका दुवै सदन, 36 राज्यका गवर्नर तथा हजारौं राज्यस्तरीय पदका लागि हुने निर्वाचनको उहाँको प्रशासनिक रूपमा महत्वपूर्ण प्रभाव पर्ने समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र G7 राष्ट्रले आफ्नो मजदातबाट थप तेल बजारमा ल्याउने सहमति जनाएको केही दिनपछि साउदीले विश्वव्यापी तेल मजदात डरलाग्दो हदसम्म पुग्ने बताएको छ। आपूर्ति अभावको जोखिम कायमै रहेको समेत बताइएको छ। साउदी सरकारको बहुमत स्वामित्व रहेको प्रमुख तेल उत्पादन कम्पनीका प्रमुखले आयोजित एक कार्यक्रममा अहिलेकै विश्वव्यापी तेल आपूर्ति प्रणालीलाई दबाव बढ़िरहेको समेत बताउनु भएको छ।
19: साझा खबरमा अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको फ्रेन्चाइज टोली कर्णाली एक्सले हिजो जुम्लाका विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायलाई सम्मान गरेको छ। कर्णालीले रोकायलाई 2,50,000 रूपियाँ सहित सम्मान गरेको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर साईले खेल मार्फत कर्णाली र देशको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन योगदान गरेको भन्दै रोकायलाई सम्मान गर्नुभएको हो। यसैबीच नेपाली पुरूष क्रिकेट टोलीले आगामी 25 असोजमा ओमानमा आईसीसी विश्वकप लीग 2 अन्तर्गत क्यानाडासँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप लीग 2 नेपालको यो अन्तिम सिरिज हो। यस सिरिजले नेपालको एकदिवसीय मान्यता रक्षा हुने वा नहुने निर्धारण गर्नेछ। अंक तालिकाको शीर्ष 6 स्थानमा रहने टोलीको 4 वर्षका लागि अस्थायी एकदिवसीय मान्यता जोगिनेछ। पुछारमा दुई टोलीले एकदिवसीयको हैसियत गुमाउनेछन्। तालिकामा नेपाल 24 अंकका साथ 7 स्थानमा रहेको छ। यसैबीच एसियाली फुटबल संघले सन् 2030 नयाँ ढाँचाको नेशन्स लीग प्रतियोगिता सञ्चालन गर्ने प्रस्ताव राखेको छ। एएफसीले 2 वर्षमा आयोजना हुने नेशन्स लीग प्रस्ताव कार्यान्वयन भए पनि एसियाबाट फिफा विश्वकप र एएफसी एसियन कपमा छनौटको स्वरूप भने परिवर्तन हुनेछ। नयाँ योजना अनुसार 4 वर्षपछि आयोजना हुने नेशन्स लीगमा एसियाका टोलीका लागि 3 तहमा विभाजन गरिने भएको छ।
12: भोटेकुसी बाढ़ीपछि किसानलाई परेको समस्या समाधानको उपाय र ख्याल गर्नुपर्ने पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: होंडा सँगै युद्ध सहीमा आशाको सुरुवात गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्रो 10,000 स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौं र सभ्य नागरिकको परिचय दिउँ।
2: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो। व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन।
1: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
3: बाली नष्ट हुनु भनेको त्यहाँका किसानहरूको खाद्य उत्पादनमा आधारित खाद्य सुरक्षा 6-7-8 महिनाको खाद्य सुरक्षा खलबलिनु हो। अब त त्यहाँको त्यो बगर अवस्था हेर्दै गर्दा त 6 महिना त के त्यो फेरि
4: पुनरुत्थान
3: त्यो कसरी खेतीयोग्य बनाउने भन्ने अर्को पर्सपेक्टिभ त्यहाँ देखियो। अर्को त्योभन्दा पनि डरलाग्दो अवस्था अहिले तत्काल सबै बाटाहरू क्षति भएका छन्। त्यो डाँडोमा फलेको ल डाँडोमा खोलो पुगेर डाँडोमा फलेको चीज बीजहरू बजारमा ल्याउनलाई बजारै छैन। त्यस पछाडि अलि टाढाको बजारमा लगाउँ सड़कै छैन। अब त्यो खाली प्रभावितको मात्रै नभएर वरपरका गाउँलेहरूको उत्पादन पनि बिग्रनेवाला छ। अर्को फेरि हाम्रो कृषिको अर्को बाटो हेरौं 2,50,000 भन्दा बढी लाइभ स्टक विशेष गरी गाई भैंसी बाख्रा कुखुराको नष्ट भएको अवस्था छ। अनि त्यस पछाडि 100 हाराहारीमा माछाका पोखरीहरू ड्यामेज भए हराए गए त्यो अवस्था छ। यो लेभलको पशुमा आधारित घरधुरीको जीविकोपार्जन थियो त्यो पनि खलबल भयो। यो सबै चीजलाई पुनरुत्थानमा लिएर आउनको लागि निकै अभ्यास गर्नुपर्ने अवस्था देखिन्छ।
4: अब दूध संकलन गर्ने डेरीहरू बगायो, अब पारीबाट ल्याउने दूधहरूले अब बजार पाएन। अब यसको लागि चाहिँ अब बिस्तारै उठ्नु पर्ने छ, बिस्तारै अब सामान्य जीवनमा आउनु पर्ने छ। अब त्यसको लागि चाहिँ अब किसानहरू जसको सबै कुरा बगायो होइन, अब त बिस्तारै उठ्छु म फेरि काम गर्छु भन्न चाहनेलाई चाहिँ अब कसरी व्यवस्थापन गर्नुपर्छ?
3: व्यवस्थापकीय हिसाबले अब हाम्रो कृषिमा आधारित ग्रामीण अर्थतन्त्रलाई पुनर्जीवित गर्नको लागि योभन्दा पछाडि अब हामीले यसलाई अलिकति पुनरुत्थानमा काम गर्नुपर्छ। पुनरुत्थानमा काम गर्दै गर्दा महासंघ किसान कृषक समूहको छाता संगठन भएको नाताले हामीले देख्दै गरेको कुरा चाहिँ त्यो त्यहाँ अब पुनर्लाभका कार्यक्रम गर्दै गर्दा पुनर्लाभको कार्यक्रम भनेर पटकै कार्यक्रमले यसको सोल्युसन निकाल्दैन। यसलाई कृषि पुनरुत्थानको विशेष प्याकेज योजना आयोग, कृषि मन्त्रालय, हाम्रो संघीय तहको, प्रदेश तहको र पालिका तहको एकदमै समन्वयमा कृषि पुनरुत्थानको विशेष प्याकेज लिएर आउनुपर्छ।
5: किसान महासंघका राष्ट्रिय निर्देशक केदार कोइरालासँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
6: बाढ़ी प्रभावित 504 सरकारी संरचना बनाउन 5.5 खर्ब आवश्यक। राहत तथा पुनर्निर्माणको कानून हेरफेर गर्न प्राधिकरणको प्रस्ताव। नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव।
5: सरकारले सिफारिश गरेको 13 राजदूत विरूद्धको उजुरीमाथि आज संसदीय समितिमा छलफल हुने। चाडपर्व नजिकैसँगै 42 जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा बाटोका कारण यसपटक खाद्यले खसी बोका बिक्री नगर्ने।
6: बाँकेका किसानको धानबालीमा बोट सुक्दै जाने समस्या। बाढ़ी प्रभावित क्षेत्रका किसानको उत्पादनमा सरकारले विशेष पहल गर्नुपर्ने।

0: भएको छ र रेडियोबाट समाचार सुनिरहेको जस्तो दृश्य देखिन्छ। श्रीमान श्रीमती दुईजना जस्ता देखिन्छन्। यसो हेर्दाखेरि बाढ़ी प्रभावित क्षेत्रका व्यक्तिहरू जस्तो देखिन्छ। अनि यहाँ अति विपन्नलाई घर बनाउन 75,000 अनुदान भनेर रेडियोले भनिरहेको छ र त्यहाँ श्रीमान श्रीमती सल्लाह गर्दै भन्नुहुन्छ, यो घर बनाउने पैसा हो कि घरको पोस्टर बनाउने पैसा?
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष कन्दर्प विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजे खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 MHz का साथै अनलाइनमा www.tikaparfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। आगामी 3 दिनसम्म वर्षाको सम्भावना, लगातार झरी भने नपर्ने, पाकेको धानबाली नकाट्न किसानलाई मौसमविदको आग्रह। टीकापुरमा अहिले पशुपन्छीमा पखाला, ज्वरो, लम्फी स्पिन र रेबिजको समस्या देखिँदै पशुपन्छी धनीलाई सचेत हुन पशु स्वास्थ्य शाखा टीकापुरको आग्रह। हिमालय माथि गियापुस्तीको सामाजिक परीक्षण तथा सार्वजनिक सुनवाई, विद्यार्थी संख्या भन्दा गुणस्तरमा ध्यान दिन शिक्षा अधिकृतको आग्रह। र टीकापुर सेवा समितिद्वारा टीकापुरका रसुवाबाड़ी प्रभावित परिवारलाई 25 बोरा चामल सहयोग। अब खोज खबर विस्तारमा। जल तथा मौसम विज्ञान विभागले आगामी 3 दिनसम्म देशका केही स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ, तर लगातार झरी भने नपर्ने बताएको छ। मौसमविद विनु महर्जनका अनुसार आगामी 3 दिनसम्म विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहे पनि लामो समयसम्म लगातार पानी भने पर्ने अवस्था छैन। मनसून बाहिरिएको ठानेर ढुक्क भएका किसानहरू अचानक वर्षा भएपछि केही चिन्तित भएका छन्। विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव कायम छ। अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशको साथै प्रदेशको थोरै स्थानमा तथा कोशी प्रदेशको एक दुई स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा भइरहेको छ। गैराती, कैलालीको टीकापुर लगायत आसपासका क्षेत्रमा पनि वर्षा भएको छ र वर्षासँगै हावाहुरी पनि चलेको छ। हावाहुरीले गर्दा धानमा र केही केरा बालीमा पनि क्षति भएको बताएको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको एक दुई स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षाको र हिमपातको सम्भावना छ। देशको पहाड़ी भूभागका केही स्थानमा तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। अझै पनि एक दुई दिन वर्षाको सम्भावना रहेकाले धानबाली नकाट्न मौसम पूर्वानुमान महाशाखाले किसानलाई आग्रह गरेको छ। यति बेला गर्मी सकिने र जाडो शुरू हुने अवस्था हो। यो मौसम परिवर्तनको अवस्थामा मानिस र पशुपन्छीहरूलाई विभिन्न किसिमका स्वास्थ्य समस्याहरू देखा पर्ने गर्छन्। यसै विषयमा मैले टीकापुर नगरपालिका पशु स्वास्थ्य शाखा प्रमुख नरबहादुर कार्कीलाई अहिले पशुपन्छीहरूमा के कस्ता समस्याहरू देखा परिरहेका छन् र त्यसबाट पशुपन्छीलाई कसरी बचाउने भनी सोधेको छु।
1: विशेष गरेर यो गर्मीको अन्त्य र जाडोको शुरूआत हुने समयमा बाख्राहरूमा छेरौटी एकदमै बढी अहिले देखिरहेछ, पखाला लाग्ने, त्यसपछि गएर गाई भैँसीहरूमा ज्वरो आउने, अलिकति यो एलएसडीको पनि बढी नै समस्या आइरहेछ। कुखुराहरूमा पनि अब यो पखाला लाग्ने, तिनीहरूलाई छेरौटी लाग्ने, त्यसमा रगत र अथवा सेतो मिसिएको दिशा गर्ने, त्यसपछि गएर घेरघेर खरखरहरू यस्तो गरिराख्ने, जुन 8 देखि 11 कतिसम्मको जुन पानीले गर्दाखेरि पनि अलिकति त्यतिखेर चिस्यान गरायो, त्यसपछि गएर लगत्तै घाम लागिसकेपछि

0: अथवा किन भन्दा नि मौसम पनि तलमाथि भएको हुनाले कुखुराहरूमा त्यो देखिरहेछ र अब ती समस्याहरू हामीले पशु शाखामा आइरहने डेली आइरहने पशुहरूमा हामीले आफ्नै साधन स्रोतले र बाहिरबाट केही भएन भने चाहिँ किन्न लगाएर पनि तिनीहरूको समस्या समाधान हामीले गरिरहेछौँ। विशेष गरेर अहिले अरूभन्दा पनि ज्वरो र पखालाको एकदमै समस्या बाख्राहरूमा पखाला र गाई भैँसीहरूमा ज्वरोको समस्या एकदमै बढी देखिरहेछ।
1: यी समस्या आएपछि जो पशुपालक किसानहरू हुन्छ नि उहाँहरूले के कुरामा कसरी ध्यान दिने तिनीहरूलाई जोगाउनको लागि
0: विशेष गरिकन खान र बस्नका लागि पनि उहाँहरूले ध्यान दिनुपर्ने हुन्छ। किन भन्दा यतिखेर तातो र चिसोको मौसम छ, पहिलेको जस्तै हामीले घाममा पानीमा भिजेका अब अहिले आएर घाम र पानीको अलिकति नमिलेको हुने हुनाले उहाँहरूले हामी के भन्छौँ भन्दाखेरि खाना पनि अलिकति राम्रो खालको जस्तै पानी जमेको बर्खा भयो हरेक पानी जमेको ठाउँको घाँसहरू भयो त्यस्तो ठाउँको घाँस काटेर खुवाउँदाखेरि अथवा तत्कालै अहिले परालहरू पनि दाइ नहालेकै काटेर कसैले त्यस्तो ढलेको धानको परालहरू खुवाउँछन् त्यो पनि नखुवाउनु होला र त्यो पानी जमेको ठाउँको घाँसहरू नखुवाउने र त्यस्तो पानी सानी जमिसकेको अथवा सिमेरो ठाउँमा पनि यो पशु वस्तुहरू अहिले नचराउनु होला र केही भइहाल्यो ताउता भयो भने पनि नजिकको पशु सेवा कार्यालय अथवा सम्बन्धित ठाउँमा गएर तपाईँहरूले समयमा सम्पर्क राख्नु होला भनेर हामी यो भनिरहेका छौँ अहिले उहाँहरूलाई र यहाँ ल्याउनेलाई पनि हामीले के भनेका छौँ भन्दाखेरि र त्यो बिरामी भइसक्यो भने चाहिँ अर्को कुरो पशुहरूले अलग अलग राख्नु होला सकभर किन भन्दाखेरि एउटा पशु बिरामी भयो भने त्यो बछानका अरूलाई पनि त्यो रोग सर्ने सम्भावना बढी हुन्छ त्यो भावनाले अलिकति त्यो बिरामी पशुलाई एक ठाउँ छुटेर राख्ने अलिकति सञ्चय नहुन्जेलसम्म अरू पशुहरूलाई दिने तिनीहरूको खाने दाना पानीमा पनि जुठो जस्तै पानी एउटै भाँडामा दाना खुवाउँदाखेरि पहिला हामीले त्यही बिरामीले खायो त्यही भाँडोमा हामीले अरू स्वस्थ पशुहरूलाई पनि दिने चलन छ अब त्यो नगरिकन उसलाई खुवाउने छुट्टै र अरूलाई दिने छुट्टै गराउनु होला अनि घाँस पनि जसै भयो हाम्रो चलनमा के छ भन्दाखेरि घाँस बच्यो भने त्यो बिरामी यो सध्यो भने हामीले केही हेर्दैनौँ सध्यकोलाई बिरामीकै हालिदिन्छौँ बिरामीले छोडेको घाँस स्वास्थ्यलाई राखिदिन्छौँ अनि त्यो पनि यहाँहरूले नगरिदिनु होला र अर्को कुरो के भन्दा चिसो र तातोको बेला भए हुनाले उनीहरूले बस्ने गोठहरू पनि ओभान र सफा राखिदिनु होला किन भन्दा तलको जमिन चिसा नै छ र त्यही जमिनमा सिधै बस्यो भने झन् बिरामीमाथि झन् बिरामी थपिन्छ गोठको सरसफाई र खानामा ध्यान अनि त्यसपछि गएर अलिकति केही त्यस्तो समस्या आउने बित्तिकै नजिकको पशु सेवा कार्यालयमा अथवा पशु शाखामा कहाँ उहाँलाई पाएको पर्छ त्यसपछि पशु स्वास्थ्य प्राविधिहरूसँग समयमा सल्लाह राख्नु होला भनेर हामीले त्यो गरिरहेको छ।
1: यो लगायत अन्य ज्वरोहरू छन् जस्तै लम्फी स्मिका कुराहरू भए त्यस्ता खाले रोगहरूले पनि सताउने गरिरहेको हुन्छ पटक पटक बेला बेलामा होइन ठुलो महामारी पनि आउने गर्छ त्यो खाले त्यसको अवस्था के हो टिकापुर नगरपालिकामा?
0: हजुरले भने जस्तै यो लम्फी स्किनको समस्या हाम्रो टिकापुरको फाटाफुट्टो छ किन भन्दाखेरि असारमा र साउनमा अलिकति बढी देखिएको थियो अनि त्यतिखेर हामीले यो फर्महरूमा र यहाँको गौशालाहरूमा हामीले त्यो प्रयोगशालाबाट र विज्ञ केन्द्रबाट मागेर एलएसडीको भ्याक्सिन हामीले लगायौँ अलिकति कन्ट्रोल भयो तर अब अहिले पनि हामीले अब त्यो बाहिरको अरू पशुहरूलाई एउटा दुईटा पालेका कृषकहरू कहाँ गएर हामीले त्यो लगाउन सकेनौँ किन भन्दाखेरि हामीले स्रोत साधनको सीमितताले गर्दाखेरि लगाउन सकेनौँ नलगाएको हुनाले अहिले पनि फाटाफुट्टा यहाँ बाहिर देखिरहेको छ जस्तै हप्तामा केही नभने तीन चारवटा पशु यहीँ आउने गर्छन् अनि बाहिर पनि हाम्रो स्टाफहरू बाहिर जाँदा यताउता जाँदा पनि त्यहाँ पनि देखिया हुन्छ उहाँ पनि बोलाउनुहुन्छ त्यहाँ पनि गरिरहेछ। अब एलएसडीको अरू जस्तै एफएमडीको भयो त्यस्तो अहिले हामीसँग समस्या छैन त्यसपछि एचएसबीक्यूको भयो पीपीआरको भयो यो समस्या छैन अहिले भनेको हामीलाई एउटै हो एलएसडीको छ यहाँ अहिले देखिरहेछ र अर्को हाम्रो रेबिजको देखिरहेछ कुकुरहरूमा किन भन्दा हाम्रो यो त नजिक वन जङ्गल पनि नजिक परेको कारणले र राति अब यो सिजनमा पनि तपाईँ के भन्दाखेरि कुकुरहरू एकै ठाउँमा अथवा एउटै घरमा नबस्ने यो असोज कार्तिकको महिना यिनीहरू डुलिरहने भए हुनाले रातिभरि पनि डुलिरहने र अब कतिपय कुकुरहरू के भन्दाखेरि घर 15 दिन 20 दिनपछि पनि छाडा कुकुरहरू नपाल्ने कुकुरहरू त्यसरी पनि आउने गरेका बाहिर जाँदा कोसँग कहाँ भेट भयो के भनेर अलिकति भयो जस्तै अस्ति पनि हाम्रो यो 4 नम्बरको इन्द्रियामा 2 कुकुरमा देखियो हामी त्यहाँ पोजिटिभै देखियो त्यो देखिरहेको छ फाटाफुट्ट र अहिले पनि अब कृषकहरूले अथवा त्यो पशुपालक कृषक उहाँहरूले पनि बताउनुहुन्छ हामीलाई यसो यसो भएको छ भन्नुहुन्छ हामी त्यहाँ गएर उहाँहरूलाई अलिकति कन्ट्रोल कसरी गर्ने के गर्ने त्यसले नियन्त्रण कसरी गर्ने भनेर सिकाउँछौँ। त्यसैका लागि पनि अहिले हामीले पहिलोचोटि नगर प्रहरीलाई त्यो कुकुरहरूलाई कसरी ह्यान्डल गर्ने त भनेर हामीले यहाँबाट 3 जनालाई हामीले तालिममा एफएओको कार्यक्रम थियो धनगढीमा हामीले उहाँहरूलाई तालिम पनि दिएका छौँ किन भन्दा हामी मात्रै त्यहाँ गएर त्यो कुकुरसँग अलिकति समाजमा यताउता हामी त उपचार गरिदिन्छ तर ह्यान्डल गर्नलाई अलिकति गाह्रो हुने हुनाले उहाँहरूलाई तालिम दिएर सँगै जाने अनि त्यसपछि उहाँहरूलाई त्यो कुकुरहरूलाई काबुमा ल्याएर औषध उपचार गर्नुपर्ने अथवा के गर्नुपर्ने छ त्यो गरेर हामीले नमुनै सङ्कलन गर्नुपर्ने भए पनि उहाँहरूसँग गर्ने टिकापुर नगरपालिकामा त्यो काम चाहिँ भइरहेछ। रेबिज भने त कस्तो भन्दाखेरि लागिसकेपछि यसको औषध उपचार छैन लाग्यो कि आज नभए भोलि नभए पछि अवश्य नै त्यसको डेथ हुन्छ अथवा मृत्यु हुन्छ भन्ने कुरो छ। यो एक त प्राणघातक रोग पनि भए हुनाले यिनीहरूले पालेका कुकुरहरूमा अथवा बिरालोहरूमा रेबिजबाट बस्नका लागि समय समयमा सम्बन्धित निकायमा अथवा बाहिर पाए पनि खोपहरू चाहिँ अनिवार्य रूपमा लगाउनु होला भन्ने कुरा पनि यहाँलाई जानकारी गराउन चाहन्छु।
2: अब बाँकी खबर टीकापुर सेवा समितिले टीकापुरका रसुवाबाड़ी प्रभावितका परिवारलाई 25 बोरी चामल सहयोग गरेको छ। समितिले उक्त परिमाणको चामल टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख राम बहादुर नगारजीलाई हस्तान्तरण गर्नुभएको हो। सेवा समितिले श्रीकृष्ण जन्माष्टमी र गणेश चतुर्थीको कार्यक्रममा संकलित रकमबाट उक्त चामल खरीद गरी रसुवा पीड़ितका परिवारलाई हस्तान्तरण गरिएको समितिका अध्यक्ष अमित टमट्टाले जानकारी दिनुभयो। टीकापुर सेवा समितिले टीकापुरका विभिन्न सामाजिक समस्याहरूमा समाधानका लागि काम गर्दै आइरहेको छ। खोज खबरमा हिमालय मावि घियाको समग्र सिकाइ उपलब्धि 67.64% लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: ओइ बहिनी, घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
2: किन टाढा जानु दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
1: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
2: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
1: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
2: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
1: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848 59 67 33 र 9851 18 82 46।
3: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्ला।
4: होइन चाइनिजो माइलो, त्यो बर्बर बर्बर कराइरहेको छ, के भएको छ हो तलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीबाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल MBBS द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
1: अरेला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: अरेला सुनचाँदी पसल, बलभद्र चोक, टिकापुर, LN मेडिकल अगाडि, संचालक खुमरा सुनार, सम्पर्क मोबाइल नम्बर 9810 62 35 47।
7: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर, हिमालय मावि टिकापुर तीन घिया पुछरीको आर्थिक वर्ष 2082-83 तथा शैक्षिक सत्र 2082-83 को सामाजिक परीक्षण तथा सार्वजनिक सुनवाई कार्यक्रम भएको छ। सामाजिक परीक्षणमा विद्यालयको समग्र सिकाइ उपलब्धि 67.64% रहेको जानकारी दिएको छ। थप खबर सहकर्मी आकाश चौधरीबाट।
8: कार्यक्रममा सामाजिक परीक्षण प्राविधिक समितिका सदस्य रामविलास डंगौराले 1,26,17,078 रूपियाँ बराबरको आय व्यय प्रस्तुत गर्नुभएको छ। विद्यालयका 9 भवनमा 38 कोठा रहेका छन्। विद्यालयका नाममा 2 बिघा 2 कट्ठा जमीन छ। विद्यालयमा हाल विद्यार्थी संख्या भने वर्षेनी घट्दै गएको छ। शिक्षक अभिभावक संघका अध्यक्ष निरपति चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा टिकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले सरकारले एउटा बच्चामा करिब 40,000 लगानी गरेकाले यो लगानी सदुपयोग पर्ने बताउनुभयो। उहाँले विद्यार्थीले लगनशील भएर पढेमा उत्तीर्ण हुन गाह्रो नहुने बताउनुभयो।
9: हाम्रो गत सालको विद्यार्थी संख्यालाई भाग गर्ने हो भने एउटा बच्चामा 39,428 रुपियाँ सरकारले लगानी गरेको छ। यो लगानी चाहिँ हामीले जोगाउन जरुरी छ। यदि हामीले गरेको लगानी सक्सेस भएन, हामीले चाहेको जस्तो विद्यार्थी बनेन भने हामीले एउटा विद्यार्थीमा 40,000 हारमा गरेको लगानी चाहिँ जान्छ। कुनै पनि कक्षाबाट हामी पास हुने हो भने हामीले तिनवटा काम गर्नुपर्छ। अभिभावक जीवनले पनि भने मैले यो कुरा तिनवटा काम भनेको विद्यार्थीले रेगुलर विद्यालय आउनु पर्यो, विद्यार्थीलाई नियमित विद्यालय पठाइदिनु पर्यो। र दोस्रो कुरा चाहिँ विद्यार्थीले कक्षामा पढाउने बेला ध्यान दिनु पर्यो। र तेस्रो कुरा भनेको चाहिँ होमवर्क चाहिँ रेगुलर गर्नु पर्यो।
8: अधिकृत अवस्थीले विद्यार्थी संख्या घटिरहेकाले विद्यार्थी संख्या बढाउनका लागि भएका विद्यार्थीको शैक्षिक गुणस्तर सुधार्नमा ध्यान दिन शिक्षकलाई अनुरोध गर्नुभयो।
9: विद्यालयमा विद्यार्थी संख्या अहिले हाम्रो 254 कहाँ देखिन्छ, यो विद्यार्थी संख्या सरले भन्नुभयो जस्तै घटिरहेको अवस्था छ। अब मैले योभन्दा अगाडि पनि भनेको हुँ, एसआइपी निर्माणको क्रममा हामी विद्यार्थी संख्या बढाउनको लागि प्रयास गर्नुपर्छ। र त्योभन्दा अर्को कुरा के छ भने हामीसँग विद्यार्थी जति छ प्रत्येक कक्षामा जति छ त्यो विद्यार्थीलाई अब्बल बनाउनु पर्यो, त्यो विद्यार्थीलाई उत्कृष्ट बनाउनु पर्यो। त्यति गर्यौँ भने विद्यार्थी हामीले खोज्नु पर्दैन, आसिया विद्यार्थी हामी कहाँ आउँछ।
8: यो विद्यालयले सिकाइलाई कृषिसँग जोड्न गरेको प्रयास सराहनीय रहेको बताउँदै अन्य विद्यालयले पनि सिक्न जरुरी रहेको बताउनुभयो।
9: हाम्रो टिकापुर नगरपालिका भनेकै सामुदायिक विद्यालय मध्ये यो विद्यालयले एउटा राम्रो अभ्यास गरेको छ भने सिकाइलाई चाहिँ प्रेरणात्मक रूपमा विशेष गरेर यो कृषिसँग जोड्ने प्रयास गरेको छ र यसबाट अलिकति कमाइ पनि गरेको रहेछ। गत साल यो विद्यालयले गत साल चाहिँ लगभग 9,843 रुपियाँ परेसा बारी भनेर चाहिँ त्यहाँबाट इन्कम गरेको रहेछ। भनेको सिकाइ पनि भयो र कमाइ पनि भयो, सिक्दै कमाउँदै जस्तो विद्यालयले गरेको छ। यो राम्रो अभ्यास छ, यो हाम्रा पालिकाका सबै विद्यालयले सिक्न जरुरी छ। सिकाइ उपलब्धि 67% छ, समग्रमा 67% भए पनि केही कक्षाका केही विषयको सिकाइ उपलब्धि अलिकति कमजोर छ। त्यसलाई सुधार्नतर्फ लाग्नको लागि र कम्तीमा 60% हारिमा पुर्याउनको लागि म अनुरोध गर्छु।
8: कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बुद्धिराम चौधरीले 2016 सालमा स्थापना भएको टेकापुरकै सामुदायिकमा ज्येष्ठ विद्यालयका रूपमा रहेको बताउँदै विद्यार्थी संख्या न्यून भए पनि विद्यार्थीलाई सैद्धान्तिक सँगै व्यावहारिक क्षमता विकासमा सघाउने गरेको बताउनुभयो।
10: हिमालय मावि झियापुच्छी यो टिकापुर नगरपालिकामै सबभन्दा ज्येष्ठ विद्यालय भित्र पर्छ। 2016 सालमा स्थापना भएर यो हाम्रो विद्यालयले खास गरेर अब यो विद्यार्थीहरूको संख्या न्यून भए तापनि यो विद्यार्थीहरूलाई नै यिनीहरूको शैक्षिक गुणस्तर वृद्धिका लागि हामीले विभिन्न प्रयासहरू गरिराखेका छौँ र त्यही अनुसार जस्तै यहाँ हाम्रो विद्यालयको ग्राउन्डमै पनि सिक्दै र कमाउँदै भन्ने एउटा कार्यक्रम गुड नेबर इन्टरनेसनलले प्रारम्भिक सहयोग गरिराखेको छ। त्यो पनि हाम्रा बाल बालिकाहरूले एउटा सैद्धान्तिक ज्ञान मात्र नभएर व्यावहारिक ज्ञानलाई पनि सिक्दै आफ्नो क्षमतालाई विकास गर्दै गइरहेका छन्। साथै हाम्रो अब मेन त विद्यालयको विकास भनेको शैक्षिक गुणस्तर नै हो। विद्यार्थीहरूलाई हामीले विभिन्न किसिमका जस्तै शिक्षकहरूको वृत्ति विकासका लागि हाम्रो योजनाहरू बनिरहेको छ, त्यस्तै विद्यार्थीहरूलाई व्यावहारिक ज्ञानमा संलग्न गराएर यो सबभन्दा आजभोलि मोबाइलको जो लत छ त्यसलाई भन्दा पनि व्यावहारिक ज्ञानमा जोड दिएर विद्यार्थीहरूलाई संलग्न गराएर एक्स्ट्रा क्लासहरू गराएर हामीले शैक्षिक गुणस्तरमा वृद्धि गर्ने योजना बनाइराखेका छौँ।
8: हाल विद्यालयमा 224 विद्यार्थी छन्। विद्यार्थी संख्या घटेपछि विद्यार्थीलाई प्रोत्साहन गर्ने विभिन्न कार्य गरिरहेको प्रधानाध्यापक चौधरीको भनाइ छ।
10: अहिले विद्यार्थी संख्या 224 विद्यार्थी हुन्, अहिले 10 सम्म सञ्चालन भइराखेको छ। यसमा अब यसलाई पनि हामीले बिस्तारै विद्यार्थीहरूलाई आकर्षण गर्ने विभिन्न कार्यक्रमहरू गरिराखेका छौँ। यसमा विद्यार्थीहरूको पोसाकहरू भयो, झोलाहरू, यिनीहरू चाहिँ ओडाबाट समन्वय गरेर व्यवस्था गरेर उहाँहरूको, अनि त्यस्तै गरेर अभिभावक शिक्षा पनि हामीले यसपालि लागू गर्ने भन्ने योजना रहेको छ।
8: उहाँले विद्यार्थी घट्नु, पूर्वाधारहरू केही जीर्ण बन्दै जानु, घेरा पर्खाल नभएको र अभिभावकको बाल बालिकालाई निगरानीको कमी रहेको उहाँको भनाइ छ।
10: मेन समस्या त अब विद्यार्थीहरूको संख्या न्यून भएको हो, अनि यहाँ भौतिक पूर्वाधारहरू धेरै भए पनि जीर्ण रहेको अवस्था छ। त्यो पुरानो होला त्यो भवन, यतातिर पछाडितिर हाम्रो घेरावा पर्खाल पनि छैन, र अर्को चाहिँ विद्यार्थीहरूको घरमा चाहिँ अलि अभिभावकहरूले त्यति पढाइ पर्थ्यो र आफ्ना नानी बाबुहरूलाई त्यति साह्रो घरमा निगरानी र हेरविचार गर्न नसकेको अवस्था हो, र हामी पनि त्यसलाई सुधार गर्ने कोसिस गरिराखेका छौँ।
8: विद्यालयमा गत शैक्षिक वर्षमा 320 विद्यार्थी थिए। कार्यक्रममा टिकापुर नगरपालिका शिक्षा समिति सदस्य जोगी रावल, विद्यालयका सल्लाहकार समिति संयोजक बिना थारू, जयप्रकाश आधारभूत विद्यालयका प्रधानाध्यापक रघुनाथ उपाध्याय लगायतले बोल्नु भएको थियो। कार्यक्रम सञ्चालन शिक्षक सीताराम चौधरीले गर्नु भएको थियो। सहकर्मी आकाश चौधरी। बाँकी खबर, कैलालीको दुर्गली बजारमा पहिलो पटक आयोजना हुन लागेको दुर्गली व्यापारिक सन्ध्याकालीन मेला 2083 उद्घाटन उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री इन्दिरा गिरीले गर्ने कार्यक्रम रहेको छ। कला संस्कृति तथा व्यापार दुर्गली बजारको मूल आधार भन्ने नारासहित असोज 21 गतेदेखि 31 गतेसम्म सञ्चालन हुने मेलामा स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।
0: मेलामा विभिन्न परिकारका खानाका स्टल, व्यापारिक तथा कृषि सामग्रीको प्रदर्शनी, स्थानीय कला संस्कृतिको प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम लगायत गतिविधि सञ्चालन हुनेछन्। मेलामा पुग्ने दर्शकले विभिन्न परिकारको स्वाद लिनुका साथै व्यापारिक तथा सांस्कृतिक प्रदर्शनी अवलोकन गर्दै मनोरञ्जन पनि लिन सक्नेछन्। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
2: हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुनचाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 9848420।

0: कबू का पिए रही था, कबू पेंसिल ले रही था, कबू झोले फटाका आजी था, काकना हो काकना हो। बाबा फिर उस टपाटी गटीलो ठाउं से झोला आनल से तो लड़का सामान नहीं हरे।
1: ओहो, ये बुढ़ा लिख में का हुई थी, जलम भर भर भर रही थी राहत।
0: का हुई कबू लड़का कॉपी हेरा कई था, कबू पेंसिल हेरा कई था, कबू झोले फटा कई था, बढ़िया ठाउं से झोला लाना नहीं चिकठो।
1: अरे कहाँ से नानम था,
0: कहाँ से लन बो, वो तो कहाँ टीकापुर में रलक रख गई झोला उडोक में से। वहाँ झिंगरान दीदी कटरा से गुर झोला आनल बाटी, ना कबू लड़का कहाँ पिए रही थी, ना कबू पेंसिल रही थी, ना झोला फाटल हुई थी, कहिए का आनल झोला दस काटस बाटिन। ये बुढ़ोक ढंग कबू पसल छान कर ना झोला नहीं आना से आकर ठुई।
1: लिया लिया मैं अब भी नहीं जाइबू रख गई झोला उद्योग में। रख गई झोला उद्योग, झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत, जैसे स्कूल बैग, कैरिंग बैग, फाइल बैग, लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए। पुरान बिगड़ा झोला है मरमर फेंकरा जाए, एक चोट सेवा करना मौका जरूर देवी।
2: प्रोपराइटर राम प्रसाद रतगैया, संपर्क मोबाइल नंबर 98484223373।
3: पेट संबंधी संपूर्ण समस्या को उपचार सत्कार पोलिक्लिनिक प्रणाली टीकापुर।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने।
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
4: महिनाको महिनावारी गडबडीको समस्या,
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
4: पेट सम्बन्धी सम्पूर्ण समस्या,
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
4: ईसीजी सेवा,
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा।
3: फोन नंबर 98484273359 र 98842273359। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मंदिर नजिकै।
5: ए भन्देखि सबै कुरा पाउने रहेछ, लु भन् त बाउ के पाउँछ त्यहाँ?
6: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
7: ए एभ्रिलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
8: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
3: प्रोपराइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 98484463673 र 98164602004।
10: विश्राम पछि खोज खबरमा पुनः स्वागत छ। अब बाँकी खबर। ट्राफिक प्रहरले नजिकै गरेको बडादशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिम प्रदेशका 27 स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले चाडपर्वका बेला स्वदेश तथा विदेशबाट घर फर्किने यात्रुको यात्रालाई सहजीकरण गर्दै दुर्घटना रहित सवारी सञ्चालन गर्ने उद्देश्यका साथ सहायता कक्ष सञ्चालनमा ल्याएको बताएको छ। सुदूरपश्चिममा अहिले चाडपर्वका बेला ट्राफिक चेक जाँच पनि बढ़ाएका कार्कीले बताउनुभयो। यात्रुबाट चाडपर्वको मौका छोपेर बढ़ी भाडा असुल्ने सवारी साधनलाई कार्यवाही गरिने पनि बताउनुभयो। ट्राफिक प्रहरीका अनुसार कैलालीमा 10 स्थानमा र कञ्चनपुरमा 8 स्थानमा र 7 पहाड़ी जिल्लामा पनि यात्रु सहायता कक्ष स्थापना गरिएको हो। खोज खबरमा अब पालो जनावासको। एकल महिलाका समस्या थुप्रै हुन्छन्। श्रीमान बितेपछि आर्थिक, सामाजिक, पारिवारिक सबै जिम्मेवारी सम्हाल्दै आएका एकल महिलालाई आजको जनावासमा हामीले तपाईँका समस्या के छन् भनी सोधेका छौं।
11: बागमती चौधरी अमौरा, एक ठो छ एक ठो नटिने एक ठो पटहिया, का समस्या बताओ? समस्या त गाह्रो तो रही, अब का करबो तो घरमुली से तो बढ़े रहत उनके भर में रहो, अब घरमुली नहीं हुई छ पटहिया चल रहा न मान तब अब वही करही महीन करे पड़ल के जिम्मेवारी।
12: मेरो नाम सरस्वती बरियार हो, म पत्थरिया जानकी गांव पालिका 5, मेरो श्रीमान बितेको 9 वर्ष भयो। मलाई सम्हाल्न गाह्रो हुन्छ, त्यही भत्ता का पैसा खर्च चलाउँछु, अरु ती आए पनि आफूले मान्नु पर्छ छोरा बुहारी हिँडे छन् सब आफैले गर्नुपर्छ गाह्रो हुँदो अब त सक्दैन यो घुँडा यो कम्बरले कहीँ सक्दै सक्दैन काम गरिएर काठ घर छ कहिले दिने पड्डो भयो दुई खेरि घरका लागि फारम भर भने दुई चोटि फारम भरे एकैचोटि पनि आएको छैन अलिक घर हालिदिने थियो हावा उड्या पत्रै उडाइखेर लैजाँदा पति उडाइखेर तारले भानेकी छु त्यस्तै छ फल्लाउँदो घर छ
13: आठ वर्ष हुनु भयो आउँछ त्यो छोरी दुखी हुनाले बिहा हुँदाखेरि अरे अब यो भयो लिदो भयो कि साड्डो भयो डायबेटी बिपी जम अब क्याको घर खेती चलाउन
14: मेरो नाम कमला सिंह राठौर म एकल महिला हुँ मेरो श्रीमान बितेको दुई वर्ष भयो घरमा एक्लै छु छन त दुईटा छोरा छन् एक छोरो उहाँ बम्बईमा फराद किनेर बसेको छ एक छोरो बोलपुर घर बनाएर बसेको छ म एक्लै छु सबै काम आफै गाह्रै छ नि कोही अब यस्तो यस्तो कोही सोध्दैनन् के गर्दैनन् भन्छन् पोई गोरा त सबै गोरा रे अनि पोई छैन त कोही छैन त्यस्तै हो त एकल महिलाको अनि खाएको लगाएको पनि रिसै मान्छन् कहीँ घुमे पनि रिसै मान्छन् यस्तो हुन्छ एकल महिला बस्न एकदम धेरै गाह्रो हुन्छ कि एकल महिलाको कति घर छ यस्तो टिन छाया छ आन्ध्यायो भने त्यो टिनलाई उडायो भने म त कानु हालेर थिएछु कि टिन उडायो कि भने त्यसको अलिअलि यस्तै कसै मालिस सालिस मसाल गर्छु अनि त्यो एक दुई रुपियाँ आउँछ त्यसैले जो अनि नसा डब्या हुन्छ त त्यो नसाको काम गर्छु म
15: नाम फुलमती थारू चौधरी थारू बिटल बहुत वर्ष हो गेल मैं बहुत दुखियारी मने एक हिसाब से मोर थारू बिटल मोर घर में कोई बैठे फिर नहीं आए कोई ऊंचा फिर नहीं करे मोर जगह न जमीन दुई ठो लड़का मोर छोट छोट है छो लड़का एक ठो छाए थारू घर गए गेल एक ठो छाए भोज पाछे कर लू अब वकर समस्या मोर बहुत समस्या रहे है बहुत समस्या मैं कैसे के बचलू कैसे के टरलू कह के मोर बहुत दुख मही लागल फिर मोर एक बाबू यह इतना उतना बोक के मैं अपने लड़कन हुरकैनू बढ़ैनू तब वही खुवैनू पिवैनू तो वही हुरकल आता है तो अब महीन है ठीक उच कर ले आता है ना डेट है मैंने खाना की नहीं सब ये बताए अब थोड़ा मजा पा
10: यसै जनावासँगै खोज खबर सकियो अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक आगामी तीन दिनसम्म वर्षाको सम्भावना लगातार झरी भने नपर्ने पाकेको धान बाली नकाट्न किसानलाई मौसमविदको आग्रह टीकापनमा अहिले पशुपन्छीमा पखाला ज्वरो लम्फी स्किन र रेबिजको समस्या देखिँदै पशुपन्छी धनीलाई सचेत हुन पशु स्वास्थ्य शाखा टीकापुरको सुझाव हिमालय मावि किया पुश्रीको सामाजिक परीक्षण तथा सार्वजनिक सुनाई विद्यार्थी संख्याभन्दा गुणस्तरमा ध्यान दिन शिक्षा अधिकृतको आग्रह र टीकापुर सेवा समितिद्वारा टीकापुरका रसुवा बाढ़ी प्रभावितका परिवारलाई 25 बोरी चामल हवस् त अहिलेलाई खोज खबर यति नै प्राविधिक मित्र छविलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला नमस्कार

0: happens.
1: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
2: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
3: छिछि, कस्तो गनाएको! इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए,
4: फेरि छिमेकीको गाली पाइने भयो। के गर्ने होला, घरमा पुरुष पनि छैन।
5: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन। फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
5: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
5: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो। अर्को पनि छ 98 65 69 20 26।
6: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97620203000 र 98 656 92 026।
7: साधारण सभा सम्बन्धी जरुरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।
8: पर्स हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्ससहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98 12 69 25 57 97 039 40 350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।
9: कामदार आवश्यकता सम्बन्धी सूचना।
10: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
9: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 98 541 00 725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
11: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

श्रोतावृन्द नमस्कार। सामुदायिक रेडियो टीका एफएमको पर्वतीय प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल असोज महिनाको 20 गते मंगलबार, तदनुसार अक्टोबर 6 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि नजिकको व्यक्तिबाट उत्साह बढ़ाउने कुरा सुन्न पाइनेछ। मनमा लागेको पुरानो कुरा बिर्सेर अघि बढ्दा सहज हुनेछ। वृष राशि हुनेहरूको लागि घरमा तपाईँको उपस्थितिले माहौल रमाइलो बन्नेछ। सामान खरिद गर्दा फाइदा हुनेछ। मिथुन राशि हुनेहरूको लागि अचानक आएको निम्तो स्वीकार्दा रमाइलो हुनेछ। नयाँ चिन्जानबाट भविष्यको काम बन्ने संकेत छ। कर्क राशि हुनेहरूको लागि व्यक्तिगत निर्णयमा अन्यल हट्नेछ। नजिकको सम्बन्धमा मनका कुरा बुझिनेछन्। सिंह राशि हुनेहरूको लागि आफ्नो नामसँग जोडिएको राम्रो चर्चा सुन्न पाइनेछ। व्यवसायमा नयाँ वस्तु वा सेवाको योजना बन्नेछ। कन्या राशि हुनेहरूको लागि पुरानो कागजी झन्झटबाट राहत मिल्नेछ। व्यवसायमा हिसाब स्पष्ट राख्दा फाइदा हुनेछ। तुला राशि हुनेहरूको लागि आफ्नो भावनालाई राम्रोसँग बुझ्ने अवसर मिल्नेछ। साझेदारीको विषयमा सकारात्मक कुरा अघि बढ्नेछ। वृश्चिक राशि हुनेहरूको लागि आफ्नो प्रतिभा प्रयोग गर्ने राम्रो ठाउँ भेटिनेछ। व्यवसायमा गुणस्तर सुधार्दा ग्राहक थपिनेछन्। धनुराशि हुनेहरूको लागि टाटाको यात्रा सम्बन्धी कुरा अघि बढ्नेछ। नयाँ बजार बारे जानकारी प्राप्त हुनेछ। मकर राशि हुनेहरूको लागि आज आफ्नो मेहनतको अर्थ बुझिनेछ। कुनै जिम्मेवारी अरूले तपाईँलाई विश्वास गरेर दिनेछन्। कुम्भ राशि हुनेहरूको लागि नयाँ प्रविधि सिक्ने इच्छा बढ्नेछ। सामाजिक भेटमा पाएको जानकारी काम लाग्नेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि प्रिय व्यक्तिको सानो ध्यानले पनि खुशी बढ्नेछ। आफ्नो रुचिको क्षेत्रमा नयाँ प्रेरणा पाइनेछ। हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 091-5612555 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला। यो स्वदेश गान।

स्वदेश कानपछि अब सुनौ आज सामुदायिक रेडियो टीका प्रेसमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे संवाद, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे अपने क्लग, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3:30 बजे सुपरहिट थारू गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे नेपाली थारू गीतहरू, 6 बजे खोज खबर, 6:40 बजे महिला बोल्छिन, 7 बजे कर्णालीका भाका, 7:30 बजे साझा खबर, 8:10 बजे पोषण संवाद, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै, भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रेफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ हो।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: टिकापुर नगरपालिका वडा नम्बर 1 वडावासीहरूमा हार्दिक अनुरोध।
5: वडा नम्बर 1 कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाडन छोडी र सड़क पेटी छेउछाउमा नभादौ। सार्वजनिक स्थानमा माटो, ढुङ्गा, गिट्टी, बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौ। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
4: एक घर एक बिरुवा रोपौ। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बालबालिकाहरू लागु औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौं।
5: टिकापुर नगरपालिका वडा नम्बर 1 कार्यालय टिकापुर कैलाली।
6: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि, आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 091-560-641, मोबाइल नम्बर 98-432-86-713।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: पढाइ छुट्यो साथी छुटे सबै।

0: भारती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
2: Coffee ready.
3: Wow, thank you. You sound like a chisubandit banauchu. Mangaldeep scent 3-in-1 ka saath.
2: I love the scent.
3: I love it too. Hamile man parcha bhane bhagwan lai pani man parcha.
2: Mangaldeep scent 3-in-1. Perfume like fragrance.
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
5: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
4: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
4: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628825।
7: समयमै आफ्नो घर, परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाई हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
8: जानकी गाउँपालिका वडा नम्बर 8 कार्यालयद्वारा जनहितमा जारी सन्देश।
9: बिटल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टिकापुरमा सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराइटी। सत्कार पोलिक्लिनिकमा बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरमे उनका संपर्क कैके उपचार सेवा लिह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा, ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच, फार्मेसी प्रयोगशाला सेवा, हाथ जोड़नी सेवा, टूटल हाथ जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेले जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली, फोन नम्बर 091-560-095 ओ मोबाइल नम्बर 98-48-42-73-59।
10: दशैं तथा शुभ दीपावलीको पावन अवसरमा समस्त उपभोक्ता वर्गमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना।
11: ए बहिनी, दशैं तिहार आइसक्यो, केही किनमेल गर्ने योजना छैन?
12: छ नि दिदी, तर कहाँ किन्ने?
11: कहाँ किन्नु नि, यसपालि त टिकापुरमै गएर एनएस गोल्ड एन्ड सिल्भर उद्योगबाटै किन्ने हो।
12: त्यहाँ के छ र त्यस्तो?
11: त्यहाँ त राम्रो मेसिन द्वारा राम्रो डिजाइनका विश्वासिलो गरी हार, तिलहरी, पोते, चन्द्रहार, नौगेडी, रानीहार, टप, बाला, औठी, सिक्री, नथिया लगायतका आकर्षक गहनाहरू सुपथ मूल्यमा पाइन्छन्।
12: ओहो, त्यसो भए यसपालिको दशैंमा एनएस गोल्ड एन्ड सिल्भर उद्योगमै जानुपर्छ।
10: एमएस गोल्ड सिल्भर उद्योग सुनचादी पसल सरकारी अस्पतालको गेट अगाडि कुजीआर मेडिकल भएको घर सञ्चालक गणेश साहू फोन नम्बर 9822810
2: Coffee ready.
3: Wow, thank you. You sound like a chisugandit panautu. Mangaldeep sent 3-in-1 kasa.

0: कार्यक्रम आजको चर्चामा यहाँलाई स्वागत छ। म एकिन्द्र तिमिल सेना। मानिसको वर्तमान आफ्नै जीवनको अनुभव भोगाई र कर्मको श्रृंखला हो। हरेक मानिसका आफ्ना आफ्ना अनुभव र अनुभूति हुन्छन्। केही तिता केही सम्झिरहन लाग्ने पनि हुन्छन्। आजको चर्चामा हामी एकजना त्यस्तो पात्र जसले जीवनको छोटो समयमा धेरै उतार चढ़ावहरू भोग्दै थुप्रै अनुभव र अनुभूति सँगाल्नु भएको छ, उहाँ हुनुहुन्छ पत्रकार मातृका तिमी सेना। उहाँको जीवनसँग भोगाईका बारेमा कुराकानी गर्दैछौ। मातृकाजी, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: तपाईँ शिक्षक, पत्रकार, व्यवसायी, राजनीति, सामाजिक अभियान थुप्रै काममा जोडिनुभयो। संक्षेपमा सिलसिला मिलाएर यो छोटोमा अनुभव राखिदिनुहोस् न।
1: मान्छेले जिन्दगीलाई जहाँ जहाँ डोरायो त्यहाँ त्यहाँ पुग्नु पर्दो रहेछ। म एसएलसी पास भएँ। आर्थिक स्थितिले म आफै पढ्न सक्ने स्थिति थिएन। आर्थिक स्थितिले मलाई शिक्षक हुन बाध्य बनायो। आयोग खुलेको थियो, त्यो आयोगमा अस्थायी नाम निकालेँ। त्यो मेरो आर्थिक बाध्यता थियो। मैले जिन्दगीको 18 वर्षको उमेरमा शिक्षकमा नाम निकालेँ। 2053 साल जेठमा मेरो अस्थायी शिक्षकमा नियुक्ति भयो। मसँग मान्छेको जन्मजात स्वभाव हुन्छ। मेरो स्वभाव छिटछिटै, तपाईँको चाहिँ अलि चाँडै अध्ययन गर्ने, कौतलता गर्ने, अर्थात् क्युरियोसिटी भएको मान्छे हो म। त्यो क्युरियोसिटी भएको मान्छे हुँदै जाँदा शिक्षक भएकै बेला असममा त्यो बेला एउटा पत्रकारितामा गरौँ भनेर त्यहाँका साथीहरू, म यही रेडियो कार्यक्रमबाट गर्न चाहन्छु, एकिन्द्र कुँवर, राजेन्द्र कुँवर, विनोद थापा लगायतका साथीहरूले भन्नुभयो ल गरौँ भन्ने भयो। मैले अछाम सन्देश साप्ताहिक चलायौँ, त्यसपछि अछामको सेरोफेरो भनेर चलायौँ। अनि म पत्रकारितामा शिक्षक हुँदा नै लेखन शैलीमा इन भएँ। द्वन्द्वकाल भयो। द्वन्द्वकालमा माओवादी द्वन्द्वका कारणले गर्दा अछाम जस्तो ठाउँमा पत्रकारिता शिक्षा दुइटै सम्भव थिएन। किन सम्भव थिएन भन्दा बोल्ने मान्छे त्यतिखेर कसैको नजरमा पर्थ्यो तत्कालीन सत्ताको। हामी लेख्ने र बोल्ने मान्छे थियौँ। बोल्ने मान्छे लेख्ने मान्छे कहीँ न कहीँ चिप्लिन्छ, अनि कहिलेकाहीँ ठिक पनि लेखेका कुरा पनि कसैलाई गलत फिलिङ हुनसक्छ, कसैलाई कहिलेकाहीँ गलत लेखेका कुरामा त अब गलत नै हुने भयो। काम हो, काम गर्दा कहिलेकाहीँ चिप्लिन्छ भने, अनि त्यस्तै हुँदै गर्दा उनीहरूको पनि नजरमा परियो। एकातिर प्रशासनको नजरमा परियो, दुइटैको नजरबाट त्यहाँ कुनै पनि व्यवसाय पेसा गर्न सम्भव नदेखिसकेपछि मैले सानो टिकापुरमा घरेडी घर थियो, आफन्तहरू थिए, घर परिवार पनि यतै आधा थियो। अनि त्यो अवस्थामा म तपाईँको चाहिँ यता आएँ। यता आइसकेपछि मसँग सीमित सम्भावनाहरू थिए। मैले सिकेको पत्रकारिता र टिचिङ नै थियो। मैले सानो यहाँ आइसकेपछि टिचिङ सुरु गरेँ, पत्रकारिता सुरु गरेँ। र मैले समस्या जिन्दगीका भोगाईले तपाईँको चाहिँ कहाँ पुगेको थियो भन्नुहुन्छ भने, जिन्दगीमा आर्थिक व्यवस्थापन सबैभन्दा जटिल कुरा हो भनेर व्यवसायतिरको चेतना पनि अगाडि बढ्यो। यो हुँदै जाँदा म प्रेस चौतारी कैलालीको उपाध्यक्षमा बसेँ। पार्टीको 2051 सालदेखि पार्टी सदस्य थिएँ म पार्टीको। अनि प्रेस चौतारी हुँदै जाँदा अध्यक्ष बन्नु पऱ्यो भन्ने आयो। साथीहरूले तैँले बन्नु पऱ्यो भन्ने थियो। मेरो त डिमान्ड थिएन म अध्यक्ष बन्ने भन्ने। अब केन्द्रीय सदस्यमा थुप्रै साथीहरूले त आउँदा सर्वसम्मत हुन्छ, त आइदिए भनेर भनेको कारणले गर्दा म केन्द्रीय सदस्य पनि भनेँ। त्यसपछि पार्टीको प्रचार विभागमा पनि, केन्द्रीय प्रचार विभागमा यस्तै विवाद बन्यो। कसैले कसैलाई नस्वीकार्ने, कसैले कसैलाई नस्वीकार्ने स्थितिमा तपाईँ आउनुपर्छ भनेपछि ठिकै छ भनियो। त्यो पनि जहाँ जहाँ भूमिका भयो त्यहाँ भूमिका निर्वाह गरियो। यही सामुदायिक रेडियोमा पनि मैले काम गरेँ। अब राष्ट्रिय पत्रिकामा राजधानी दैनिक, कारोबार दैनिकदेखि रेडियो नेपालसम्मको मा पनि काम गर्ने गर्यो। 63 सालमा यहाँ आइसकेपछि पत्रकारिता गर्दै जाँदा कैलाली हटलाइन दैनिक चलाइयो। अहिलेसम्म पनि त्यो दैनिक 20 वर्ष पुरा भएको छ। अहिले पनि त्यो दैनिकमा साथीहरूले चलाइरहनु भएको छ। तपाईँ सम्पादक बनिदिनु पर्यो, तपाईँको नाम हटाउनुहुन्न भनिरहनु भएको छ, बसिरहेछौँ। अनि त्यसैले यो के रहेछ भन्नुहुन्छ भने, दुईवटा कुराहरू हो तपाईँको चाहिँ। मेरो अनुभव के हो भने, अब पार्टीको प्रदेश कमिटीमा गइसकेपछि म यहाँ एउटा कार्यक्रम आजको बहस भनेर मैले चलाउँथेँ। त्यो कार्यक्रम चलाउँदा मैले दुईवटा कुरा नैतिकता देखेँ। पार्टीको प्रदेश कमिटीमा मन्दित गरिसकेपछि तपाईँसँग नै मेरो कुरा भएको थियो। मैले के भनेको थिएँ भन्दा, मैले पार्टीको प्रदेश कमिटीमा पार्टीको पदमा रहेपछि मैले पत्रकारिताबाट, सामुदायिक रेडियो जस्तो संस्थाबाट मैले विदा लिनुपर्छ।

0: मेरो त्यो कार्यक्रम तपाईँहरूका कारणले होइन, मैले चाहेर नै त्यो कार्यक्रम बन्द गरेको थिएँ, बहसमूलक कार्यक्रम। अनि त्यसपछि पत्रकार महासंघको सदस्यता नवीकरण हुनुपर्छ भनेर पार्टीमा रहेका नेताहरू अहिलेसम्म लडिरहेका छन्, जिम्मेवार पदमा छन्, मैले देखिरहेको छु। तर मैले त्यस तत्कालीन प्रदेश अध्यक्ष योगेश रावललाई लेखेर नै म पार्टीको प्रदेश कमिटीमा सदस्य भएका कारण पत्रकार महासंघको सदस्यता मेरो नवीकरण नगर्नु भनेर लेखेर नै पठाएँ। त्यस्तै जिल्ला अध्यक्ष हिमाल जोशी हुनुहुन्थ्यो, उहाँलाई मैले लेखेर नै मेरो पार्टी सदस्यता नवीकरण नगर्नु भन्ने भयो। कयौं साथीहरू होइन अरूले गरेका छन् तपाईँ किन नगर्ने भनेर मलाई भेट्न यहाँ पनि आएका थिए। मैले भने अरूको र मेरो नैतिकता एउटै हुनुपर्छ भन्ने जरुरी छैन, त्यसैले मैले त्यो ऊ गर्नु पर्यो भन्ने भयो। अब हेर्दै जाँदा कस्तो रह्यो भने मेरो पार्टीको प्रदेश कमिटीमा तीन कार्यकाल एकपटक मनोनित भयो, एकपटक तपाईँको चाहिँ केन्द्रीय प्रचार विभाग पनि प्रदेश कमिटी सदस्य सरहने मान्छ पार्टीले, अहिले पनि छ। तीन कार्यकाल रहँदा पनि, दुई कार्यकाल रहँदा पनि, अब त्यो तपाईँको चाहिँ कोही मान्छेहरू अगाडि बढेका देखिन्छन्, सचिवालयमा लिने पदाधिकारीमा गएकै देखिन्छन्। अब मैले त्यो डिमान्ड कसैले कसैसँग गरेन, मैले यहाँ जानुपर्छ भनिनँ, केही गरेन। मैले के सोचेँ भन्दा मेरो योग्यता र क्षमता हेरेर जिम्मेवारी देला पार्टीले भन्ने महसुस गरेँ। तर के भयो भन्दा त्यो त्यो त्यो लेभलको पार्टी रहेनछ क्या,
1: राजनीतिमा अलिपछि होला। अझ थोरै तपाईँको अनुभवै मैले लिन चाहे, जीवनमा अब कतिपय अनुभवहरू सम्झिरहनु पर्ने खालका पनि हुन्छन् याद आइराख्न, कतिपय चाहिँ यो सम्झिनु नपरोस् भन्ने खालको पनि हुन्छ भन्छन्, तपाईँकोमा के छ?
0: मलाई सम्झिनु नपर्ने अनुभव मैले छ जस्तो लाग्दैन, कहिलेकाहीँ तपाईँको चाहिँ जीवनमा पाएका पीडा पनि यादगार हुन्छन् र सम्झिरहनुपर्छ, त्यसले दुनियाँलाई सिकाउँछ जस्तो लाग्छ। जस्तै तपाईँले भनेको कुरा, मैले बिर्सिनुपर्ने कुरा हुने हो भने मेरो शारीरिक समस्या हो, मैले दुई दुईवटा क्यान्सरसँग लडिरहेको छु, एउटा क्यान्सरको म अहिले पनि नियमित औषधि सेवन गरिरहेको छु, रक्त क्यान्सरको एउटा नियमित औषधि सेवन गरिरहेको छु, अहिले पनि मैले यो कार्यक्रमपछि गएर औषधि खानुपर्छ। अनि अर्को एउटा क्यान्सर थाइराइड क्यान्सर मैले तपाईँको चाहिँ अपरेसन गरेर रेडियो आइडेन गरेर त्यो मैले मसँग थाइराइड त्यसको साइड इफेक्ट त्यसको तपाईँको चाहिँ थुप्रै औषधि खानु परेको छ। तर मलाई के लाग्दैन भने त्यो कुरा नबिर्स्यौँ जस्तो बिर्सिदिया भए हुन्थ्यो भन्ने मलाई चाहिँ लाग्दैन। किन लाग्दैन भन्दाखेरि यो पनि दुनियाँका निम्ति सिकाइ हो, म एउटा खुला किताब हो, मलाई पढ्न सक्नुपर्छ दुनियाँले र मबाट शिक्षा लिन सक्नुपर्छ भन्ने धारणा हो मेरो।
1: कर्मथलो खास गरी टिकापुर भयो, पत्रकारिता शिक्षण लगायत सामाजिक अभियान पनि जोडिनु भयो होइन, यसमा चाहिँ कतिको सन्तुष्टि पाउनु भएको छ?
0: म मेरो ठाउँदेखि सन्तुष्ट छु, मैले म कहाँ जन्मेँ, मेरो त्यो म त्यो त्यो मेरो चोइस अर्थात् मेरो निवेदन मेरो चाहनाले जन्मिएको होइन, म कुन परिवारमा जन्मेँ त्यो पनि मेरो चाहनाले जन्मिएको होइन, त्यो प्रारब्धको कुरा हो, आध्यात्मिक ढङ्गले भन्ने हो भने प्रकृतिको कुरा हो। मैले कुनै परिवारमा जन्मेँ, कुनै ठाउँमा जन्मेँ, त्यो मेरो चोइस होइन। परिस्थितिले म टिकापुरमा आइसकेपछि मैले कर्मथलो तपाईँको यही कार्यक्रमबाट भन्न चाहन्छु, मेरो कर्मथलो यही हो, मेरो जीवनको कर्मथलो यही हो, म जति बाँच्छु यही ठाउँका निम्ति गर्छु, म सन्तुष्ट छु। तर म चाहिँ कहाँनिर मलाई चिन्ता लाग्छ भने यति सुन्दर यति राम्रो सम्भावना भएको यो ठाउँ नेतृत्वको क्षमताका कारणले गर्दा जति अगाडि बढ्नु पर्थ्यो त्यो हुन सकेन भन्ने कुरामा दुःख हो।
1: तपाईँले चाहिँ के गरे जस्तो लाग्छ त सामाजिक अभियानमा?
0: होइन, दुईवटा कुरा छ, मैले अहिले अघि पनि अब यो राजनीतिक प्रसङ्ग तपाईँले पछि गरौँला भन्नुभयो, मलाई के लाग्छ भन्नुहुन्छ भने कहीँ न कहीँ मैले सामाजिक अभियानका रूपमा जे जे गर्न खोज्दै थिएँ, जे जे गरिरहेको थिएँ, त्यो कहीँ न कहीँ राजनीतिले अवरोध गरे जस्तो मलाई लाग्यो क्या।
1: यसमा पनि अहिले पछि आउँला टिकाहरू सन्दर्भमा। तपाईँ अब राजनीति उचाइ लिइराखेकै, अब कतिले त पदै पाउँदैन लामो समय पनि, केन्द्रीय प्रचार विभाग पुग्नुभयो, प्रदेशमा पुग्नुभयो होइन, यसरी राजनीति उचाइ लिइराखेको बेला अकस्मात अब एक खालको यो ब्याक गियर जस्तो कि भनेको राजनीतिबाट अलिकति ओझेल परेर पत्रकारिताले नै प्राथमिकता दिन्छु भनेर घोषणा गर्नुभएको छ, यो परिस्थिति कसरी भन्यो अब यहाँनिर कुरा?
0: पद मेरो पद हो कि होइन भन्ने प्रमुख ठुलो कुरा होइन, किनभने हिजो म नहुँदा पनि त्यो पार्टी थियो, मैले अहिले छोडे पनि त्यो पार्टी रहने हो, मेरो पार्टीसँग पनि धेरै ठुलो गुनासो छैन, पार्टीले पद दिएन या दिएन ऊ दिएन दुनियाँभरि मेरो केही गुनासो छैन। मेरो प्रश्न यति मात्रै हो, म जुन पदमा बसेँ त्यसले देशका निम्ति के योगदान गर्यो, समाजका निम्ति के योगदान गर्यो, के परिवर्तनका निम्ति सन्देश दियो भन्ने कुरा हो।
1: त्यो पदले
0: त्यो पदबाट मैले केही गर्न सक्दैन, त्यहाँ त्यहाँ बसेर मैले कुरा गरेँ त राजनीति प्रसङ्ग पछि जोड्ने भन्नुहुन्छ। अब पार्टीका तमाम घोषणा पत्र लेख्दाखेरि कहिलेकाहीँ साथीहरूले प्रदेशका घोषणा गरेर पत्र लेख्दा पनि सोच्नुहुन्थ्यो, स्थानीय घोषणा पत्र त थुप्रै लेखिए पनि होइन, अनि त्यो घोषणापत्र लेख्ने एउटा आदर्शका साथ लेख्थ्यौं होइन, एउटा आदर्शका साथ समाज रूपान्तरण हुन्छ भनेर लेख्थ्यौं, समाज परिवर्तन हुन्छ भनेर लेख्थ्यौं, सपना लेखिन्थ्यो, कहीँ तपाईँको चाहिँ यस्तो गर्दा यो जनताको जीवन स्तर तपाईँको चाहिँ उठ्छ भनेर लेख्थ्यौं, तर परिणाम के भयो भन्नुहुन्छ भने मेरै पार्टीका प्रदेशका मन्त्री भएका मान्छेहरू आफ्नो जन्मेको पालिकामा 216 योजना हाल्छन्, आफ्नो जिल्लामा 1000 योजना हाल्छन्, अनि यो मैले लेखेको घोषणा पत्र, मैले बनाएको सपना, मैले देखेको सपना र मेरो पार्टीको त्यो त्यो सपना कहाँनिर मेल खायो, तर त्यो मान्छेमाथि प्रश्न उठाउने नेतृत्वै छैन, त्यो प्रश्न त्यो मान्छेलाई रोक्ने पार्टी नेतृत्वले सक्दै सकेन, अनि त्यस्तो बेला तपाईँको चाहिँ समाज परिवर्तन त्यही ठाउँबाट हुन्छ भनेर मैले अल्झिन उपयुक्त ठानिनँ। त्यो अल्झिनु भन्दा मेरो जो जो साथीहरू त्यहाँ राम्रा साथीहरू छन् सबै साथीहरूलाई बेस्ट अफ लक, एकदम भोलि पनि साथमा हुनेछौँ भन्दै म मेरो यो अभियान भनेको के हो भने राम्रो चयन गर्ने स्वतन्त्रताको अभियान मात्रै हो, राम्रो चयन गरौँ। सबै पार्टीभित्र सबै मान्छे खराब हुँदैनन्, सबै पार्टीभित्र सबै मान्छे राम्रा हुँदैनन्। राम्रा मान्छे एमालेबाटै तपाईँ चाहिँ अगाडि आयो भने म त्यसलाई शस्त्र स्वीकार गरेर अगाडि बढाउँला, मैले आफ्नो तर्फबाट योगदान गराउँला। अनि यदि नराम्रा मान्छे एमालेबाट आयो भने विरोध गर्ने नैतिक अधिकार पनि मैले चाहिँ राख्न पाउनुपर्छ भनेर मैले यो अहिले यो पार्टीको यो जिम्मेवार पद पनि छोडेको, किनभने पार्टीको बन्धनमा पदमा बसिरहँदा मैले तपाईँ चाहिँ पार्टीले खराब मात्र अगाडि ल्याउँदाखेरि बोल्न पाउँदैन, त्यो पार्टी अनुशासनको कुरा हुन्छ, हाम्रो पार्टीको त्यो नीति थियो, त्यो नीति अन्तर्गत बोल्न पाउँदैन। अब त मलाई तपाईँको चाहिँ यो बोल्न पाइँदैन तँले भनेर कसैले भन्न सक्दैन, त्यसैले राम्रो कामका निम्ति योगदान गर्न सकौँ भनेर मैले यो कदम चालेको।
1: अब त्यति गर्दाखेरि पनि अब प्रश्नले त फेरि पनि छोड्दैन, पत्रकार चाहिँ पार्टीमा गयो भने यो पत्रकार भन्ने, पढाउन गयो भने पत्रकार भन्ने, पत्रकारितामा आएपछि फेरि यो नेता यो मास्टर फेरि पत्रकार भयो भन्ने प्रश्न। तपाईँले यहाँनिर मैले चाहिँ पत्रकारितामा अब धेरै केही गर्न सकुला भनेर फर्किनुभयो अथवा चाहिँ केही बाँकी थियो त्यो पुरा गरौँ भन्ने सोचमा चाहिँ के हो?
0: लक्ष्य त मान्छेका आफ्ना हुन्छन्, तर मेरो लक्ष्य भनेको अहिले यसपटकको लक्ष्य समाज मात्रै हो। मैले समाजमा पत्रकारिताको माध्यमबाट दुईटा काम गरिसकेँ सर। पहिलो काम भनेको मैले हिजो तपाईँले पहिले सोधेको प्रश्न जो छ यसको सन्दर्भमा नेपालमा सम्भवतः राजनीति कर्मी भएर फेरि पत्रकारितामा घोषित रूपमा यसरी आएको सम्भवतः मैले अहिलेसम्म सुनेको छैन। यो हामी पहिलोपटक ट्रायल गर्दैछौँ। इतिहास निर्माण कस्तो हुन्छ भन्दा इतिहास कसैले बनाइदिने विषय हो, आफै इतिहास निर्माण गर्दैन, कुनै न कुनै कालखण्ड पात्रले त्यो इतिहास निर्माण गर्ने कुरा हो। अनि अर्को कुरा मलाई के लाग्छ भन्नुहुन्छ भने पत्रकारिता भनेको के हो भन्दाखेरि सञ्चार कला हो जस्तो लाग्छ, सिप हो जस्तो लाग्छ मलाई। त्यो सिप मैले सिकेको थिएँ विकसित देशहरूमा प्राध्यापन पेसामा लागेका मान्छे राष्ट्रपति भएर गइसकेपछि फेरि प्राध्यापकमा फर्केका छन् भने राजनीतिमा लागेको एउटा पत्रकारिता सिकेको पत्रकारिता गरेको मान्छे म पत्रकारितामा आउँछु चाहन्छु भने किन आउनु पर्ने आउनु पाउनुपर्छ। र तपाईँले भनेको दोस्रो प्रश्नतिर गएँ म, दोस्रो प्रश्नमा तपाईँको उद्देश्य के हो अर्थात् केही बाँकी रहेर आउनुभयो कि अर्थात् लागिहालौँ भनेर आउनुभयो कि भने उद्देश्य भनेको मेरो समाजका निम्ति बोल्नुपर्ने आवाज बोल्ने हो। तर त्यसको उद्देश्य भनेको एकदम पत्रकारिताका नाममा भाइरल भन्ने उद्देश्य होइन, हामीले एजेन्डा खोज्ने हो, समाज सुधार गर्ने हो, मानव विकास गर्ने हो, ठाउँको विकास गर्ने हो, देशको सेवा गर्ने हो, यही उद्देश्य हो। यही उद्देश्यमा जति सकिन्छ जीवनका अन्तिम क्षणसम्म तपाईँको चाहिँ पनि काम गर्नुपर्छ भन्ने उद्देश्य हो। अब यो यसले तपाईँको चाहिँ कस्तो छ भन्नुहुन्छ भने फेरि राजनीतिबाट छोडेर धेरै मान्छेले एक दुईजना साथीहरूले सन्यास लिया हो राजनीतिबाट भने सन्यास लिनलाई म प्रधानमन्त्री मन्त्री अर्थात् कुनै राजनीति पदमा गएको मान्छे होइन, पार्टीको पदमा हो, पार्टीको पदबाट मैले राजीनामा गरेँ, पार्टीको पदबाट मैले राजीनामा गरेपछि सन्यासको प्रश्नै आउँदैन। राजनीति भनेको त जीवनशैली पनि हो कि, ठिक मान्छे
1: पार्टीको पद त्याग गरेको घोषणा गरेपछि थुप्रै सकारात्मक नकारात्मक प्रतिक्रिया पनि आएका छन्, तपाईँले पनि थाहा पाउनुभएको होला। अब नकारात्मक कुरा गर्नुपर्दा सकारात्मक त अब राम्रो छ, पत्रकारितामा आउनु समाज सुधार्नको लागि पार्टीभन्दा राम्रो छ धेरैले भनेका छन् होइन। नकारात्मक कुरा गर्दाखेरि चाहिँ अब यो राजनीतिमा लागेको मान्छे पत्रकारितामा आएपछि फेरि त्यो राजनीतिकै प्रभाव पत्रकारितामा लिएर आउँछ भन्ने खालको आशय पनि आएका छन् होइन। कतिपयले चाहिँ छिट्टै पार्टीमा लागेको मान्छे छिट्टै फेरि सक्रिय राजनीतिमा गइहाल्छन् भन्ने खालको कुरा पनि छ, यसमा पनि अलिकति प्रश्न पार्दैछ।
0: यसमा दुईटा कुरा हो, मुख्य उद्देश्य पत्रकारिताको के हो भन्ने हो। पत्रकारिताको उद्देश्य मेरो जीवनको बुझाइ के हो भने राम्रो काम गर्ने हो, असल काम गर्ने हो, आफ्नो ठाउँका निम्ति योगदान पुर्याउने हो। यो सामुदायिक रेडियोले यो समाजका प्रत्येक विकासका एजेन्डा बोकेका छ, यो सारथी हो नि हो, पत्रकारिता पनि समाज विकासको सारथी हो। कहिलेकाहीँ समाज विकास गर्दै जाँदा जिम्मै मिलिहाल्छ भने मैले त्यो एकदम छुवाछुतै म यो काम गर्दै गर्दैन भन्ने चाहिँ त्यो भन्नु पनि हुँदैन जिन्दगीमा. तर मूल कुरा के हो भने राम्रो मान्छे कोही आइहाल्यो गरिरहेको छ भने मैले जानु पनि पर्दैन भन्ने हो मेरो कुरा. मैले किन जानु पर्यो, असल पात्र आउनु पर्यो, असल पात्र आउनु पर्यो, ठिक पात्रले ठिक काम गर्यो भने त्यसलाई सहयोग गरेर जाने हो मुख्य उद्देश्य. भनेको हाम्रो माध्यम भनेको समाज विकास हो भने जो पात्रले ठिक ढङ्गले अगाडि आउँछ त्यसलाई चाहिँ सहयोग गरेर जाने हो भन्ने हो. त्यसैले अब जो साथीहरूले गर्नु भएको छ यसमा अब पत्रकारिताको सिद्धान्त के कुर्ने हो भने हित द्वन्द्वको सिद्धान्त भन्छ. मैले पनि के सोचिरहेको छु भने राजनीतिक विषयवस्तुमा तत्काल तपाईँ चाहिँ मैले कार्यक्रम नचलाउने कि भन्ने पनि सोचिरहेको छु मैले. किनभने त्यो साथीहरूले जो राख्नु भएको छ शङ्का गर्नु भएको छ त्यो मैले त्यसमा मैले करेक्सन गर्नुपर्छ. म नेपाली पत्रकारिताको सबैभन्दा गलत कुरा के छ भने आलोचकहरूदेखि नेपाली पत्रकारिता भाग्छ. नेपाली पत्रकारिता आलोचकदेखि भाग्नु हुँदैन. आलोचना गर्ने मान्छेहरूको कुरालाई सुन्ने हो. म यही कार्यक्रमबाट के भन्न चाहन्छु भने म राजनीतिक विषयवस्तुको कार्यक्रम अहिले तुरन्तै चलाउँदिन, म केही समयपछि मात्रै सुरु गर्छु.
1: हामीसँग हुनुहुन्छ पत्रकार मातृका केही छैन. तपाईँले गम्भीर भन्नु अथवा घातक रोगको सामना गर्नु पर्यो त्यो पनि पटक पटक कसरी त्यसलाई चाहिँ सामना गर्नुभयो
0: यो जिन्दगीको बारेमा पनि मैले अध्ययन गरेको थिएँ. जिन्दगीको बारेमा विभिन्न दृष्टिकोणहरू जो छन् भौतिकवादी दृष्टिकोण, आध्यात्मिक दृष्टिकोण, यी सबै दृष्टिकोणबाट मैले जीवनलाई बुझ्दाखेरि जीवनमा सधैँ बाँच्ने मान्छे त कोही पनि होइन, मान्छे त एक दिन मर्ने हो. अब मर्नै छ भने हाँसी हाँसी किन नमर्ने भन्ने सिद्धान्त छ. हाँसी हाँसी मर्न खोज्न मर्नु परे पनि मर्ने हो भन्ने संकल्प लिएर अगाडि बढ्दाखेरि मृत्युलाई सजिलै जितिदो रहेछ. संसारमा मृत्यु जित्ने मान्छेहरू त चाहिँ हाँसेरै जित्दो रहेछ. महत्त्वपूर्ण कुरा. अनि दोस्रो कुरा मलाई के थियो भन्दा म चाहिँ बेडको रहँदा पनि म अलिक स्मरण गरौँ, म अस्पतालको बेडमा रहँदा डाक्टर डराउँथे मलाई उपचार गर्ने डाक्टर सबैभन्दा बढी यो कन्डिसन छ भनेर. तर म के भन्थेँ भने तपाईँ किन भन्नुहोस् मलाई केही हुँदैन भन्थेँ, किनभने मैले त्यही कुरा बुझेको थिएँ. म चाँडै तपाईँको चाहिँ अनि त्यसैले मैले अहिले तपाईँले यो प्रसङ्ग जो गर्नुभयो मैले त्यस्तो असाध्य रोगबाट बाँचेर म जो गरिरहेको छु काम यसले समाजमा तँलाई केही गर भन्ने उत्प्रेरणा भएर प्रकृतिले ईश्वरले मलाई चाहिँ फेरि बचाएको हो जस्तो लाग्छ.
1: अहिले यो क्यान्सर भन्ने रोग चाहिँ एक खालको भुसको आगो जस्तै फैलिँदैछ, त्यो रिपोर्टहरू आइरहेका छन्. कस्ता मान्छेसँग तपाईँको भेटघाट भइरहेछ, उहाँहरूले के भनिराख्नु भएको छ?
0: तमाम धेरै मान्छेहरू जो छन् क्यान्सर अहिले तपाईँको चाहिँ कस्तो देखाएको छु भने मैले 50% मान्छे क्यान्सर भन्ने बित्तिकै मर्ने मान्छे मरिरहेको छु म डरले. 50% मैले आफ्नो अध्ययनले. अनि 20% मान्छे तपाईँको चाहिँ औषधिले बचाउने हो. अनि त्यसैले मुख्य कुरा के हो भने मान्छे बाँच्नु छ भनेपछि त सबैभन्दा पहिले काउन्सिलिङ ठुलो कुरा हो जस्तो लाग्छ मलाई. कारण क्यान्सरको अस्पतालमा मैले नेपालमा जुनसुकै ठाउँमा मैले उपचार गरेँ कतै पनि काउन्सिलिङ छैन. डाक्टरले सुरुमै क्यान्सर लाग्यो भनिसकेपछि हो यो त साह्रै खराब रोग लाग्यो भनेर सुरु गर्छन् कुरा. होइन क्यान्सर जित्न सकिन्छ यो केही रोग होइन यी, तर तपाईँले यी कुराहरू गर्नुपर्छ है भनेर काउन्सिलिङ गर्नै सक्दैन. मलाई के लाग्छ भने क्यान्सरको रोगको सन्दर्भमा कसैले मलाई क्यान्सर रोगीलाई काउन्सिलिङ गर्नका निम्ति तैँले काम गरिदिनु पर्यो भन्यो भने धेरै ठुलो समाजमा योगदान गर्थेँ होला मैले जस्तो लाग्छ मलाई. तर त्यो अहिलेसम्म म कहाँ कोही पनि पुगेको छैन. रोगीहरू जति पुगेका छन् आफ्नो ढङ्गले मैले उनीहरूलाई भनेको छु यसो गर्नुहोस् यसो गर्नुहोस् यो चाहिँ राम्रो अस्पताल हो यो उपचार हो यसरी जानुहोस् भनेर उनीहरूलाई दिन्छु. कयौँ मान्छे राति टेलिफोन पनि गर्छन्, कयौँ मान्छे राति त तपाईँको मेसेन्जरमा दाई मलाई यस्तो भयो भन्छन्, कसैले यस्तो भयो मेरो मम्मीलाई मेरो ड्याडीलाई के गर्ने होला भन्छन्, उनीहरूलाई मैले ठिक सल्लाह दिन्छु. क्यान्सर रोगको विषयमा मैले बुझेको के हो भने सबैभन्दा पहिले क्यान्सर नलाग्नका निम्ति जीवनशैली नै बदल्न जरुरी छ. होइन त्यो पनि काउन्सिलिङ गर्न सकिन्छ. क्यान्सर लागिसकेपछि मान्छेको मनोविज्ञान जो हो नि त्यो मनोविज्ञानलाई बलियो बनाउन जरुरी छ. त्यो मनो नेपालको तपाईँ चाहिँ एलोपेथी अर्थात् तपाईँको चाहिँ नेपालको कुनै पनि क्यान्सर अस्पतालमा मैले त्यो भेटाएको छैन. त्यो कसैले तपाईँको चाहिँ तपाईँले यो गरिदिनु पर्यो भने अब म धेरै राम्रोसँग काउन्सिलिङ गर्थेँ होला जस्तो लाग्छ. यो कुनै सुन्ने मान्छै छैन कोही पनि, यो सुन्ने कोही पनि मान्छे छैन. क्यान्सरको काउन्सिलिङ गर्यो भने धेरै मृत्यु दर घटाउन सक्छ जस्तो लाग्छ मलाई. र उनीहरूको खर्च पनि अस्ति मैले एउटा कुरा गरौँ म तपाईँलाई, एउटा बच्चालाई यहीँ एउटा मुक्त कमिया शिविरको बच्चालाई ब्लड क्यान्सर भएको रहेछ. त्यो ब्लड क्यान्सर भएको मान्छेले 40,000 भारू इन्डियामा गएर पिजिआईमा खर्च गरे. उसलाई केही पनि उपचार भएन, 40,000 भारु उसको डायग्नोसिसमा मात्रै खर्च भयो, क्यान्सर महँगो अस्पताल छ. तर नेपालमा आइसकेपछि तपाईँको चाहिँ उसले के गर्यो भने यता स्वास्थ्य बिमा गरेर हिँड्छ, स्वास्थ्य बिमा गरेन भने त्यो सरकारले दिने 1,00,000 पनि दिँदैन, स्वास्थ्य बिमाको पैसा पनि पाइँदैन. अनि माग्दै वडा कार्यालयमा गएछ, वडा कार्यालयले फलानु मान्छेलाई बाल केन्द्र फलानुलाई यो बच्चालाई भएकोले सहयोग गरिदिनु होला भन्ने एउटा सिफारिस लेखिदिएछ. त्यो सिफारिस गर्दै जाँदा बजारतिर घुम्दै जाँदा कोही पनि मान्छेले मलाई सम्पर्क गरेर मेरो नम्बर दिएर यहाँ फोन गर्नुहोला भनेर चाहिँ साँझ फोन गरेँ. अनि त्यसपछि उहाँले यसो यसो भयो, मेरो 3 वर्षको नातिलाई ब्लड क्यान्सर भयो, अहिले छ, खर्च पर्छ सर, तपाईँले के सहयोग गर्न सक्नुहुन्छ भन्नुभयो. मैले तपाईँ चाहिँ त्यो सम्बन्धी समाचार लेखेँ. अनि त्यसपछि उहाँलाई आफै स्वास्थ्यका जे नगरपालिकाको स्वास्थ्य शाखामा गएर सिफारिस गर्न लगाएर अहिले सायद उहाँको काम अगाडि बढेको होला जस्तो लाग्छ. यसै खालको संयन्त्र बनाइदिएको भए कहाँबाट सहयोग प्राप्त हुन्छ, सरकारले के सहयोग गर्छ, कुन कुन औषधि हुन्छ, कम खर्चमा कसरी उपचार गर्न सकिन्छ, अनि उपचार गर्दाखेरि सबैभन्दा मनोविज्ञान मनोबल कस्तो हुनुपर्छ, अनि त्यहाँभन्दा अगाडि क्यान्सर लाग्नुभन्दा अगाडि यो खालको कार्यक्रम गर्न पाएको भए जिन्दगीमा सबैभन्दा ठुलो पुण्य गरेँ जस्तो लाग्छ. तर त्यो अहिलेसम्म मैले त्यो मेलो मेसै पाएको छैन.
1: अब यहाँले त एकैसाथ धेरै घटना बिहोर्नु पर्यो. पहिला थाइरोइडको भयो, त्यसपछि ब्लड क्यान्सर, त्यसपछि कोरोनाको भेरिएन्ट पनि.
0: कोरोनालाई त के मेरो किमोथेरापी सकिने बित्तिकै कोरोना लागेर म 6 महिना हस्पिटलाइज भएको.
1: अनि अब धेरैले अब तपाईँले अघि भन्नुभयो क्यान्सर लागिसकेपछि मान्छे त परामर्शको कुरामा त ध्यानै हुँदैन, धेरै पैसा लाग्छ बाँच्नलाई भनेपछि मान्छे त्यसै मनोविज्ञानै त्यसको चाहिँ कमजोर भएर आत्तिएरै दौडिराखेको हुन्छ होइन. सेपरेट गर्नुपर्दा तपाईँको आर्थिक क्षति टुक्रा टुक्रा गर्दा चाहिँ कतिको चाहिँ आर्थिक क्षति चाहिँ कति हुँदो रहेछ स्वास्थ्यको क्षति?
0: मैले यही कार्यक्रमबाट के जानकारी गराउँ भने क्यान्सरको स्टार्टिङदेखि तपाईँको चाहिँ यदि लय मिलाएर सुरुमै मैले काउन्सिलिङको कुरा गरेँ नि, त्यो काउन्सिलिङ लिएर अगाडि बढ्ने हो भने धेरै आधा खर्च जोगाउन सकेको रहेछ. तर अब महँगो कति हुन्छ भन्नुहुन्छ भने मसँग मलाई एउटा रिट्रिसिन भन्ने एउटा इन्जेक्सन लगाउँथ्यो, त्यो खालको किमो नै हो, त्यसको 73,000 एउटा इन्जेक्सनको पर्छ, एक दिनको इन्जेक्सनको
1: होइन, महिनामा लाउने हप्तामा
0: महिना 22 दिनमा लाउनु पर्छ होइन. अनि त्यसपछि त्योसँगै अर्को पनि थियो फेरि, अनि यो स्वास्थ्य क्षेत्रमा यस्तो दलालीकरण रहेछ, 3 खालकै त्यो भेन्डामुस्टिन भन्ने एउटा औषधि थियो, त्यही किमो हो थियो, त्यसमा 3 कम्पनीका औषधि आउँथ्यो, एउटा 20,000 आउँथ्यो, एउटा 40,000 आउँथ्यो, एउटा 60,000 आउँथ्यो, फरक फरक कम्पनीका. 20,000 आउने नेपालमा खोज्नै नपाइने, मैले त्यो अवधिभरि पाइएन. 40,000 धेरै खोज्यो भने पाइने, 60,000 जहाँ पनि पाइने. मलाई मतलब यो स्वास्थ्य क्षेत्रभित्रको सञ्जाल, दलालहरूको सञ्जाल जो छ नि, यो सञ्जाल
1: 20 ल्यायो भने त फाइदाको
0: फाइदा मान्छे त्यो बिरामी त सस्तोमा पर्छ नि त, काम गर्ने एउटै हो होइन. अनि मैले के देखेँ भन्नुहुन्छ भने त्यही मैले 73,000 भनेर जो भने त्यही मेरो उपचार गरेको सिभिल हस्पिटलमा मैले उपचार गरे हौ, त्यहाँ 58,000 पाइन्थ्यो, तर त्यो कहिले पनि पाइँदैन त्यो औषधि.
1: 73 कहाँ पाइने?
0: 73 बाहिर
1: प्राइभेटमा.
0: अनि 58,000 कहिल्यै प्रयोग गर्न सकिएन, त्यो पाउँदै पाइँदैन, कहाँ जान्छ? मैले त्यो एकजना कुँवरजी त्यो स्टोरमा हुनुहुन्थ्यो त्यहाँ, वास्तवमा म उपचार गरेर सकिसकेपछि पछि फर्किँदाखेरि उहाँसँग गएँ, यो जान्छ कहाँ औषधि तपाईँहरूको कहाँ जान्छ भनेपछि, सर एउटा त यो हाम्रो खरिद प्रक्रिया नै झन्झटिलो छ, दोस्रो तपाईँको त्यहाँ आइसकेपछि सिफारिस लिएर आउँछन्, अब दिनु पर्यो
1: फ्रीमा दिनु,
0: नै फ्रीमा होइन, अब त्यो सस्तोमा हुने भयो नि त. त्यो त कतिसम्म दलाल हुँदो रहेछन् भने भित्रबाट 58 लिएर बाहिर 73 बेचे पनि आइहाल्यो त. यो दलालहरूको सञ्जाल यस्तो रहेछ कि यो तपाईँ क्यान्सर रोगभित्र. अनि यो दलालको सञ्जाल चिर्नलाई सरकारले एक खालको संयन्त्र बनाउने, अनि मजाले काउन्सिलिङ गरेर मान्छेलाई जाने हो भने र सरकारले एक खालको सहयोग कार्यक्रमलाई थोरै विस्तार गर्ने हो भने निशुल्क पनि उपचार गर्न सकिन्छ क्यान्सरको. जस्तै मैले अहिले जो औषधि खाइरहेको छु यसमा त विभिन्न दाताहरू छन्, दाताहरूको सहयोगबाट त्यो औषधि खाइसकेको छु, जुन औषधि मेरो ल्याकतले खानै सक्दैन, अहिले खाइरहेको औषधि, त्यसको अहिले पनि म तपाईँलाई देखाउँला, त्यसको 15,000 मन्थली डलर पर्छ, अमेरिकन डलर
1: 15,000 डलर.
0: अनि भने मतलब म त त्यो खान सक्दैन, तर एउटा संस्थाको डोनेट छ, त्यहाँ एउटा अमेरिकन संस्थाको सानो डोनेट छ, म जस्ता बिरामीका निम्ति मेरो खालको तपाईँ त्यहाँ समस्या भएका मान्छेहरूका निम्ति उसले नेपालमा निशुल्क उपलब्ध गराएको छ हो. यस्ता खालका थुप्रै छन्, तर तपाईँको चाहिँ त्यो आम पब्लिकको रूपमा बिरामीको बिचमा त्यो जानै सक्दैन क्या त्यो कुरा. सरकारको पनि के लाग्छ भने सरकारले यो खोज्यो भने क्यान्सर रोगका निम्ति सहयोग गर्ने दाताहरू पनि छन्, तर त्यो ध्यानै पुग्न सकेको छैन. स्वास्थ्य क्षेत्रको जानकार गएको मान्छे स्वास्थ्य मन्त्री बन्न सकेका छैन. अनि कसरी रोगको विचार हुन्छ, यो किडनीको अवस्था यही हो, मुटुको अवस्था यही हो, मृगौला क्यान्सरको अवस्था यही हो. अहिलेको समग्रमा भन्यो भने स्वास्थ्यभित्र धेरै ठुलो विकृति छ. त्यो कारण के हो भने योग्य पात्र त्यहाँ नपुगेको कारणले नै हो. एउटा डाक्टर मलाई उपचार गर्ने डाक्टरले कति गर्नुभएको थियो भने त्यो कम्पनीसँग मलाई कमिसन चाहिँदैन, बिरामीलाई देऊ भन्ने ढङ्गले अगाडि बढ्नु भएको थियो. क्या एउटा डाक्टरले त्यो गर्न सक्छ भनेपछि सरकारले ट्राई गर्दैन.
1: व्याख्यातिर त आयो होइन, अलिकति मैले जान्न चाहेको आर्थिक रूपमा चाहिँ कति खर्चिलो हुँदो रहेछ, तपाईँको कति पर्यो भनेर मैले त्यो जान्न चाहेको.
0: अब सकिन्छ दुईवटा होइन, सकिन्छ. एउटा एक एउटा साइकलमा त्यही 1.5-2 लाख जति पर्थ्यो तिमीको, मैले पर्यो गर्दाखेरि 2 लाख. अनि 6 वटा साइकल बनाएको हो, 6 गुणा 12 लाख भयो होइन. तर त्यसको साइड इफेक्ट कस्तो हुन्छ भन्नुहुन्छ भने, जस्तै तपाईँको चाहिँ त्यो किमो लगाइसकेपछि शरीरमा जुन खालको प्रतिक्रिया र साइड इफेक्ट आउँछ, त्यो साइड इफेक्टको उपचारमा सबभन्दा बढी खर्च भने, मैले तपाईँ चाहिँ खासमा भन्यो भने कति लाग्यो भनेर भन्नुहुन्छ भने, मैले त्यही यहाँ जाँदाखेरि 45 लाखको ओडी बनाएर गएको थिएँ, आउँदाखेरि त्यो खाली थियो. अनि कयौँ साथीहरू तपाईँ जस्ता साथीहरूले आफ्नो उसमा तपाईँको चाहिँ 5,000, 10,000, 15,000, 20,000, 30,000 पठाएको पनि थियो फेरि. अनि त्यसमा मेरो बढी खर्च हुनुको कारण भनेको, जति मेरो तपाईँको चाहिँ त्यो किमोमा खर्च भयो त्यति खबर भनेको कोभिड लागेर, त्यो कोभिड पछि त किमो लगत्थ्यो, कोभिडले छोयो नि त मलाई. त्यहाँबाट तपाईँको चाहिँ कति हो, 90,000 इन्जेक्सन एक दिनमा दिनुभएको थियो. यो त औषधि कस्तो हुँदो रहेछ भने, जति जति एकदम कम्प्लिकेटेड हुँदै गयो बिरामी त्यति नै महँगो औषधि दिनुपर्दो रहेछ कि. त्यसैले सबैभन्दा पहिले साइड इफेक्ट व्यवस्थापन गर्नका निम्ति पनि थोरै काउन्सिलिङ नै जरुरी हुन्छ. यो हुन्छ, यसो हुन्छ, यसो हुँदा यसो गर्नु होला, यसो हुँदा यसो गर्नु होला. त्यो मैले के देख्छु भने, डाक्टरले उपचार गर्छ, प्रिस्क्रिप्सन लेख्छ, उसले यो यसरी खानु होला भन्छ, अनि त्यसपछि यसको साइड इफेक्ट के आउँछ, तपाईँलाई यस्तो होला, यस्तो भएछ भने यस्तो होला. अह, नो काउन्सिलिङ. त्यो तर काउन्सिलिङको पाटो महत्त्वपूर्ण हो जस्तो लाग्छ मलाई.
1: अब अन्त्यमा तपाईँले अघि भन्नुभयो, त्यस्तो चाहिँ घातक रोग लाग्दाखेरि पनि मर्नै छ भने हाँसी हाँसी किन नमर्ने भन्दा चाहिँ अलिक सजिलो भयो पनि भन्नुभयो होइन. थोरै अब यो पेसा व्यवसाय राजनीति चल्ने चलाउने बजारको छुट्टै नियम छ होइन, नयाँ नयाँ नियम पनि आउँछन्. यो अलिकति अध्यात्मतिर अब त्यो रुचि राखेको पनि भन्नुभयो, कसरी आनन्द लिइराख्नु भएको छ अहिले?
0: मैले त के थियो भने, मलाई त्यहाँबाट आइसकेपछि एकजना अब नामी भन्दा पनि फरक पर्दैन, पर्सु छपाईँजी दुवाँसको पूर्व अध्यक्षले यसरी भेट्यो. भेटाउँदा के भन्नुभयो भने, दाई तपाईँले कसरी बाँच्नुभयो यार दाई, यत्रो समस्याबाट फेरि कोभिड लाग्यो त्यसैमा भन्नुभयो. मैले के भने भने, म हाँसेँ. मैले के भने भने, हाम्रो धर्मशास्त्रमा अनि यो मृत्युलोकमा हामी जान्छौँ त्यहाँ चाहिँ एकदम पीडा हुन्छ, दुःख हुन्छ, स्वर्गलोकमा त्योभन्दा एकदम कहिल्यै दुःख हुँदैन, त्यो एकदम राम्रो छ भन्ने खालको पढेको. अनि त्यहाँ जाउँला भनेर खुसी भएको, यार म त बाँचिहालेँ फेरि भने, उहाँ हाँस्नुभयो क्या, कति मजाको जवाब दिनुभयो भन्नुभयो. हो त्यही हो, तपाईँले मृत्युदेखि जब तपाईँको चाहिँ हाम्रो आध्यात्म के हो भन्नुहुन्छ भने, हाम्रो आध्यात्मले दुईवटा कुरालाई जोड दिन्छ. हाम्रो सनातन आध्यात्मले के कुरामा जोड दिन्छ भने, तपाईँको जे कर्म गर्नुभयो त्यो कर्म तपाईँको अर्को जिन्दगीका निम्ति प्रारब्ध भन्छ, खराब कर्म गर्नुभयो भने होइन. अनि जे असल काम गर्नुभयो तपाईँको अर्को जुनी अर्थात् स्वर्गलोकको बाटो गर्छ, तपाईँले सुख पाउनुहुन्छ भन्ने हो भने, राम्रो काम गर्दै जाने, खराब काम नगर्ने बाटोतिर जाने हो भने आनन्द त त्यसै छ त. भोलिको जीवनको बारेमा मरिन्छ कि बाँचिन्छ कि भनेर सुख दुःख मान्ने त कुरै भएन. किनभने हाम्रो त्यो सनातन चिन्तनले के भनेको छ भने, तपाईँ राम्रो काम गर्दै अगाडि बढ्नुहोस्, तपाईँ मृत्युपछि पनि राम्रो छ भनेपछि त किन नरमाउनु, त्यो कुरामा कति आनन्द छ हेर्नु न, कति मजाले आनन्द लिन सकिन्छ. त्यसैले म त रमाइरहेको छु यो कुरामा, केही पनि समस्या छैन मलाई.
1: हस्, आफ्नो महत्त्वपूर्ण अनुभव सामुदायिक रेडियो टिकापुरलाई सेयर गरिदिनु भयो. पत्रकार मातृका तिमी सेनालाई धेरै धेरै धन्यवाद दिँदै म प्रस्तोता एकेन्द्र तिमी सेना पनि बिदा हुन्छु. नमस्कार.

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदी बहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: भाउजू, दशैं दीपावली र छठ त आयो, तर पूजाका लागि चाहिने सामान कहाँ पाइन्छ होला?
2: त्यसका लागि त टाढा जानु पर्दैन नि नानु, हाम्रै टिकापुरमा रहेको श्रीराम पूजन भण्डार छँदैछ नि।
1: ए हो र भाउजू, हामीलाई चाहिने सबै सामान पाइएला त?
2: पाइन्छ नि, हामीलाई चाहिने धूप बत्ती, कलश माला तथा धार्मिक सामानहरू त हुन् नि। त्यहाँ त ज्योतिष परामर्श कम्प्युटरद्वारा सिना कुण्डली सँगै प्रह दशा पनि हेरिन्छ नि।
0: श्रीराम पूजन भण्डार, टिकापुर 1 नगरपालिकाको मूल गेट चिल्ड्रेन पार्क नजिकै। फोन नम्बर 98484-33456।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
7: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2 राजीपुर कैलाली।
8: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी
4: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
5: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
4: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
5: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
4: अब त म ढुक्क।
6: मिलन अल्मोनियम एन्ड ग्लास हाउस जमरापारी टिकापुर कैलाली प्रोप्राइटर मोहनदास भाट
5: मोबाइल नम्बर 9848513426 जमरापारी टिकापुर कैलाली।
7: के तपाईलाई थाहा छ,
8: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर मानिसलाई असर गर्छ।
7: हो र?
8: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
7: अनि
8: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
7: के छ त विकल्प?
8: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
7: विस्तारै गर्दा हुँदैन?
8: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
7: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
8: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।

0: आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा दिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, वडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
2: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौँ नजम्ने, तालुको रौँ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
2: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 98-688-0008 र 98-25-63-77-72।
4: दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
5: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
4: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
5: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
4: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
5: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एकपटक आउनुहोस्।
6: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै। संचालक छतराज उपाध्याय। सम्पर्क नम्बर 98-66-27-27-99।

0: Mangal Deep Scent 3-in-1 Perfume Like Fragrance. एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा जोर्नीको दूरबीनबाट शल्यक्रिया
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा
1: बाल रोग विशेषज्ञ सेवा जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा
0: जनरल फिजिसियन विशेषज्ञ सेवा
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा
0: रोग सेवा
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार
0: र सिटी स्क्यान सेवा
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू एचडीयू सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा बायोकेमिस्ट्री इम्युनोलोजी हिस्टोप्याथोलोजी माइक्रोबायोलोजी पारासिटोलोजी सेरोलोजी इन्डोस्कोपी क्लोनोस्कोपी डिजिटल भिडियो एक्सरे अल्ट्रासाउन्ड डिजिटल एक्सरे सेवा ईसीजी फिजियोथेरापी सेवा अस्पतालका अन्य सेवाहरू स्वास्थ्य बीमा सेवा सुरक्षित गर्भपतन सीएसी सेवा
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा
0: इमर्जेन्सी सेवा एम्बुलेन्स सेवा सब वाहन सेवा
1: हिंसा पीडितहरूका लागि ओसीएमसी सेवा मेडिको लिगल सेवा
0: सब परीक्षण सेवा सर्पदंशको उपचार
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा सामाजिक सेवा इकाई
0: जनस्वास्थ्य तर्फ खोप सेवा एआरटी सेवा टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488 सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38 उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्चाना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
1: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
1: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
1: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
0: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
1: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।
2: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाइहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छैन भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्नु केही पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाइ हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू भयो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नुपर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोक्या छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सकिन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
3: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: चर्पी भर्ल सेफे का चिन्ता, आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन गरी आ बाक सरसफाई कै दिहि।
5: फोन नम्बर कटरा हो त
4: ली डायल करी 97 620 20 300।
5: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो?
6: हजुर हो।
5: महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा?
4: अपनौ कन्थे, टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की गोबर ग्यास ओ रिङ वाला टोयलेट सरसफाई कर परिकल से आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा हान सम्झबे। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97 620 20 300 हो 98 656 92 026।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: ईसापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
1: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
0: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
1: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
0: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाधौं।
1: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
0: आफ्नो नगर सफा सुन्दर बनाउन आफ्ना ठाउँबाट लागौं।
1: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-0598 सम्पर्क गर्नुहोला।
0: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।
2: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
4: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोस हुने,
4: घाँटी अरोरो कडा हुने,
3: कम्पन हुने,
4: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
3: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
4: सधैं झुल टाँगेर सुत्ने गरौं।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
0: स्वास्थ्य कार्यालय कैलाली।
5: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चप्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: अरेल्ला सुनचाँदी पसल, बलभद्र चोक, टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 98-10-62-35-47।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यति कार्पेट नै हो।
1: विगत 35 वर्ष देखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: आई बुढल्ला सुन्टो कि नै वानन्दे भोज आगिलिन अब समय एक ठो गर गहना नै हो बनाइनाउने ना पट्टा नि पैना त
3: अरि गहना

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98144602004।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुर 2, राजीपुर कैला।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: कफी रेडी।
8: वाओ, थैंक यू। यो साँझलाई अझ सुगन्धित बनाउँछु मंगलदीप सेन्ट 3-in-1 को साथ।
7: आई लव द सेन्ट।
8: आई लव इट टू। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
7: मंगलदीप सेन्ट 3-in-1 perfume like fragrance।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम। टिकापुर एफएम 101 मेगाहर्ज।

0: हराएको सूचना टिकापुर नगरपालिका वडा नम्बर एक ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेट्टाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98-12-69-25-57-97-040-40-350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेट्टाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।
1: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाइसराई जस्ता व्यक्तिगत घटना आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
0: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
2: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि, आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 98-4-32-86-713।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
5: किन टाढा जानु हो दिदी? जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
4: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
5: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
4: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
5: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
4: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848569633 र 9851882646।
6: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै धुकधुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर कैलाली।

0: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाली पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
1: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
1: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
1: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
2: सिर्जना सुनचाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
1: सिर्जना सुनचाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805943893।
3: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुस 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन रोड छ। याद राख्नुहोला, पुस 1 गते पछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
0: दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
1: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
0: त्यहाँ के के पाइन्छ त दाजु?
1: विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
0: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
1: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
0: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै नजाऊ है।
1: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एकपटक आउनुहोस्।
4: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 9866277979।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: हार्दिक सुनचानी पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 9848421974।

0: पर्छ भने भगवानलाई पनि मन पर्छ।
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेन्स।

0: अवसरमा समस्त उपभोक्ता वर्गमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना।
1: ए बहिनी, दसैँ तिहार आइसक्यो, केही किनमेल गर्ने योजना छैन?
2: दिदी, तर कहाँ किन्ने?
1: कहाँ किन्नु नि? यसपालि त टिकापुरमै गएर एनएस गोल्ड एन्ड सिल्भर उद्योगबाटै किन्ने हो।
2: त्यहाँ के छ र त्यस्तो?
1: त्यहाँ त राम्रो मेसिन द्वारा राम्रो डिजाइनका विश्वासिलो गरी, हार, तिलहरी, पोते, चन्द्रहार, नौगेडी, रानीहार, टप, बाला, औठी, चिक्री, नथिया लगायतका आकर्षक गहनाहरू सुपथ मूल्यमा पाइन्छन्।
2: ओहो, त्यसो भए यसपालिको दशैंमा एनएस गोल्ड एन्ड सिल्भर उद्योगमै जानुपर्छ।
0: एनएस गोल्ड सिल्भर उद्योग सुन चाँदी पसल, सरकारी अस्पतालको गेट अगाडि कोइजियार मेडिकल भएको घर, संचालक गणेश साहू, फोन नम्बर 9822।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247025।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदी बहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: भाउजू, दशैं दीपावली र छठ त आयो, तर पूजाका लागि चाहिने सामान कहाँ पाइन्छ होला?
3: त्यसका लागि त टाढा जानु पर्दैन नि नानु, हाम्रै टिकापुरमा रहेको श्रीराम पूजन भण्डार छँदैछ नि।
2: ए हो र भाउजू, हामीलाई चाहिने सबै सामान पाइएला त?
3: पाइन्छ नि, हामीलाई चाहिने धूप बत्ती, कलश माला तथा धार्मिक सामानहरू त हुन् नि। त्यहाँ त ज्योतिष परामर्श कम्प्युटरद्वारा सिना कुण्डली सँगै ग्रहदशा पनि हेरिन्छ नि।
1: श्रीराम पूजन भण्डार, टिकापुर 1 नगरपालिकाको मूल गेट चिल्ड्रेन पार्क नजिकै। फोन नम्बर 98484 33456।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनिज माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ हौ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लाग्या हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ
5: सम्पर्क स्थान दण्डीमाई मेडिकल स्टोर ढकरला रोड टिकापुर कैलाली

0: भारती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624703483।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMC र होंडा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर कैलाली।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अररो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347। ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
5: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपथ मूल्यमा, टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
5: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
6: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
7: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
5: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848528।

0: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अर्को लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
1: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्राली टिकापुरमा।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
2: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
3: महिनाको महिनावारी गडबडीको समस्या,
2: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
3: पेट सम्बन्धी सम्पूर्ण समस्या,
2: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
3: ईसीजी सेवा,
2: डिजिटल एक्सरे सेवा
3: र प्रयोगशाला ल्याब सेवा।
2: फोन नम्बर 9894827359 र 9848423059। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री।

0: ए सन्त्यकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बे नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँचि गयो।
0: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्यका बाले मनकै कुरो हर्यो, ठोट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864-44-1208, 9846-39-261।
3: कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए,
4: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
5: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
5: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
5: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97-620-20-300 हो, अर्को पनि छ 98-65-69-20-26।
6: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, शक्ति, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97-620-20-300 र 98-656-92-026।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868800008 र 9825677772।
2: समयमै आफ्नो घर, परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
5: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
4: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
5: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
4: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
5: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
4: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
5: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
4: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र, लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
5: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउ।
4: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नुहुन अनुरोध छ।
5: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली का।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्ना पुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्र र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। आगामी तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी भने नपर्ने, पाकेको धानबाली नकाट्न किसानलाई आग्रह। संवेदनशील सूचना चुहाउनेमाथि कार्यवाही गरिने गृहमन्त्री गुरूङको चेतावनी। भूमि समस्या समाधानमा सरकारको प्राथमिकता, 5737 परिवारलाई लालपूर्जा। र सुदूरका 27 स्थानमा यात्रु सहायता कक्ष स्थापना। अब मध्याह्न खबर विस्तारमा। जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म देशका केही स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ, तर लगातार झरी भने नपर्ने बताएको छ। मौसमविद विनु महर्जनका अनुसार आगामी तीन दिनसम्म विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहे पनि लामो समयसम्म लगातार पानी पर्ने अवस्था छैन। मनसून बाहिरिएको ठानेर ढुक्क भएका किसानहरू अचानक वर्षा भएपछि केही चिन्तित भएका छन्। विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव कायमै छ। अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कोशी प्रदेशको एक दुई स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा भइरहेको छ। गए राती कैलालीको टीकापुर लगायत आसपासका क्षेत्रमा पनि वर्षा भएको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको एक दुई स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा, हिमपातको सम्भावना छ। देशको पहाड़ी भूभागका केही स्थानमा तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। अझै पनि एक दुई दिन वर्षाको सम्भावना रहेकाले धानबाली नकाट्न मौसम पूर्वानुमान महाशाखाले किसानलाई आग्रह गरेको छ। आर्थिक वर्ष शुरू भएको झण्डै तीन महिना पूरा हुन लाग्दा पनि सुदूरपश्चिम प्रदेश सरकारले बजेट पेश गर्न सकेको छैन। बजेट पेश नभएका कारण प्रदेश सरकारसँग विकास र सेवा सञ्चालनका लागि खर्च गर्ने रकम छैन। बजेट अभावमा प्रदेश सरकारका नियमित कामदेखि विकास निर्माणसम्म प्रभावित भएका छन्। मंगलबार प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तयारी छ। बजेट प्रस्तुत गर्ने कार्यतालिका तय गर्न समितिको बैठक बोलाइएको हो। बैठकमा बुधबार अपरान्ह 5 बजे प्रदेश सभा बैठक आह्वान गर्ने र बजेट पेश गर्ने सम्बन्धमा छलफल हुने जनाएको छ। यसैबीच मुख्यमन्त्री खगराज भट्ट अस्वस्थका कारण घरमै आराम गरिरहेका छन्, जसले गर्दा बुधबार बजेट पेश हुने सम्भावना पनि न्यून रहेको निकट स्रोत बताउँछन्। मुख्यमन्त्री भट्टको सचिवालय स्रोतका अनुसार दौड़धूपका कारण उहाँ बिरामी हुनुभएका हुन्। यसअघि तत्कालीन प्रदेश सरकारले असार 1 गते आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा पेश गरेको थियो। त्यतिबेला 37 अर्ब 70 करोड़ रूपियाँ बराबरको बजेट पेश गरिएको थियो। तत्कालीन मुख्यमन्त्री कमल बहादुर शाहको सरकार अल्मतमा परेपछि बजेट पारित हुन सकेको थिएन। शाहले साउन 28 गते मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बने। नयाँ सरकारले भदौभित्रै बजेट भने पनि असोज बित्न लाग्दा समेत बजेट पेश हुन सकेको छैन। बजेटको आकार कत्रो हुने, उपलब्ध स्रोतलाई कसरी बाँडफाँड गर्ने र विभिन्न तहबाट आएका योजनालाई कसरी समेट्ने भन्ने विषयमा सरकारभित्रै सहमति जुट्न नसकेको आर्थिक मामिला मन्त्रालयका एक कर्मचारीले बताउनुभयो। उहाँका अनुसार प्रदेशसँग अहिले करिब 33 अर्ब 13 करोड़ रूपियाँ बराबरको स्रोत उपलब्ध छ। प्रशासनिक खर्च, पुराना दायित्व, सम्पन्न आयोजनाको भुक्तानी तथा नयाँ योजनाको माग सम्बोधन गर्न यो रकम पर्याप्त नहुने देखिएको छ। अघिल्लो सरकारले ल्याएको 37 अर्ब 70 करोड़कै आकारमा बजेट बनाउने कि वास्तविक स्रोत अनुसार बजेटको आकार घटाउने भन्ने विषय पनि नटुङ्गिएको ती कर्मचारीले जानकारी दिनुभयो। प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश रावलले भने केही दिनभित्रै बजेट ल्याउने तयारी भइरहेको बताउनुभयो। गृहमन्त्री सुदन गुरूङले गृह मन्त्रालय र मातहतका निकायका गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउनेमाथि कानूनी कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। गृहमन्त्री गुरूङले सामाजिक सञ्जाल फेसबुक मार्फत गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारी रहेका पदाधिकारी तथा कर्मचारीले पदीय हैसियत भूलेर गोप्य वा संवेदनशील सूचना चुहाउने प्रविधिलाई लामो समयदेखि नियालिरहेको बताउनु भएको हो। राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको उल्लेख गर्दै वहाँले पदले सूचनामा पहुँच दिए पनि त्यसको दुरूपयोग गर्ने अधिकार नदिने बताउनु भएको छ। वहाँले प्राप्त हुने सानो भन्दा सानो सूचना सुराग वा गुप्त जानकारीले अपराध रोक्न, अनुसन्धान अघि बढ़ाउन वा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्य तथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्ने उल्लेख गर्नुभएको छ। राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने, जोसुकै भए पनि उन्मुक्ति नपाउने र त्यस्ता व्यक्तिलाई कानूनी कडघरामा ल्याइने गृहमन्त्री गुरूङले चेतावनी दिनुभएको छ। मध्याह खबरमा भूमि समस्या समाधानमा सरकारको प्राथमिकता लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछु भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
2: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: अन्तरोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा
5: हरेक महिनाको प्रत्येक शनिबार,
3: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
3: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
1: जन्म, मृत्यु, विवाह, बसाईसराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जिकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टीकापुर नगरपालिका वडा नम्बर 1 कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: अब बाँकी खबर। नेपाली कांग्रेसले 15 महाधिवेशनका लागि 7114 मतदाता निर्धारण गरेको छ। त्यसमा विभिन्न क्षेत्र छुट्याएर मतदाता तय गरिएको हो। कांग्रेसले प्रदेशगत रूपमा कोशी प्रदेशबाट 1117 मतदाता निर्धारण गरेको छ। मध्य प्रदेशबाट 1256 मतदाता तय भएका छन्। बागमती प्रदेशबाट 1217 मतदाता निर्धारण गरिएका छन्। निर्वाचन समितिका अनुसार गण्डकी प्रदेशबाट 715 जना, लुम्बिनी प्रदेशबाट 1009 जना, कर्णाली प्रदेशबाट 499 जना र सुदूरपश्चिम प्रदेशबाट 650 जना मतदाता निर्वाचित भएर आएका निर्वाचन समितिले जानकारी दिएको छ। त्यसमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउने पदेन, महाधिवेशन प्रतिनिधि हुने, भातृ तथा सुभिक्षक संस्थाबाट मनोनित हुने र सभापतिले मनोनयन गर्ने पनि छुट्टा छुट्टै संख्या पनि निर्वाचन समितिले निर्धारण गरेको छ। निर्वाचन समितिका अनुसार 165 निर्वाचन क्षेत्रबाट 5445 महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आएका छन्। 165 प्रतिनिधि सभा क्षेत्रीय सभापति पदेन महाधिवेशन प्रतिनिधि भएका छन्। 330 प्रदेशसभा क्षेत्रीय समितिका सभापति पनि महाधिवेशन प्रतिनिधि भएका छन्। 753 पालिका सभापति पनि पदेन महाधिवेशन प्रतिनिधि भएका छन्। भातृ तथा सुभिक्षक संस्थाबाट 225 महाधिवेशन प्रतिनिधि मनोनित भएका छन्। जनसम्पर्क समितिबाट 245 जना महाधिवेशन प्रतिनिधि भएर आएका छन्। सभापति गगन थापाले 66 महाधिवेशन प्रतिनिधि मनोनित गरेका निर्वाचन समितिले जनाएको छ। सरकारले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राखेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज सामाजिक सञ्जाल मार्फत हालसम्म विभिन्न जिल्लाका 5737 परिवारलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा अर्थात लाल पूर्जा वितरण गरिएको जानकारी दिनुभएको हो। निर्वाचन अघि गरिएको प्रतिबद्धता अनुसार राजनीतिक भागभन्दा र अनावश्यक संरचना थप्नुभन्दा विषय विज्ञता, स्थानीय तहसँगको समन्वय र स्पष्ट जिम्मेवारीका आधारमा भूमि समस्या समाधानको प्रक्रिया अघि बढ़ाइएको प्रधानमन्त्री शाहले बताउनु भएको छ। भूमि समस्या समाधान समिति गठन भएपछि देशभरका तथ्याङ्क एकीकृत रूपमा संकलन तथा प्रशोधन भइरहेको र हालसम्म प्रणालीमा 13,11,197 निवेदन प्रविष्ट भएको उहाँले जानकारी दिनुभएको छ। सार्वजनिक महत्वका क्षेत्र तथा जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका भूमिहीन सुकुम्बासीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने तथा काठमाडौँ उपत्यकाबाट स्थापित परिवारलाई उनीहरूको स्थायी वतन भएकै जिल्लामा भूमि व्यवस्थापन गर्ने प्रक्रिया अघि बढ़ाइएको प्रधानमन्त्री शाहले बताउनु भएको छ। यस्तै झुटो विवरण दिएर आफूलाई भूमिहीन देखाउनेहरूको अभिलेख भिडान गरी आवश्यक कानूनी कार्यवाही अघि बढ़ाइने उहाँले बताउनु भएको छ। भूमि सम्बन्धी ऐन, वन ऐन लगायत कानूनमा आवश्यक सुधार गरी कानूनी प्रक्रियागत तथा संरचनागत अवरोध हटाउने सरकारको तयारी रहेको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ। निर्वाचनमा गरिएको प्रतिबद्धता अनुसार 1,000 दिनभित्र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने लक्ष्यलाई कार्य सम्पादन सूचकका रूपमा अघि बढ़ाउँदै जिल्लागत रूपमा समस्या समाधान गरी कर्मश सुकुम्बासी समस्यायुक्त जिल्ला घोषणा गर्ने सरकारको कार्यदिशा रहेको उहाँले बताउनु भएको छ। कैलालीमा लागू औषध सहित 4 जना पक्राउ परेका छन्। कैलालीको भजनी नगरपालिका 3 कुसुम घाटबाट अवैध लागू औषध ब्राउन सुगर 780 मिलिग्राम सहित लम्कीचुहा नगरपालिका 1 बस्ने 26 वर्षीय विशाल विष्ट, लम्कीचुहा नगरपालिका 2 बस्ने 34 वर्षीय रामबहादुर शाही र लम्कीचुहा नगरपालिका 5 बस्ने 21 वर्षीय विज्ञान भण्डारी पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय भजनी कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ सुदूरपश्चिम प्रदेश 01011-6714 नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेक जाँच गर्दा उक्त पदार्थ फेला पारी 3 जनालाई पक्राउ गरेको जनाएको छ। यसै गरी कैलालीको धनगढ़ी उपमहानगरपालिका 7 मनहेरा थाना गाउँबाट अवैध लागू औषध ब्राउन सुगर 1 ग्राम 45 मिलिग्राम सहित सोही ठाउँ बस्ने 22 वर्षीय सुरेश राणा पक्राउ परेका छन्। राणालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका पक्राउ गरेको छ। सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। मध्याह्न खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: झरी र बाढीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पुरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने गम्बुट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
2: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
3: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
3: विस्तारै गर्दा हुँदैन?
4: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
3: अब पुनः बाँकी खबर। ट्राफिक प्रहरीले नजिकै गरेको बड़ा दशैं तिहार लगायतका चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिम प्रदेशका 27 स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले चाडपर्वका बेला स्वदेश तथा विदेशबाट घर फर्किने यात्रुको यात्रालाई सहजीकरण गर्दै दुर्घटना रहित सवारी साधन गर्ने उद्देश्यका सहायता कक्ष सञ्चालनमा ल्याएको बताउनुभयो। सुदूरपश्चिममा अहिले चाडपर्वका बेला ट्राफिक चेक जाँच पनि बढ़ाइएका कार्कीले बताउनुभयो, यात्रुहरूबाट चाडपर्वको मौका छोडेर बढ़ी भाड़ा असुल्ने सवारी साधनलाई कार्यवाही गरिने बताउनुभयो। ट्राफिक प्रहरीका अनुसार कैलालीमा 10 स्थानमा र कञ्चनपुरमा 8 स्थानमा र 7 पहाड़ी जिल्लामा पनि यात्रु सहायता कक्ष स्थापना गरिएको छ। दार्चुलामा जीपको ढोकाबाट खसेर बैतडीको एकजनाको मृत्यु भएको छ। दार्चुलाको मारमा गाउँपालिका 3 बिटुले स्थित गोकुलेश्वर लटीनाथ सड़क खण्डमा बिटुलेबाट गन्नातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश 01001-1690 नम्बरको जीपको बायाँ तर्फको ढोका खुलेपछि जीपमा सवार बैतडीको डिलासैनी गाउँपालिका 2 बस्ने 28 वर्षीय सन्तोष जागरीको मृत्यु भएको हो। जागरीको सोमबार दिउँसो ढोकाबाट खसेर गम्भीर भएपछि उपचारका लागि मालिका अर्जुन अस्पताल दार्चुला हुँदै जिल्ला अस्पताल बैतडी लगिएकोमा चिकित्सकले चेक जाँच गर्दा सोही राति मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। जीप र जीप चालक बैतडीको डिलासैनी गाउँपालिका 2 बस्ने 25 वर्षीय मनोज घरेडीलाई प्रहरीले नियन्त्रण लिई अनुसन्धान गरिरहेको छ। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। आगामी 3 दिनसम्म वर्षाको सम्भावना, लगातार झरी भने नपर्ने, पाकेको धानबारी नकाट्न किसानलाई आग्रह। संवेदनशील सूचना चुहाउनेमाथि कार्यवाही गरिने गृहमन्त्री गुरूङको चेतावनी। भूमि समस्या समाधानमा सरकारको प्राथमिकता। 5,737 परिवारलाई लालपूर्जा। र सुदूरका 27 स्थानमा यात्रु सहायता कक्ष स्थापना। हवस् त अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्ना पुन मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
5: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्वत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदीबहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौ। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार, टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 98432386713।
6: साधारण सभा सम्बन्धी जरुरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।
7: कामदार आवश्यकता सम्बन्धी सूचना।
8: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
7: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 98541000725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
9: लो, यति छिटो आमा बन्न लागेको त? अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जन्म परे जस्तै लाग्छ।
10: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी। 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
11: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
12: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
13: यो ओसीएमसी भनेको के आयो फेरि?
11: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
13: ओसीएमसीले के सहयोग गर्छ त?
11: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
14: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।
3: पर्स हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजे भित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98 12 69 25 57 97 0 39 40 350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।
15: सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
1: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नुपर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर कैलाली।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: गरौ भविष्यलाई अन्धकार हामीले नबनाऊ।
1: जानकी गाउँपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
2: कस्तो गनाएको, इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए
3: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
4: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
2: कता छ त त्यो?
4: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
2: फोन नम्बर कति हो भाइ?
4: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620-20300 हो, अर्को पनि छ 98-65-69-20-26।
1: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620-20300 र 98-56-92-0-26।
5: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: आई बुढल्ला सुन्ठो कि नै वानन्दी भुवा जागिले न अब समय एक ठो घर गहना नै हो बनाइना उनीना पट्टा नि पैना त
1: अरे गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाएका आन्छे कि कत्रा सुघर बनाएकन ल बाटी
1: ए ले ले ठिक बा चल हाली भात वट खाई हो जाएका हूँ सामुएल ज्वेलर्स में गर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864 41208 ओ 9846 39261
2: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ
4: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
4: बेसरी टाउको दुख्ने
3: उच्च ज्वरो आउने बेहोश हुने
4: घाँटी अररो कडा हुने
3: कम्पन हुने
4: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ
4: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो
4: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं
3: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ
4: घरको झ्याल ढोकामा जाली राख्ने पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं
4: सधैं झुल टाँगेर सुत्ने गरौं
3: याद गर्नुहोस् यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ
5: स्वास्थ्य कार्यालय कैलाली
6: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा
7: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने
6: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
7: महिनाको महिनावारी गडबडीको समस्या
6: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
7: पेट सम्बन्धी सम्पूर्ण समस्या
6: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
7: ईसीजी सेवा
6: डिजिटल एक्सरे सेवा
7: र प्रयोगशाला ल्याब सेवा
6: फोन नम्बर 9844 27 359 र 9848 42 73 59 सत्कार पोलिक्लिनिक प्रणाली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै

0: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारजरानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धाराजरान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धाराजरानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
1: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: अम्बिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246028225।

होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्रच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्रच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डासँग साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: आई लभ यू टु। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।
2: ए भन्देखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98164860204।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाहिँ जो माइलो त्यो बर्बर बर्बर कराइरहेको छ के भएको छ हो तँलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लाग्यो हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकला रोड टिकापुर कैलाली
6: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्
7: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
8: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ
6: डेलिभरीका लागि
8: ड्रिंकिङ वाटर एक्वा शीतल
6: टिकापुर कैलाली
9: सम्पर्क मोबाइल नम्बर 98017 10672
10: स्वास्थ्यका लागि पानी

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धाराजरण गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुस 1 गतेसम्म संस्थाको कार्यालयमा धाराजरणका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुस 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।

होन्डा सँगै यो दशैंमा आशाको सुरुवात गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2 राजीपुर कैलाली।
1: साधारण सभा सम्बन्धी जरुरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्विस एल्विरा ट्रेडर्स टिकापुर 1 व्हाइट हाउसको तल सरेको जानकारी गराइन्छ। सञ्चालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811 67 38 87।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभा हालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 98432886713।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 98102635347।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, बसी बसी खानेकै अति बढत छ यहाँ, बसी बसी खानेकै अति बढत छ यहाँ। काम छ अनितिको मुखमा छ वेद शास्त्र, काम छ अनितिको मुखमा छ वेद शास्त्र, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ। बेरोजगार छ युवा रोजगारी छ विदेशमा, बेरोजगार छ युवा रोजगारी छ विदेशमा, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ, गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ, पैसाको तराजुमा सत असत छ यहाँ, पैसाको तराजुमा सत असत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, रातो रगत छ यहाँ। यस्तै यस्तै मीठा मार्मिक गजलहरू सुन्न यहाँहरूकै प्रिय कार्यक्रम मधुबन, यहाँहरूकै प्रिय रेडियो स्टेशन समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको विद्युतीय तरंगबाट र www.tikapurfm.org र मोबाइल एप टिकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। हरेक बुधबार साँझ 8:10 देखि 8:45 सम्म सुन्न नभुल्नुहोला कार्यक्रम मधुबन।

0: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं शुभ दीपावली नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी शुभचिन्तक पत्रकार समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा दाजुभाइ दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 98432886713।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आरती ब्यूटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624070483।

होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: कार्यक्रम लोक चौतारी
1: हरेक साताको शनिबार बिहान 11 बजेदेखि सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा सुन्न सक्नुहुनेछ।
0: लोकगीत गाउने सुनाउने र रमाउने कार्यक्रम लोक चौतारी
1: साथमा हुनेछु म भाग्यकोर
0: कार्यक्रम लोक चौतारी

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
8: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
9: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
8: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
9: बेसरी टाउको दुख्ने,
8: उच्च ज्वरो आउने, बेहोस हुने,
9: घाँटी अरोरो कडा हुने,
8: कम्पन हुने,
9: पक्षघात हुने
8: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
9: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
8: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
9: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
8: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाउला भएको कपडा लगाऊ।
9: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
8: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
9: सधैं झुल टाँगेर सुत्ने गरौं।
8: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
10: स्वास्थ्य कार्यालय कैलाली।
11: Coffee ready.
12: Wow, thank you. You sound like achhe sugandhit banaunchu. Mangaldeep scent 3-in-1 ke saath.
11: I love the scent.
12: I love it too. Hamile man parcha bhane bhagwan lai pani man parcha.
11: Mangaldeep scent 3-in-1. Perfume like fragrance.
4: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
6: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
13: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रवाह बारे जानकारी दिने कार्यक्रम
14: हाम्रो टिकापुर।
4: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिका फ्रेटको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
15: बिहिबार दिउँसो 3 बजे
4: सुन्न सक्नुहुनेछ।

0: पूरकाई लाली।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: हार्दिक सुनचाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 9848421974।
2: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
3: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
2: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
3: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
2: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
3: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
2: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
3: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
2: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
3: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
2: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ।
3: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली का।

0: कामदार आवश्यकता सम्बन्धी सूचना।
1: काठमाडौँ स्थित घरेलु कामदार का लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाइवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्ते 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
4: मैले त एक पेटी चाउचाउ रु 600 किने।
3: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाइवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाइवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
4: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, सञ्चालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848-40-22-41।
5: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
6: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
5: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
6: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
5: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868-00008 र 9825-67-72।
7: कहाँ जान्छै उडन चरी, दिनरात भौतारी, आइ गयो रेडियो खोल देउडा चौतारी, आइ गयो रेडियो खोल देउडा चौतारी।
8: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी, बाटो हेरी बस्याकी छ घर मेरी प्यारी,
7: एकडाली बाजगुर आउँछको एकडाली साजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको।

0: देउडा गीत गाउन्या तम्रा हाम्रा गाउँ घरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जन भुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: アリさんです。
1: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिन भित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
7: कार्यक्रम गोचाली अब से प्रत्येक हप्ता के शुक्रवार 10:15 बजे से करीब 11 बजे तक।

0: कार्यक्रम लोक चौतारी
1: हरेक साताको शनिबार बिहान 11 बजेदेखि सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा सुन्न सक्नुहुनेछ।
0: लोकगीत गाउने, सुनाउने र रमाउने कार्यक्रम लोक चौतारी
1: साथमा हुनेछु म भाग्यकुमार।
0: कार्यक्रम लोक चौतारी।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
0: किन टाढा जानु हो दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
1: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
0: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
1: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
0: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
1: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848 59 67 33 र 9851 18 82 46।
2: किरापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868 14 799, 9824 60 25 32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824 67 28 25।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी
4: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारजरानका लागि आवेदन दिने बारेको सूचना टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धाराजरान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धाराजरानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
5: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्चाना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
6: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
5: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ अनि विश्वासिलो सेवा पनि।
6: त्यसो भए आजै जाउँला नि।
5: ल, अरूलाई पनि भनौँ है।
6: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
7: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
6: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805943893।
8: जान छै उडन चरी दिन रात भौतारी, आई गयो रेडियो खोल देउडा चौतारी, आई गयो रेडियो खोल देउडा चौतारी।
9: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी, बाटो हेरी बस्याकी छ घर मेरी प्यारी।
8: एक डाली बाजगुर आउँछको एक डाली साजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको, यति सौराई क्या लाग्दो छ परदेशी।

0: देउडा गीत गाउन्या तमरा हाम्रा गाउँघरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जनभुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकला सुकाए हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ तँलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर भकलोला रोड टिकापुर कैलाली

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्रैच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म AMC र होंडा छ 7-7 अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
5: तपाईँ एक्लो कहाँ छ श्रेया? त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
4: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
5: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त? जब म निस्केँ, काम गर्न थाले अनि पो कमाइ छ त? यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
4: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकी छस् त यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
6: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
7: ला, फेरि यो गाडीले धोका दिने भयो, जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टीकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
8: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
7: ए, यो टीकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
8: कहाँ हुनु भाइ, टीकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
6: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
7: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
9: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टीकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
8: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848571828।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।
11: बद्री उम्रे हास उमरते रहे सदा तुहार उमरिया, योग योग बाँसी रहो तू रोजल दुल्हनिया। जब जरी मोरे किता तो आगेक रंग लाल रही, जब जरी मोरे किता तो आगेक रंग लाल रही, कफन उठा के हेर लो मनमती, सिर्फ तुहार एक नाम रही।

0: कामदार आवश्यकता सम्बन्धी सूचना।
1: काठमाडौँ स्थित घरेलु कामदार का लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
2: साधारण सभा सम्बन्धी जरुरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चप्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: अरेल्ला सुनचाँदी पसल बलभद्र चौक टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
4: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: भारती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
2: Coffee ready?
3: Wow, thank you. You sound like अच्छे सुगंधित बनाउँछु। मंगलदीप सेंट 3-in-1 के साथ।
2: I love the scent.
3: I love it too. हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
2: मंगलदीप सेंट 3-in-1 perfume like fragrance।

होन्डा सँगै एउटा सयमा आशाको शुरुआत गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वान स्किम अन्तर्गत थप रु 10,000 स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: हार्दिक सुनचानी पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 98 48 42 91 74।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98 4 84 48 673 र 98 14 68 02 04।

0: साधारण सभा संबंधी जरूरी सूचना। टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टीकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल टीकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टीकापुर कैलाली।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
2: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू असम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टीकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868-14-799, 9824-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824-60-28-25।

0: दाजु विवाहको तयारी त सुरु भयो तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
1: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
0: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
1: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
0: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
1: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
2: मंगलेश्वरी पूजन भण्डार, टीकापुर चार चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98 67 27 79।
3: टीकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
4: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
5: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रवाह बारे जानकारी दिने कार्यक्रम
6: हाम्रो टीकापुर।
3: टीकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टीका फ्रेटको उत्पादन कार्यक्रम हाम्रो टीकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
7: बिहिबार दिउँसो 3 बजे सुन्न सक्नुहुनेछ।

0: नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टीकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
1: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50%को दरले जरिवाना लाग्नेछ।
0: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक कर लिई सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
1: अन्य निकायमा दर्ता भएको र टीकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 वार्षिक व्यवसाय कर लिए व्यवसाय दर्ता गरिनेछ।
0: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र दस्तुर छुट हुनेछ।
1: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
0: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
1: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
0: टीकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
1: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।
2: शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुर 2 राजीपुर कैलाली।
3: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टीकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टीकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौ। स्थान टीकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टीकापुर कैलाली। सम्पर्क फोन नम्बर 091-560-641, मोबाइल नम्बर 98-432-86-713।

0: पर्स हराएको सूचना टिकापुर नगरपालिका वडा नम्बर एक ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98 12 69 25 57 97 0 39 40 3 50 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।
1: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्चाना सुनचाली पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचालीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
3: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
4: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091561449 सम्पर्क गर्नुहोला। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म AMC र होन्डा छ 7 साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
2: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
1: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
1: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
2: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
3: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रवाह बारे जानकारी दिने कार्यक्रम हाम्रो टिकापुर।
1: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
4: बिहिबार दिउँसो 3 बजे सुन्न सक्नुहुनेछ।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछु छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलरी म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सकिन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
4: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। जानकीको दुर्गौलीमा पहिलो पटक दुर्गौली व्यापारिक सन्ध्याकालीन मेला आयोजना, भोलि उद्घाटन हुने मेला 31 गतेसम्म चल्ने। कैलाशेश्वर सामुदायिक वनको मतगणना जारी, दिनेश शाहको अग्रता। सुदूरपश्चिम प्रदेशको बजेट भाषण भोलि, र 80 दिनको बजेट शून्यता अन्त्य हुँदै। कैलालीमा चाडपर्व लक्षित सुरक्षा योजना, दशैंका लागि 823 बसको टिकट बुकिङ खुला हुने। घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रूट परमिट खुला। र कैलालीमा वर्षाले काटेको धानमा क्षति, धान भिज्नुका साथै प्रालमा समेत क्षति। कैलाशेश्वर सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ। 786 मतगणना हुँदा नरबहादुर बोगटीले 188, बप्पल राउतले 107, दिनेश शाहले 351 र कर्ण चौधरीले 120 मत प्राप्त गर्नुभएको छ। कार्य समितिका अन्य सदस्यहरू भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। आज भएको निर्वाचनमा 2594 मतदाता रहेकोमा 1488 मत खसेको निर्वाचन समितिका संयोजक नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो। सामुदायिक वनको 17 साधारण सभाले नयाँ नेतृत्व चयन गर्न लागेको हो। कैलालीको जानकी गाउँपालिका वडा नम्बर 1 को दुर्गौली बजारमा पहिलो पटक दुर्गौली आयोजना हुन लागेको व्यापारिक सन्ध्याकालीन मेला 2083 को तयारी अन्तिम चरणमा पुगेको छ। मेला भोलिदेखि शुरू हुने भएको छ। दुर्गौली बजारमा स्थानीय उत्पादन व्यवसाय र संस्कृतिलाई प्रवर्धन गर्दै दुर्गौली बजारको पहिचानका लागि मेला आयोजना गर्न लागेको मेलाका संयोजक तथा दुर्गौली बजार व्यवस्थापन समिति अध्यक्ष चन्द्रभान बमले जानकारी दिनुभयो।
1: यो मेला भनेको हाम्रो दुर्गौली बजारमा एउटा पर्यटन व्यापारिक मेला, किनभने यसको जानकी गाउँपालिका यस दुर्गौलीलाई एउटा पहिचान गर्नको लागि हामीले यस दुर्गौली बजारले एउटा अहिले जमर्को झारेको छ। किन भनेपछि यसलाई यहाँका व्यापारीहरू अहिले चाहिँ एउटा हाम्रो व्यापार पनि अलि कमजोर भएको अवस्था छ, त्यसैले यसलाई चाहिँ कार्यक्रम गरेर यहाँको व्यापार पनि अलि केही उन्नत हुन्छ कि भन्ने सोच छ।
0: कला संस्कृति तथा व्यापार दुर्गौली बजारको मूल आधार भन्ने नाराका साथ असोज 21 गतेदेखि 31 गतेसम्म सञ्चालन हुने मेलामा स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका कलाकारको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ। मेलामा विभिन्न परिकारका खानाका स्टल, व्यापारी तथा कृषि सामग्रीको प्रदर्शनी, स्थानीय कला संस्कृतिको प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम लगायतका गतिविधि सञ्चालन हुने उहाँको भनाइ छ।
1: कार्यक्रम यो मेलामा अब स्टलहरू हुन्छन् होइन, कृषि सम्बन्धी भयो होइन, अनि व्यापारीले आफ्नो होटल स्टलहरू भए, अनि यता कपडा व्यापारीको पनि स्टल हुन्छ। सबै कुराहरू व्यापारीलाई एउटा आफ्नो जुन यस मेलाभित्र आएर सम्पूर्ण जुन अहिले गरिराख्नु भएको छ हाम्रो व्यापारीहरूले त्यहीँ हरेक कृषिदेखि लिएर होटल व्यवसाय सबै कुराहरू चाहिँ त्यहाँ छन् अहिले।
0: साँझको समयमा विशेष सांगीतिक कार्यक्रम सहित कलाकारहरूको उपस्थिति रहने भएकाले मेला अवधिभर दुर्गौली बजारमा मनोरञ्जनको विशेष माहौल बन्ने अपेक्षा गरिएको छ। मेला साँझको समयमा हुने भएकाले व्यवस्थापन तथा सुरक्षाका लागि स्वयंसेवक प्रहरी परिचालन गर्ने आयोजकले जनाएको छ।
1: यो व्यवस्थापन एउटा हाम्रो इलाका प्रहरी टिकापुर सहित लगाएर हामीले पनि एउटा हाम्रो युवा जनशक्ति पनि हामीले स्वयंसेवकसम्म पनि परिचालन गरेका छौं। अब यसलाई चाहिँ सम्पूर्ण गाउँवासीहरू, युवा केटाहरू र हाम्रो स्वयंसेवक सहित संयुक्त रूपमा चाहिँ हामीले यो ठाउँलाई, किनभने अहिले यो प्रथम ऐतिहासिक मेला भएको कारणले गर्दा यसलाई चाहिँ अहिले हामीले शान्त वातावरण होस् भन्ने हिसाबले एउटा सुरक्षादेखि लिएर स्वयंसेवकसम्मको पनि व्यवस्थापन हामीले मिलाएका छौं।
0: मेलालाई व्यवस्थित र आकर्षक बनाउन आवश्यक तयारी तीव्र पारिएको जनाइएको छ। आयोजकले मेला अवधिभर सहभागी भई स्थानीय कला, संस्कृति, व्यापार र मनोरञ्जन दिने उद्देश्यले विभिन्न समुदायका सांस्कृतिक झाँकीहरूको प्रस्तुति रहने बताएका छन्।
1: हामीले जुन दुर्गौली बजारले गरेको जुन यो कार्यक्रम, यसमा हरेक जात जातिका संस्कृति आफ्नो झल्काउने, जस्तै नाचहरू भयो, थारू नाचहरू भयो, डेउराहरू भए, जस्तै कर्णाली नाचहरू भए, मगर जातिका नाचहरू भए, हरेक थरीका जति पनि जाति छन् हामी उहाँहरूसँग सहकार्य गरेर उहाँहरूको झलकहरू पनि एउटा देखाउने चाहिँ हामीले सोच गरेका छौं। प्रत्येक दिन हुन्छ सबैले, किन भनेपछि यस्तो हुन्छ, सबैले हामीले समय दिनुपर्छ। हाम्रो कार्यक्रम हुँदै गर्दा प्रत्येक जात जातिको आफ्नो आफ्नो चाहिँ समय दिएर उनीहरूलाई स्टेज चाहिँ दिइन्छ।
0: मेलाको उद्घाटन उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री इन्दिरा गिरीले गर्ने बताइएको छ। लामो समयदेखि बजेट विहीन रहेको सुदूरपश्चिम प्रदेश सरकारको अन्तत भोलि बजेट सार्वजनिक गर्ने भएको छ। प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेट बुधबार प्रदेशसभामा प्रस्तुत गर्ने बताएको छ। आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलि साँझ 5 बजे बजेट प्रस्तुतिका लागि प्रदेशसभा बैठक बोलाउने निर्णय गरेको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभयो। भोलि 5 बजे बजेट प्रस्तुतिका लागि प्रदेशसभा बैठक बोलाउने निर्णय भएको भण्डारीले बताउनुभयो। सरकारले बजेट प्रस्तुत गर्ने भएपछि सुदूरपश्चिममा करिब 80 दिनदेखि जारी बजेट शून्यता अन्त्य हुने भएको छ। यसअघि अघिल्लो सरकारले गत असार 1 गते प्रदेशसभामा चालू आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो, तर बजेटमाथिको विवादका कारण पारित हुन नसकेपछि साउन 1 गतेदेखि प्रदेश सरकार बजेट विहीन अवस्थामा पुगेको थियो। खोज खबरमा एकैछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला टिकापुर एफएम।
2: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
3: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
2: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
3: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त? जब म निस्के काम गर्न थाले अनि पो कमाइ छ त? यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
2: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिछस् त यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
4: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै धुकधुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल टिकापुर कैलाली।
6: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: हेलो बहिनी, कता हो तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाइवाई जिंक 15 रुपियाँमा 1 पेटी रूपान्त 60 उपहार सहित 1 कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
8: मैले त 1 पेटी चाउचाउ रु 600 किने।
7: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 क्लासिक चाउचाउ र 35 चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है, होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
8: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, सञ्चालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848-40-22-41।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, दशैं तिहार तथा छठ पर्वलाई सुरक्षित शान्तिपूर्ण मर्यादित रूपमा सम्पन्न गराउन जिल्ला प्राधिकरणले कैलालीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। चाडपर्वका बेला हुने यात्रु आवागमन, बजारमा बढ़ने भीड़भाड़ तथा आर्थिक कारोबार, बैंक तथा वित्तीय संस्था, धार्मिक तथा सांस्कृतिक गतिविधि र सीमा क्षेत्रमा हुने आवागमनलाई लक्षित गर्दै प्रहरीले सुरक्षा योजना लागू गरेको हो। सुरक्षा व्यवस्थाका लागि कैलालीमा 1146 जना प्रहरी कर्मचारी परिचालन गरिएको जिल्ला प्राधिकरणले कैलालीले जनाएको छ। जोखिम र सुरक्षा संवेदनशीलताका आधारमा प्रहरीलाई जिल्लाका विभिन्न क्षेत्रमा खटाइनेछ। आवश्यकता अनुसार मोबाइल तथा पैदल गस्ती, सादा पोशाक, क्यूआरटी, स्काई स्ट्राइकिंग रिजर्व टोली समेत परिचालन गरिने प्रहरीले जनाएको छ। टिकापुर नगरपालिका कृषि विकास शाखामा यस वर्ष 50 लाख बजेट रहेको छ। 30 लाख सशर्त र 20 लाख पालिकाको बजेट कार्यान्वयनमा लगिने भएको छ। पालिकाले यस वर्ष किसानलाई प्रोत्साहनदेखि प्राविधिक ज्ञान दिनेसम्मका कार्यक्रम गर्ने भएको छ। यस वर्ष च्याउ खेती प्रबन्धन, आईपीएम कृषक पाठशाला सञ्चालन, तरकारी पकेट विकास, किसान सूचीकरण, उन्नत जातको बिउमा प्रोत्साहन जस्ता कार्यक्रम गर्ने भएको छ। यसै विषयमा कृषि शाखा प्रमुख टोप बहादुर विष्टसँग कुराकानी गरेकी छु।
9: टिकापुर नगरपालिका कृषि विकास शाखाले अहिले चाहिँ हाम्रो आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत हामीले कार्यक्रमलाई अगाडि बढाएका छौँ। कृषि विकास शाखाबाट सञ्चालन हुने कार्यक्रमहरूलाई र केही कार्यक्रमहरू अब हाम्रो विविध कारणले गर्दा टिकापुरको विविध समस्या सबैलाई थाहा नै छ, त्यस कारणले गर्दा हामी केही समय अलिकति ढिलो पनि भयो। तथापि हामीले अहिले चाहिँ तत्काल हामीले कृषिलाई कतिपय एकदमै सिजनमा उपयुक्त समयमा नै हामीले कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले हामीले अहिले तत्कालको लागि कृषि विकास शाखा अन्तर्गत र विभिन्न 1-9 नम्बर वडाका चाहिँ आर्थिक विकास अन्तर्गत कृषिसँग सम्बन्धित कार्यक्रमहरूलाई सूचना प्रकाशन गरेर माग संकलन गर्ने कामहरू गरेका छौँ। जस्तै हाम्रो यो कृषिको उसमा अहिले गहुँ खेती प्रबन्धनका कार्यक्रमहरू, च्याउ खेती प्रबन्धन कार्यक्रमहरू र आलु खेती प्रबन्धन कार्यक्रमलाई, यो 3 कार्यक्रमलाई विशेष हामीले चाहिँ प्राथमिकता दिएर समयलाई चाहिँ किसानको बेलैमा यो कार्यक्रम चाहिँ सञ्चालन र यसको चाहिँ प्रभावकारिता राम्रो होस् भन्नको लागि हामीले चाहिँ यो कार्यक्रमलाई सञ्चालनको लागि अहिले सूचना प्रकाशन गर्ने कामहरू गरेका छौँ। र त्यो सँगसँगै हामीले अहिले एकदमै प्राथमिकताका साथ कृषि विकास शाखासँग जोडिएको र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले र कृषि विकास मन्त्रालयको परिपत्र अनुसार किसान सूचीकरणको कामलाई पनि हामीले अहिले चाहिँ कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गरेका छौँ। र त्यो सँगसँगै पछिल्लो समय असाध्यै खट्केको विषय रासायनिक मलको वितरणको विषय हो। यो विषयमा पनि टिकापुर नगरपालिकामा 1-9 नम्बर वडासम्म समान रूपमा किसानहरूलाई आएको रासायनिक मल, प्रदेश सरकारले हामीलाई कोटा निर्धारण गरेको रासायनिक मललाई सबै किसानहरूको पहुँच हुने गरी समान रूपमा वितरण हुने गरी के कसरी गर्न सकिन्छ भन्ने विषयमा हामीले अहिले छलफल अगाडि बढाएका छौँ।
0: यहाँले भन्नुभयो नि अब केही कामहरू चाहिँ ढिलो हुन सक्ने भएकाले सूचना गरेका छौँ भन्नुभयो। जस्तो अब यो समयमा खास किसानलाई प्राथमिकता दिनुपर्ने विषयहरू चाहिँ के हो?
9: जस्तो अहिले प्राथमिकताको विषयमा के हो भने खास गरी व्यावसायिक किसानहरूले आफ्नो व्यवसाय गरेर त्यो व्यवसायबाट अलिकति बढी नाफा र सन्तुष्ट भयो भने अनि बल्ल त्यो व्यवसाय टिक्छ र अरू मान्छेहरू पनि, अरू कृषकहरू, अरू युवाहरू पनि कृषितर्फ आकर्षित हुने अवस्था हो। यसमा मैले भन्न खोजेको के त भन्दा हामीले उपयुक्त सिजनमा वा सिजनभन्दा केही अलिकति तलमाथि गरेर हामीले कृषिका वस्तुहरू उत्पादन गर्न सक्यौँ भने त्यसले भाउ पाउने र त्यसले समय पनि अनुकूलता हुने हिसाबले हामीले कार्यक्रमहरू अगाडि बढाउनु पर्ने हुन्छ। जस्तै धेरै ठाउँमा पनि कतिपय गुनासोको विषय आउँछ, सरकारी कार्यालयहरूको कामहरू ढिलासुस्ती हुने, जस्तै गाउँको बिउहरू अरूले बाँडेर वा किसानले उम्रिसकेपछि गाउँको बिउ बाँड्ने कामहरू शुरू हुने, यी कुसो यावतको कुराहरू जुन सरकारी तौरबाट ढिलासुस्तीका विषयहरू किसानबाट गुनासो आउने गरेका छन्, यसलाई अझै गुनासो नआउने गरिकन हामीले जस्तै गाउँको बिउहरूलाई उपयुक्त समयमा हामीले यो चाहिँ एकदमै कार्तिकको पहिलो हप्तादेखि दोस्रो हप्तासम्म हामीले किसानलाई दिइसक्यौँ भने उहाँहरूले चाहिँ यसलाई गाउँलाई चाहिँ छर्ने कुराहरू, गाउँ रोप्ने कुराहरू सहज हुने भयो। त्यसै गरी जस्तै च्याउ खेतीको कुराहरूमा हाम्रो असाध्यै यो कन्या च्याउलाई चाहिँ के हुन्छ त भन्दा तापक्रमले बढी प्रभाव पार्छ। त्यस कारणले गर्दाखेरि यो तापक्रमलाई उपयुक्त ठानेर हामीले दसैँभन्दा अगाडि नै यो च्याउको बिउ बाँड्न सक्यौँ भने पनि किसानहरूलाई उपयुक्त यो यसबाट लाभ हुने। र अर्को कुरा चाहिँ अब हाम्रो तिहारमा च्याउको खपत पनि बढी हुने भएको हुँदाखेरि त्यसबाट नै आमदानी हुने अवस्था भयो। अर्को असाध्यै चाहिँ हाम्रो आलुको कुरा छ। आलुमा चाहिँ के छ भने पछिल्लो समय तपाईँको चाहिँ पहिला अलिकति ढिलो लाउँदा पनि आलुहरू हुने अवस्था थियो भने अहिले जलवायु परिवर्तनले गर्दाखेरि हामीले अलिकति अगाडि चाहिँ ल्याउनु पर्ने अवस्था देखिया छ। त्यो किन त भन्दा अलिक लेट गर्ने बित्तिकै यो शीतलहरको अवस्थाले गर्दा बढी डडुवाहरू देखिने र रोग किराहरूको समस्या प्रकोप हुने हुँदाखेरि केही समय अलिकति हामीले वातावरण अनुकूलित हुने अवस्थामा चाहिँ जानु पर्दाखेरि केही समय अलिकति चाँडो पनि रोप्नुपर्ने अवस्था आउँदाखेरि यी 3 कार्यक्रम हामीसँग जोडिएको भएको कारणले गर्दा हामीले यी कार्यक्रमलाई अलिकति प्राथमिकताका साथ यति बेला किसानले एकदम ध्यान पुर्याउनु पर्ने र यो बेला चाहिँ सिजन चाहिँ छोप्नुपर्ने अवस्थाका बालीहरू हुन्।
0: किसानका लागि प्राथमिकतामा राखिएका मुख्य बालीहरू के हुन् त खास अब यो क्षेत्रलाई हेर्दाखेरि?
9: किसानलाई प्राथमिकता राख्ने कुराको बालीका हिसाबले त धेरै छन्, तर हाम्रो चाहिँ स्थानीय तहमा शाखामा बजेटका कुराहरू छन् खास गरिकन। र पछिल्लो समय हामीसँग हामी शाखाको बजेट मात्रै पर्याप्त यो ठाउँको किसानको लागि होइन, हामीसँग राष्ट्रिय गौरव योजना राज्य सिर्जना कुल देश आयोजना कृषि कार्यक्रम कानून इकाईको राम्रो कम्पाउन्ड कम्पोनेन्ट चलिरहेको छ राम्रो अनुदानको अवस्थामा र त्यसपछि प्रदेश सरकारले पनि कृषिमा नै ज्ञान केन्द्र मार्फत कार्यक्रमहरू लन्च गरेर कार्यक्रम सञ्चालन गरिरहेको अवस्था हो त्यसो हुँदाखेरि अब हामी त टिकापुर भन्ने बित्तिकै केरासँग जोडिएको हुँदाखेरि यो टिकापुरमा केराले नै किसानको पहिचान बनाएको हुँदा यसमा व्यावसायिक रूपमा सबभन्दा राम्रो भनेको त र किसान अहिले बढी पछिल्लो समय लागिरहेको अवस्थामा चाहिँ प्राथमिकता बालिकासम्म केरा हुन सक्छ र अहिले राजापुरमा चाहिँ सुगर मिल वाले हिसाबले चाहिँ अलिकति लागत कस्टको हिसाबले र बेलैमा भुक्तानी हुने अवस्था भयो भने उखु खेतीको अवस्था छ र त्यसै गरेर हामी अहिले पछिल्लो समय असाध्यै मैले चाहिँ यहाँ देखेको टिकाउन के हुनुहुन्छ भने व्यावसायिक तरकारी खेतीको कुरामा गर्दाखेरि हामी इण्डियामा आयात हुने तरकारीहरू धेरै अहिले यो अवस्थामा यो सरकारले रोकिसके पछाडि र अर्को चाहिँ हामीले ठूलो तरकारीलाई खपत गर्ने हामी नजिकै कहाँसँग जोडिन्छौँ भन्दा कर्णाली प्रदेशको सुर्खेतसँग जोडिन्छौँ यो जुन हामी चिसामानी कोरिडोरबाट निस्क्यौँ भने त्यहाँ असाध्यै धेरै तरकारीहरू यहाँ चाहिँ अहिले कहाँ जान्छ त भन्दा त्यहीँ जाने अवस्था हुँदो रहेछ र त्यहाँ एकदमै राम्रो भाउ पाउने अवस्था हुँदो रहेछ जस्तै सिजनल अफ सिजनल तरकारीहरूका कुराहरू पनि छन् यहाँ र यसै गरेर अब तपाईँको चाहिँ अब खाद्यान्न बालीमा पनि राम्रो छ यता चाहिँ अहिले खास गरी कोल्ड स्टोर त अब यो वर्ष सञ्चालनमा आउँछ भन्ने छ राई जमराले यसलाई चाहिँ अब अन्तिम रूप दिइरहेको छ र त्यो सँगसँगै अब आलुको पनि के हो त भन्दा एउटा बिउ उत्पादन गरेर कोल्ड स्टोरमा स्टोरेज गरेर बेच्ने कुरा छ अर्को आलुको के हुन्छ त भन्दा हामी सबैले अनुभव गरेको कुरा आलु खन्ने सिजनमा यानि कि माघ फागुनतिर हामी यहाँ 15-20 रुपियाँ किलो पनि फालाफाला आलुको हुने अवस्था हुने ठ्याक्कै हिजो आज आउँदाखेरि हामीले चाहिँ 40-50 रुपियाँ भन्दा टी आलुको खाने खाले पनि नपाउने अवस्था हुँदा हामीलाई यसले के गरिदिन्छ भन्दा भ्याल्यु चेनमा अलिकति यहाँ कोल्ड स्टोरमा 4-5 महिना हामीले होल्ड गर्न सक्ने अवस्था यदि हुने हो भने त किसानले असाध्यै राम्रो भाउ पाउने अवस्था र यहाँ उत्पादन भएको क्वालिटीको बिउलाई यहीँ संरक्षण गर्ने कुराहरू र त्यो सँगसँगै पछिल्लो समय आलुको तपाईँको बजारीकरणमा चाहिँ तपाईँको चिप्सहरूमा अरूहरूमा पनि जाने हुँदाखेरि आलुको पनि असाध्यै सम्भावना राम्रो र आलुको सम्भावना राम्रो कहाँनिर जोडिन्छ त भन्दा आलुको लगतै बसन्तै मकै जाँदा गर्न सकिन्छ त्यो गरेर 3 बाली लिन सक्ने अवस्था देखिन्छ गहुँ लाउने बित्तिकै हामीले चाहिँ मकै रोप्न सक्दैनौँ बसन्ते मकै तर आलु चाहिँ हार्भेस्ट गर्ने बित्तिकै बसन्ते मकै लिन सक्छ त्यसै गर्दा पनि आलुको पनि तपाईँले भने जस्तै आलुको पनि राम्रो सम्भाव्यता र यो क्षेत्र हो भन्ने चाहिँ लाग्छ।
0: यस वर्षको दशैंमा घर जाने यात्रुका लागि यही असोज 23 गतेबाट टिकट बुकिङ खुला गरिएको छ। यातायात व्यवस्था विभागमा आज नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सेटौला, विभागका महानिर्देशक राजीव पोखरेल सहितका पदाधिकारी सहित बसेको बैठकले सो निर्णय गरेको हो। बैठक पश्चात महानिर्देशक पोखरेलले दशैंमा यात्रुको सहज सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्न असोज 23 गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिने जानकारी दिनुभयो। यसैबीच घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रूट परमिट खुला हुने भएको छ। घटस्थापना 25 असोजमा परेको छ। बैठकले 23 असोजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
10: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्राली टिकापुरमा।
11: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
10: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
11: महिनाको महिनावारी गडबडीको समस्या,
10: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
11: पेट सम्बन्धी सम्पूर्ण समस्या,
10: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
11: ईसीजी सेवा,
10: डिजिटल एक्सरे सेवा
11: र प्रयोगशाला ल्याब सेवा।
10: फोन नम्बर 98484-27359 र 98482-73-59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।
12: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2 राजीपुर कैलाली।
13: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
14: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
13: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075 76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
14: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083-84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
13: आर्थिक वर्ष 2083-84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र दस्तुर छुट हुनेछ।
14: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
13: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
14: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
13: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
14: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउ।
13: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नुहुन अनुरोध छ।
14: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। सरस्वती मावि जानकी एक दुर्गौलीको सामाजिक परीक्षण तथा सार्वजनिक सुनवाई भएको छ। सामाजिक परीक्षण समितिका संयोजक आसमणि चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गणेश चौधरी प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा वडा नम्बर 1 का वडा अध्यक्ष सुरेश चौधरी विशिष्ट अतिथि रहनु भएको थियो। कार्यक्रममा शिक्षा अधिकृत धर्मानन्द कपाडी, समाजसेवी चन्द्रमान बम, कुलासिंह बम, ओम प्रकाश चौधरी, राजेश कठायत, अनिता चौधरी लगायतले बोल्नु भएको थियो। कार्यक्रममा प्रधानाध्यापक खगेन्द्र प्रसाद उपाध्यायले आर्थिक वर्ष 2082-83 को सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको शिक्षक गणेश ओझाले जानकारी दिनुभयो। खोज खबरमा अब पालो जनावाजको। बालबच्चा स्याहार, भान्सा तथा सरसफाईदेखि घरमा धेरै जिम्मेवारी महिलाले निभाउँछन्। आजको जनावाजमा हामीले केही महिलालाई घर भनेपछि के सम्झनुहुन्छ भनी सोधेका छौं।
15: नमस्कार, मेरो नाम मिना नेपाली, जानकी गाउँपालिका वडा नम्बर 1 दुर्गोली 5 नम्बर टोलमा बस्छु। घर भनेपछि मलाई आउँछ आफ्नो माइती घरमा हुँदा बुवा आमा दाजुभाइ दिदी बहिनी सबैको आफूले गर्ने दिने माया संस्कार अनेक काम कर्तव्यहरू आफूले गर्नुपर्ने त्यही याद आउँछ र सबै घर कसरी चल्नुपर्छ बिहान साँझ काम कसले के गर्ने कसरी गर्ने भनेर तिनी कुराहरू सबै घर परिवार बसेर साँझ बिहान सल्लाह गरेर काम गर्ने त्यही याद आउँछ। घरमा बालबच्चा सबैको आमा बुवा दिदी बहिनी दाजुभाइको सबैको माया लाग्थ्यो। अब अहिले विवाह गरेर आइसकेपछि सासू ससुरा नन्न देवर बाल बच्चा जेठानी अब देवरानी भन्ने जस्तो सबैको माया प्रेममा बस्ने एक आपसमा सल्लाह गर्ने घर परिवारमा एकदम मिलमिलाप रहने अनि एक अर्काको सल्लाह लिने राम्रोसँग मिलेर हिँड्ने मिलेर डुल्ने मिलेर काम कर्तव्य गर्ने एक आपसमा माया होस् जे चिज पनि बाँडे चुरी खाना त्यस्तो कुराहरू मलाई याद आउँछ। अनि श्रीमान प्रति श्रीमतीले दुइटैको गर्ने बानी बिहोरा एक आपसमा दुई बीचमा माया प्रेम नै त्यही याद आउँछ।
16: हेर्न धर्ममा म एकल महिला हुँ। मेरो घर जानकी गाउँपालिका 7 हो। घर भनेपछि घर बच्चाहरूलाई कसरी सम्हाल्ने आफ्ना छोराछोरीलाई जिम्मेदारी याद आउँछ। छोराछोरीलाई कसरी पढाउने लेखाउने कसरी शिक्षा दिने आफू अनपढ भए पनि छोराछोरीलाई पढाउला भन्ने इच्छा छ। घर परिवारलाई कसरी चलाउने घर कसरी चलाउने माइती घरको इज्जत कसरी राख्ने घर परिवारको इज्जत कसरी राख्ने त्यो चाहिँ याद आउँछ। अनि खाना बच्चाहरूलाई कति टाइममा दिनुपर्छ सासू ससुरालाई कति टाइममा खाना खिलाउने आफ्नो घर कसरी चलाउने त्यही याद आउँछ।
17: नमस्ते, मेरो नाम मिना विश्वकर्मा। घर भनेपछि जस्तै घरमा सबैलाई अब सम्मान गर्ने अनि वातावरण बनाउने घरको सबैलाई नराम्रो भाषा नबोल्ने राम्रो गर्ने आएका आउना पाहुनालाई संस्कार गर्ने।
18: तारा देवी दमाई वडा नम्बर 4 जानकी गाउँपालिका। घर भनेपछि परिवार आफ्नो बाल बच्चा जिम्मेवारी अब आफ्नो तर्फबाट त निभाइरहेको छु होइन तर पर्फेक्ट छु कि छैन थाहा छैन मलाई बराबर नै लाग्छ दुइटैको।
0: Thank you. कैलालीमा सोमबार रातिको वर्षाले खेतमै राखिएको धान बालीमा क्षति पुगेको छ। पश्चिमी वायुको प्रभावका कारण कैलाली सहित बर्दियामा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षा कारण खेतमा काटेर राखिएको धान भिज्नुका साथै परालमा समेत क्षति पुगेको छ। पश्चिम तराईका किसानहरू यति बेला धान काट्न व्यस्त छन्। मौसमको अवस्था व्यवस्था गरेर धान काट्दा क्षति हुने गरेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख घनश्याम चौधरीले बताउनुभयो। उहाँका अनुसार ज्ञान केन्द्रले वर्षा हुन सक्ने भन्दै किसानलाई सचेत गराउँदै आए पनि त्यसको व्यवस्था गर्दै धान काट्ने प्रवृत्ति देखिएको छ। र न्याय परिषदले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतमा सिफारिश गरेको छ। परिषदका एक सदस्यका अनुसार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डाक्टर रत्नबहादुर बाग्छन् बाहेक अरू सबै उच्चकै मुख्य न्यायाधीश हुन्। सिफारिश हुनेमा चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन्। यसै समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। जानकीको दुर्गोलीमा पहिलो पटक दुर्गोली व्यापारिक सन्ध्याकालीन मेला आयोजना, भोलि उद्घाटन हुने मेला 31 गतेसम्म चल्ने। कैलाशेश्वर सामुदायिक वनको मतगणना जारी, दिनेश शाहको अग्रता। सुदूरपश्चिम प्रदेशको बजेट भाषण भोलि, 80 दिनको बजेट शून्यता अन्त्य हुँदै। कैलालीमा ट्रान्सफर लक्ष्य सुरक्षा योजना, दशैंका लागि 28 बसको टिकट बुकिङ खुला हुने। घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रूट पर्मिट खुला। र कैलालीमा वर्षाले काटेको धानमा क्षति, धान भिज्नुका साथै परालमा समेत क्षति। अहिलेलाई खोज खबर यति नै। अर्को समाचार 9:55 खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMC र होंडा छ साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: मानिस हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 निवासी 91 वर्षीय चन्द्रदेव रेग्मी असोज 20 गते बिहान 9 बजेतिर घरबाट निस्केर सम्पर्कविहीन हुनुभएकाले भेटाउनु हुने महानुभावहरूले नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर 98584-21877 खबर गरिदिन हुन अनुरोध गरिन्छ।
2: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083/83 टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
1: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
2: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
1: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 को मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
2: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
1: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
2: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
1: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
2: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
1: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
2: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्न हुन अनुरोध छ।
1: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर, कैलाली।
3: सुन्टो कि नै वानन्दी भोज आगिने न अब समय एक ठो घर गहना नि हो बनाइना उने न पट्टा नि पैना त
4: अरे गहना बनाइना त हो दुकान खस्ती खस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
3: तुहार बाट अस्तरा तुहार रामपुरान दिदी कहिए नि सामुएल ज्वेलर्स म से गहना बना कान से के कतरा सुगर बना कान लबाटी
4: ए ले ले ठीक है बा चल हाली भाट वट खाई हो जाए कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टिकापुर प्रोप्राइटर बिहारी सिंह सुनार।
3: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98684-41208 ओ 98486-39261।
5: समुन्नत समाज का लागी समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ट्ज।

0: रेडियो कार्यक्रम महिला बोलचिनमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट दुर्गा देवकोटाको नमस्कार। आजको कार्यक्रममा हामी जनप्रकाश आधारभूत विद्यालय टिकापुर चार बागमाराका शिक्षक देवा कुमारी चौधरीसँग कुराकानी गर्दैछौ।
1: धन्यवाद मलाई यस कार्यक्रममा बोल्ने अवसर दिनुभएकोमा। हृदयदेखि नै हजुरलाई धेरै धेरै धन्यवाद छ।
0: शिक्षण पेसामा आउनुको प्रेरणा के थियो?
1: तपाईँले सोध्नु भएको प्रश्न, खास शिक्षण पेसामा आउने मेरो इच्छा थिएन। म बैंकतिर जाने मेरो एकदम ठुलो इच्छा, अनि बुवाको चाहे सीएमए पढेर अथवा अनामी गरेर हस्पिटलमा म बिरामीदेखि डराउने, नै म जान्न म बैंकमा जान्छु भनेर म कमर्स पढेँ। त्यसपछि कमर्समा इन्टर गरिसकेपछि यतातिर अवसर मिल्यो, अनि सृजन प्रकाश आदिमा 2063 सालमा जेठ महिनाको 17 गते यहाँ आए। यता आइसकेपछि फेरि मेरो बैंकको जागिर खाने रहर त्यतिकै स्थगित भयो। त्यसपछि बेचलर गरे 2072 सालमा। बेचलर गरिसकेपछि हालसम्म यही छ।
0: तपाईँ स्थायी शिक्षक?
1: होइन, म बाल विकास, पहिला निजीमा थिएँ, अहिले बाल विकास।
0: अनि शिक्षकका रूपमा काम गर्दाको सबैभन्दा रमाइलो अनुभव चाहिँ के छ?
1: सबैभन्दा रमाइलो विद्यार्थीहरूले हामी जब जाँगर लगाएर पढाउँछौ उनीहरू पनि एकदम उत्साहित भएर पढिन्छन् अनि जान्छन्, त्यति बेला एकदम खुसी लाग्छ, एकदम सहजै लाग्छ, घुलमिल मजाले हुन्छ।
0: बैंकिङ सेवामा जागिर खान्छु भन्ने मान्छे होइन, बाल विकास भने त साना नानी बाबुहरू खेलाउने, उनीहरूसँगै रमाउने, उनीहरूसँगै दिन बिताउने जागिर पाइयो होइन। अहिले त्यही पेसा चाहिँ रोजाईको पेसा पनि बनेको छ, खुसीको आधार पनि बनेको छ। जस्तो अहिलेका विद्या, तपाईँले त अब 20 वर्ष अगाडिको नानी बाबुलाई पनि पढाउनु भयो, अहिलेको बच्चालाई पनि पढाइराख्नु भएको छ नि त। अहिलेको विद्यार्थीहरूको सिकाइ शैलीमा कस्तो परिवर्तन देख्नु भएको छ? पहिले र अहिलेमा के फरक छ?
1: हजुर, पहिला अब सुरुमा स्कूल आउँदाखेरि खासै तालिम पनि पाएको थिएनौ, अनि अहिले चाहिँ बाल विकासमा जाँदाखेरि लगभग 45 दिनको मन्तेश्वरी तालिम लिएँ। त्यसपछि 5 दिने अनि 2 दिने 3 दिने गरेर थुप्रै तालिमहरू लिइसकेपछि बाल बालिकाहरूलाई कसरी उनीहरूको चौतर्फी विकास गरेर अथवा उनीहरूको बौद्धिक विकास, शारीरिक के अरे मानसिक विकास गरेर खेलाएर हुन्छ कि पढाएर हुन्छ कि नचाएर हुन्छ, त्यो राम्रोसँग मलाई थाहा छ। त्यही भएर एकदम राम्रो लाग्छ र बच्चाहरू पनि एकदम उत्साहित हुन्छन्।
0: अहिले सिकाउने तरिका
1: चेन्ज छ पहिला भन्दा। पहिला त्यही घोकाउने विद्या थियो, अनि ब्ल्याक बोर्ड थियो कालो पाटी, त्यसमै चकले लेखेर रट्टा लगाई लगाई पढाइन्थ्यो। अहिले चाहिँ त्यस्तो छैन,
0: नचाहिँ
1: एकदम गेम खेलाई खेलाई उफ्राई उफ्राई त्यसरी आजकल सिकाइन्छ। जे होस् रमाइलो छ आजकल,
0: यसरी चाहिँ सिकाउँदा बढी सिक्छन्,
1: लगभग दीर्घकालीन नै हुन्छ यसरी उनीहरूलाई नचाहेको अनि गेम खेलाएको अनि राइम्सहरू गाएर उनीहरूको दिमागमा हुन्छ। म्याम बोली हामी गीत गायौँ त्यहीवाला राइम्स नचाउनु न सिकाउनु न भनिहाल्छन् बच्चाहरू।
0: अनि विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्न तपाईँहरूले आफैले पनि प्रयास गरिराख्नु भएको छ?
1: एकदम गरिराखेका छौँ, विद्यार्थीहरूलाई कसरी उनीहरूको वृद्धि विकास गर्ने के अरे सिकाइ उपलब्धिमा गर्दैछौँ।
0: यो विद्यालय त हुन त सामाजिक परीक्षण प्रतिवेदनमा पनि 90% अङ्क प्राप्त गरेको छ होइन, त्यसै पनि भौतिक पूर्वाधार अब सुविधाका हिसाबले राम्रै रहेछ, तर पनि विद्यालयमा बालमैत्री वातावरण बनाउनका लागि शिक्षकको भूमिका चाहिँ कस्तो हुन्छ?
1: भौतिक रूपमा पनि एकदम राम्रो भइसकेको छ, पहिलेको तुलनामा त अहिले एकदम राम्रो भइसकेको छ होइन। त्यही पनि विद्यार्थीहरूलाई अझ बालमैत्री बनाउनको लागि समय समयमा तालिमहरूको पनि उपलब्ध गराइदिएको भए पनि राम्रो हुन्थ्यो, अनि हामीले सिकेका कुराहरू व्यवहारमा उतारेर बच्चाहरूमा लागू गर्यो भने बाल मैत्री बन्न सक्छ।
0: अनि विद्यार्थीमा पढाइप्रति रुचि बढाउन,
1: विद्यार्थीहरूमा पढाइप्रति रुचि बढाउन उनीहरूको इच्छा अनुसार, उनी जस्तो कि उनीहरूको कुनै बेला कापी कलमै हुन्नन् अनि स्कूलले व्यवस्था गरिदिएको हुन्छ, त्यस्तो हेडसरले पनि धेरै कापी कलमहरू किनेर राखिदिनुहुन्छ, अनि उनीहरूलाई आवश्यक परेको बेलामा दिने, अनि उनीहरूलाई के इच्छा लागेको छ त आज खेलेर हुन्छ कि नाचेर हुन्छ कसरी हुन्छ सिकाइ, त्यही अनुसारको
0: उनीहरूको बाल मनोविज्ञान अनुसार
1: हजुर त्यसरी नै सिकाइ गरिराखेका छौँ।
0: अनि विद्यार्थीको व्यवहार र भावनात्मक समस्यालाई कसरी सम्बोधन गर्न सक्छन् शिक्षकहरूले?
1: विद्यार्थीहरूको व्यवहार अब उनीहरूको होइन, हामीले त अब सबभन्दा पहिला विद्यार्थीहरूको आर्थिक अवस्था अथवा घरको अवस्था बुझ्छौँ, अनि बुझिसकेपछि अथवा विद्यार्थीको हामी बायोडाटा पुरै तयार गरेर अनि उनीहरूको अवस्थाहरू बुझेर हामी उनीहरूको इच्छा अनुसार नै तयार गर्दैछौँ।
0: जस्तो अब विद्यार्थीहरूलाई अनुशासन पनि चाहिन्छ होइन, अब कोही बच्चा एकदम धेरै रिसालु हुन्छ, कोही बच्चा चाहिँ चुप्प लागेर बस्ने खालको हुन्छ, कोही बच्चा चाहिँ एकदम चञ्चले हाँसिरहने रमाइलो गर्ने खालको हुन्छ होइन, त्यस्तो बेला चाहिँ अब सबै विद्यार्थीलाई अनुशासनमा राख्न चाहिँ कति गाह्रो हुन्छ?
1: गाह्रै हुन्छ, 15-16 जना विद्यार्थी छन् केजीमा, त्यसमा

0: बस्नु पर्यो र अरूलाई पनि अनुशासनमा बस्न.
1: अनि महिला शिक्षकका रूपमा काम गर्दा तपाईँले जस्तो सामना गर्नु परेको चुनौतीहरू समस्याहरू चाहिँ के छन् त?
0: अब यस्तै त हो, महिलाहरू होइन घरमा पनि गर्नै पर्यो अनि स्कुल आएर हतारै हुन्छ. जे होस् डोरो जिम्मेवारी हुन्छ, जे होस् निभाइराखेका छौँ.
1: जस्तो परिवारलाई पनि हेर्नु पर्यो, आफ्नो बालबच्चालाई पनि हेर्नु पर्यो होइन, विद्यालयमा पनि ठुलो जिम्मेवारी हो नि त शिक्षक भनेको. यो सन्तुलन चाहिँ कसरी मिलाइराख्नु भएको छ, कसरी मिलाउनुहुन्छ?
0: त्यो समयलाई अलिकता निकालेर आफू अलिक छिटो उठ्नु पर्यो अनि घरमा बाल बच्चाहरूलाई होमवर्क सम्म गराउनु पर्यो. उता खाना पकाउँदै उता बच्चाहरूलाई होमवर्क गराउँदै अनि बिदाको समयमा अन्य कामहरू बिदाको समयमा गरेर.
1: अहिले पनि जस्तो विद्यालयहरूमा महिलाको नेतृत्व बढाउन आवश्यक छ होइन, हुन त महिला शिक्षकहरू हुनुहुन्छ तर पनि अब हामीले सोचे जस्तो धेरै आउनु सक्नु भएको छैन. उहाँहरूलाई चाहिँ जस्तो शिक्षण पेसामा ल्याउन र त्यसका साथसाथै नेतृत्वमा पनि पुगाउन के गर्न आवश्यक छ जस्तो लाग्छ?
0: यसरी बाल बालिकाहरू आजकल फेरि कस्तो छ भने सानै उमेरमा बिहे गरेर गइदिने के, अनि हामी टोल विकास मार्फत समूह मार्फत अभिभावकहरूलाई आमा समूहमा आफ्नो बच्चाहरूलाई यस्तो यस्तो सिकाउनु भएन भन्छौँ अनि त्यसपछि उनीहरूले चाँडै बिहे गरेपछि यस्तो असर पर्छ भनेर भन्छौँ अनि बच्चाहरू पनि अब आफ्नो नेतृत्व के अरे जनचेतना समूहमा जनचेतना जगाउने अनि आमाहरूले आफ्ना बच्चाहरूलाई यसो गर्नुहुन्न भनेर सम्झाउने बुझाउने आवश्यक छ.
1: यो बाल विवाहको जोखिम चाहिँ कतिको छ?
0: बाल विवाहको जोखिम अहिले अलि पहिला आमा बुवाहरू गरिदिन्थे र बाल विवाह भयो भन्थ्यौँ, तर अहिलेका बच्चाहरू आफै गर्छन्, अहिले उनीहरू कसैले भनेको मान्दैनन्, जो समझदार छ पढाइमा लगनशीलता छ ऊ चाहिँ सोचेर पछि पढेर गर्छ, अहिले चाहिँ जो उटपट्याङ बच्चाहरू छन् उनीहरू कसैको नटेर्ने. प्रायः दुई चारजना गाउँमा यस्तै देखेको छु मैले नि, छिट्टै बिहे गरिहाल्ने पछि पछुटाउने.
1: छोरी मान्छेहरूलाई आत्मविश्वासी बनाउन तपाईँहरू जस्तो शिक्षकले चाहिँ कस्तो भूमिका खेल्न सक्नुहुन्छ?
0: एकदम शिक्षकको भूमिका हुन्छ र हामी महिला मान्छे झन् आफ्नो छोरा छोरी प्रति अब बढी चासो नै हुन्छ. बुवाहरू भनेको त बाहिर कमाउने भइहाले होइन, बिहान जाने साँझ आउने, अनि अब आमाहरूको र एउटा शिक्षक भएको नाताले त्यस्ता बाल बालिकाहरूमा एकदम पढाइ प्रति उनीहरूलाई जागरूक गराउने अनि उनीहरूको इच्छा अनुसार उनीहरूलाई चेतना जगाउने अनि स्कूलमा आइसकेपछि अथवा त्यस्ता जो अगाडि बढेका महिलाहरू छन् शिक्षकहरू छन् अथवा तिनीहरूको बारेमा भनेर उनीहरूलाई सल्लाह दिन सकिन्छ.
1: जस्तो अहिले पनि जस्तो हरेक सामुदायिक विद्यालयमा कुरा उठ्ने गर्छ नि, जस्तो बालबालिकाको शैक्षिक विकासमा विद्यालय जस्तो सरकार अनि अभिभावकको त्यत्तिकै भूमिका हुनुपर्छ भन्ने छ होइन. सामुदायिक विद्यालयमा चाहिँ पढ्ने बालबालिकाहरूको जस्तो घरमा गृहकार्य गर्यो कि गरेन, पढेको छ कि छैन, विद्यालय नियमित जान्छ कि जाँदैन भनेर अभिभावकले निगरानी गर्नुहुन्न भन्ने गुनासो धेरै आउँछ नि त. अब यस्तो बेलामा अभिभावकले कस्तो भूमिका निभाउन आवश्यक छ, कसरी अभिभावकले सहयोग गर्न सक्छन्?
0: एकदम जटिल प्रश्न हो. सामुदायिक विद्यालयमा पढ्ने प्राय बच्चाहरूको अभिभावक आर्थिक अवस्थाले कमजोर हुन्छन्, उनीहरू साँझ बिहान मजदुरी नगरी फेरि छाक टार्न गाह्रो हुन्छ, त्यस्तो बेलामा उनीहरूलाई भनेर पनि अलिकता नसुहाउने जस्तो हुन्छ, अलि हुने खानेहरू बोर्डिङमा पढाउने अनि हाम्रो यहाँ आर्थिक अवस्था अथवा उनीहरू काम नगरी नहुने अनि त्यस्तो बच्चाहरूलाई अब फोन मार्फत पनि अभिभावकलाई भन्छौँ, प्राय आफ्नो बजैहरूसँग बस्ने बजैहरूसँग हामी सहकार्य गर्छौँ, तपाईँ यस्तो बुवा आमा कोही त टाढै गइदिन्छन्, भत्तामा गएपछि त छ सात महिना त्यही बस्ने बाजे बजेहरूसँग सहकार्य गरेर उनीहरूलाई कापी कलम छैन भने हामी दिन्छौँ स्कुलमा व्यवस्था मिलाइदिन्छौँ भनेर फोन गर्छौँ.
1: भनेपछि कापी कलम नै नभएको बच्चाले पनि पढ्नका लागि कापी कलम छैन, मैले पढ्न पाइनँ भन्नुपर्ने समस्या छैन?
0: बिल्कुल छैन, धेरै कापीहरू छन् अहिले पनि मेरो दराजमा हेडसरले किनिदिनु भएको, लगभग एक डेढ दर्जन भन्दा बढी नै छ कापी कलम र एक्स्ट्रा मैले राखेकै हुन्छु, साना भए पनि कलमहरू राखेको हुन्छ, उनीहरू नल्याएको खण्डमा त्यही कलम दियो अनि लेखिसकेपछि फेरि साँझतिर त्यसैमा राख्यो.
1: अलिकति म तपाईँको अलिकति विगततिर पनि जान चाहे, जस्तो तपाईँले भन्नुभयो नि म जागिर खाइसकेपछि पछि ब्याचलर गरेँ भन्नुभयो नि, विवाह चाहिँ सानै उमेरमा भयो कि अथवा चाहिँ परिपक्व भएर गर्नुभयो कि, तपाईँको चाहिँ के थियो?
0: होइन, सानै उमेरमा त होइन, इन्टर पास गरिसकेपछि 22 वर्ष पुरा भएर साढे बाइस वर्ष पुरा भइसकेको बिहा गरे. नै मैले छोरो जन्मिसकेपछि पनि ब्याचलर कन्टिन्यू गरेँ अनि यस्तो न्यून तलबमा काम गरेको अनि त्यही भएर पढाइ के गर्ने, अब पढाइमा लगाऊ कि घर खर्चमा लगाऊ कि कहाँ लगाऊ जस्तो भयो, त्यही भएर मैले म्यानेज गर्न सकिएन, मैले पढाइलाई त्यतिकै नै स्थगित गर्ने.
1: अनि अर्को कुरा, बैङ्कमा जागिर खान सोच भएको मान्छे यतातिर अब शिक्षण पेसातिर आउनुभयो नि, शिक्षक भएर चाहिँ के पाइयो? अहिले चाहिँ अब एकदम खुसी हुनुहुन्छ नि त तपाईँ, शिक्षक भएर के पाए जस्तो लाग्छ?
0: एकदम

0: राम्रो प्रश्न गर्नुभयो. म शिक्षक भएरै ती पछुटो माने थिए. एक त 2072 सालमा आयोग दिँदाखेरि पहिलो पेपरमा नाम निस्क्यो, दोस्रोमा निस्केन. अझ फेरि दिँदाखेरि पहिलोमा निस्क्यो, दोस्रोमा निस्केन. तीनचोटि यस्तै गर्दा गर्दै मेरो उमेर गयो. त्यसपछि मलाई जिन्दगीमा ती पछुटो लाग्यो र किन आए म शिक्षण तर्फ पनि भएको थियो. तर अहिले चाहिँ एकदम खुसी छु, ठिकै जस्तो लागेछ. घर पाएको पनि छ अनि घर पनि मजाले हेर्न पाछु, बालबच्चा मजाले पढाउन पाछु, खुसी लाग्छ. आजकल
1: आफू टाढा बसेको बालबच्चा के हुँदै कस्तो हुँदै होइन,
0: त्यही हुन्छ. बैङ्कको जागिर कस्तो हुने अछि, एकदम खटिनु पर्ने अनि अब समय सायद दिन नसक्ने जस्तो थिएँ कि ठिकै भएको छ. स्कुलमा आएर सन्तुष्टै छु.
1: अहिले पनि बालबच्चासँग रमाउनु पाएको छ
0: मजाले. छोरी छ, छोरो अहिले काठमाडौँ छ. छोरीसँग मजाले कुराकानी गरेर उसलाई पढाउँदै अब्बल छ ऊ पनि पढाइमा. ठिक छ,
1: हुन्छ. मिठो कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद.
0: हस् धन्यवाद हजुरलाई नि धेरै धेरै.
1: हवस् त, कार्यक्रम महिला बोल्छिन् आजलाई यति नै. म दुर्गा देवकोटा पनि बिदा हुन्छु. नमस्कार.

0: मानिस हराएको सूचना टिकापुर नगरपालिका वडा नम्बर एक निवासी 91 वर्षीय चन्द्रदेव रेग्मी असोज 20 गते बिहान 9 बजेतिर घरबाट निस्केर सम्पर्कविहीन हुनुभएकाले भेटाउनु हुने महानुभावहरूले नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर 98584-21877 खबर गरिदिन हुन अनुरोध गरिन्छ।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आरती ब्यूटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624-70483।
4: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर, कैलाली।
1: Coffee ready.
2: Wow, thank you. You sound like अच्छे सुगंधित बनाउँछु। मंगलदीप सेंट 3-in-1 के साथ।
1: I love the scent.
2: I love it too. हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
1: मंगलदीप सेंट 3-in-1 perfume like fragrance.

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: साधारण सभा सम्बन्धी जरुरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि सञ्चालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
0: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बड़ा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदीबहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 9842386713।
3: मानिस हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 निवासी 91 वर्षीय चन्द्रदेव रेग्मी असोज 20 गते बिहान 9 बजेतिर घरबाट निस्केर सम्पर्कविहीन हुनुभएकाले भेटाउनु हुने महानुभावहरूले नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर 9854821877 खबर गरिदिन हुन अनुरोध गरिन्छ।
1: साधारण सभा सम्बन्धी जरुरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।
0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुनचाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु। सम्पर्क नम्बर 9848421974।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियाट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-4857-1828।
4: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस् या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौ। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौ र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
5: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: बाबु, ए बाबु, काल मनिष मेडिकलमा जाइस् त?
6: मै नै जाइ, उहाँ आफ्न अनुहार बिगर्थे, घर से बाहर नै निकर्छु।
0: उहे मारे त तुहिन उहाँ पठाइदो। यहाँ हेर, ई पत्रिकामा लिखल बा मनिष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होइसे उपचार हुई टवाई तोर समस्या फेन अस्ते बा जइबे तो समाधान हुई जाई।
6: ए हो दादू, अपन अनुहार बिगर के परेशान रहूं, तब तो मैं अब ही जाएं।
5: याद करबी, मनिष मेडिकल हल टिकापुरमा प्रत्येक महिना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनिष मेडिकल हल टिकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खतिरा ओ यौन दुर्बलता के उपचार होइती रहल बा। सम्पर्क मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर। फोन नम्बर 98-600-71-024 ओ 98-046-77-417।
4: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
7: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
8: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रवाह बारे जानकारी दिने कार्यक्रम
9: हाम्रो टिकापुर।
4: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
10: बिहिबार दिउँसो 3 बजे
4: सुन्न सक्नुहुनेछ।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ओइ बहिनी, घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
0: किन टाढा जानु दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
1: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
0: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
1: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
0: हो नि, तपाईलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
1: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848 59 67 33 र 9851 18 82 46।
2: कफी रेडी।
3: वाओ, थैंक यू, यो सासलाई अच्छे सुगन्धित बनाउँछु मंगलदीप सेट 3-in-1 को साथ।
4: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाइसराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौ। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
5: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMC र होंडा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
2: होइन चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हौ तलाई?
1: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
2: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
3: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
4: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल MBBS द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय पहिचान झल्किने गरी निजी आवास पुननिर्माण गरिने पूर्वाधार मन्त्री लम्सालको भनाई। विपदमा बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधन गरिने कानून न्याय तथा संसदीय मामिला मन्त्री गौतमको भनाई।
1: मूल कानूनमा ऐनमा यो व्यवस्था भएको कारणले गर्दा त्यसैलाई नै संशोधन गर्नुपर्ने हुन्छ।
0: नारायणगढ़ काठमाण्डु सड़क खण्डमा दशैंको घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइने। दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी शुक्रबारबाट अग्रिम टिकट बुकिङ खुल्ला हुने। यात्रुलाई दुःख नदिन यातायात व्यवसायीको आग्रह।
2: फाइदामा त यो दशैंमा हुँदै हुँदैन, एकतर्फी हुन्छ। एक रुपियाँ कम लिइदिनुहोस्, त्योभन्दा बेसी नलिदिनुहोस्।
0: आज राति र भोलि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेकाले धान बाली भित्राउँदा ध्यान दिन मौसमविदको आग्रह। बागमती सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा भने ठूलो पानी पर्ने।
3: पहाड़ी भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
0: र जुम्लामा हाई अल्टिच्यूड ओपन T20 क्रिकेट प्रतियोगिता शुरू, प्रतियोगितामा 11 टीम सहभागी।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: नेपाल सरकारले विद्यालय पाठ्यक्रम पुनरावलोकन गरिरहेको वर्तमान समयमा जीवनमुखी शिक्षालाई प्राथमिकता दिने उपयुक्त अवसर हो। विद्यालयको उद्देश्य अंक दिलाउनु मात्र होइन, आत्मविश्वासी, जिम्मेवार, सृजनशील र जीवनका विविध चुनौतीको सामना गर्न सक्ने सक्षम नागरिक तयार गर्नुका साथै उक्त व्यक्तिहरूलाई जीवनका हरेक उतार चढ़ावको सामना गर्न सक्षम बनाउनु पनि हो। यो कुरा शिक्षा क्षेत्र र नीति निर्माण तहका दुवै पक्षले बुझ्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी शुक्रबारबाट अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरकारवालाहरूको बैठकले असोज 23 शुक्रबारदेखि देशभर लामो तथा मध्यम दूरीका सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले शुक्रबारबाट टिकट बुकिङ खुल्ला हुने सीआईएनसँग बताउनुभयो।
2: करिब 10-12 दिनको प्लेटमा 15-16 लाख मान्छेलाई व्यवस्थापन गर्ने भनेको यो भोटेकोसीको बाढी जस्तै नै हो। यो तपाईँ संचारकर्मीले बुझ्नु भएको छ, होइन? गाह्रो म्यानेजको गाह्रो हो यो, किनभने अस्तव्यस्त समयलाई थोरै समयमा मिलाउनु पर्ने। म अधिकतम के भन्न चाहन्छु भने कसैले पनि के भन्छ भने यात्रुलाई हैरानी नदिनुहोस् म आग्रह गर्न चाहन्छु। र बरु एक रुपियाँ कम पैसा लिइदिनुहोस्, एक रुपियाँ कम। फाइदामा त यो दशैंमा हुँदै हुँदैन, एकतर्फी हुन्छ। एक रुपियाँ कम लिइदिनुहोस्, त्योभन्दा बेसी नलिदिनुहोस्। र बिचौलाहरूबाट चाहिँ अलिकति बाहिर अब भोटको यताउति टोकिएको स्थानहरूमा त्यो टोकिएको भाडा जोड डिस्ट राखेको छ, हुँदै हुँदैन। बल्खु लगायतका केही स्थानको कुराहरू उठेको छ, त्यसलाई पनि आज हामी अलिक घनीभूत ढंगबाट कुरा गरेका छौं।
5: नारायणगढ काठमाडौँ सड़क खण्डमा दशैं घटस्थापनादेखि पूर्णमासम्म ट्रेलर लगायत ठूला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरकारवालाको बैठकले यस्तो निर्णय गरेको हो। दशैंमा यात्रुवाहक सवारीको अत्याधिक चाप रहन्छ। निर्णय अनुसार 25 असोजदेखि 8 कार्तिकसम्म नारायणगढ काठमाडौँको रूटमा ठूला सवारी चलाउन पाइने छैन, तर खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी भने निर्बाध गुड्न पाउने विभागले जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले विपदका बेला भएका व्यक्तिहरूको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधनको तयारी भइरहेको बताउनुभयो। सिंहदरबारमा आयोजित मा जलवायु परिवर्तनका प्रभाव जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा वहाँले अध्यादेश मार्फत मृत्यु घोषणा तथा दर्ता सम्बन्धी र कानून संशोधन गर्न लागेको जानकारी दिनुभयो।
1: एउटा समाधान निस्किसकेको छ, अब कानूनमै मूल कानूनमै ऐनमै यो व्यवस्था भएको कारणले गर्दा त्यसैलाई नै संशोधन गर्नुपर्ने हुन्छ। अब रेगुलर प्रोसेसमा हाम्रो संसद चलिरहेको अवस्थामा यो प्रक्रियाबाट जाँदाखेरि फेरि अलिकति समय लाग्ने हो कि भन्ने पनि थियो। संसद अधिवेशन अन्त्य भएको छ, अब अध्यादेश मार्फत छिटै नै सरकारले चाहिँ देवानी संहिता पञ्जीकरण ऐन अथवा विपद केमा हुन्छ यो उपयुक्त कहाँ राख्ने भन्ने कुरा यकिन गरेर हामीले चाहिँ मृत्यु घोषणा र मृत्यु दर्ताको सवालमा कानून निर्माणहरू गर्दैछौँ, तयारीहरू भइसकेका छ।
5: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय पहिचान झल्किने गरी निजी आवास पुननिर्माण गरिने बताउनु भएको छ। सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले भूकम्पपछिको पुननिर्माणमा जस्तो एउटै ढाँचाका घर निर्माण नगरी स्थानीय पालिका र सर्वसाधारण संघको सहकार्यमा घर बनाइने बताउनुभयो।
6: पहिचान जोगिने गरी नै पुनर्स्थापना गर्छौं र घर चाहिँ पहिला अर्थक्वेक यो भूकम्पपछिको पुनर्निर्माण जस्तो चाहिँ बन्दैन। हाम्रो एक तला दुई तलाको मोडल छ घरहरू, घरको कम्तीमा 2 BHK माथि 4 रूम गरेर त्यो बेडरूम नै हामीले त्यहाँ 6 निकाल्न सकिन्छ। त्यही भएर ठुलो परिवारलाई त्यति समस्या हुन्छ जस्तो लाग्दैन र हामीले पहिचान झल्किने खालकै घर एउटा सहरै बनाउँछौँ होइन, टाउन बनाउँछौँ। त्यही भएर पहिचान नै मास्ने गरी र मान्छे बस्न रुचि नहुने गरी र त्यहाँ मान्छेले एक्सेप्टै नगर्ने गरी गर्दैनौँ। स्थानीय पालिका स्थानीय सर्वसाधारण सबैसँग सहकार्य गरेर हामीले घरको पुनर्निर्माण गर्छौँ।
5: रसुवा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धि दर चालू आर्थिक वर्ष 2083-84 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकले आज सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अत्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुननिर्माणमा बाढ़ीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख गरेको छ। बाढ़ीका कारण जल विद्युत सौर्य ऊर्जा विद्युत प्रसारण र यातायात पूर्वाधारमा क्षति पुगेकाले विद्युत उत्पादन औद्योगिक

0: छ। त्यस्तै बन्द सत्रको थप छलफल भने भोलि पुनः हुने नेताहरूको भनाइ छ। बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगन कुमार थापाले प्रस्तुत गर्नुभएको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव उपसभापति विश्वप्रकाश शर्माले राजनैतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव महामन्त्री गुरूराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषा अध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भएको थियो। महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेश राज आचार्य। यस वर्ष विजया दशमीको सायद कार्तिक 4 गते बुधबार बिहान 10:26 बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यी त्यस दिन बिहान 8:49 देवी विसर्जन गरी 10:26 बजेको शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ। आज राति र भोलि देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेकाले धान बाली भित्र्याउन ध्यान दिन मौसमविदले आग्रह गरेका छन्। आज राति देशका पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेसको कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई स्थानमा पनि मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। धान बाली भित्र्याउँदा मौसमबारे जानकारी लिएर मात्र काम गर्न मौसमविद निष्ठा निरौलाले बताउनुभयो।
1: हिमाली भूभागको एक दुई स्थानमा चाहिँ हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ भने देशको पहाड़ी भूभागमा पहाड़ी भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ र मध्य प्रदेश लगायत लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको छ भने कोशी प्रदेश बागमती प्रदेश र गण्डकी प्रदेशको तराई भूभागको एक दुई स्थानमा चाहिँ हल्का वर्षा हुने सम्भावना रहेको छ।
0: साझा खबरमा अब खेल खबर। जुम्लामा हाई अल्टिच्यूड ओपन टी20 क्रिकेट प्रतियोगिता शुरू भएको छ। कर्णाली प्रिमियर लीग केपीएल नाम दिएको प्रतियोगिता युथ फर कर्णाली क्लबले आयोजना गरेको हो। आजदेखि शुरू प्रतियोगितामा 11 टीम सहभागी छन्। कालीकोट र जुम्लाका खेलाड़ीले प्रतियोगितामा भाग लिएका छन् जसमा जुम्ला घर भई बाहिर बस्दै आएका खेलाड़ी समेत समेटिएका छन्। प्रतियोगिता 5 दिनसम्म चल्नेछ। समुद्री सतहदेखि करिब 2400 मीटर उचाइमा रहेको हाकु क्रिकेट मैदानमा प्रतियोगिता शुरू भएको छ।
2: सन्तोषी रावल उत्तर गया गाउँपालिकाको बाढ़ी पीड़ितलाई गाउँ फर्काउने स्थानीय सरकारको तयारी।
3: उहाँहरूको इच्छा चाहना अनुसार फर्किन सक्ने अवस्थामा रसुवाकै सुरक्षित स्थानमा उहाँहरूलाई राख्छौ हामी।
2: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली। मौसम फेरिँदै गर्दा बाली नालीमा देखिने समस्या समाधानका लागि कहाँ सम्पर्क गर्ने, हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
4: टीकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टीकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
5: असोज मशान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मशान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
4: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायीको हकमा 2083 पौष मशान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करली सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
5: अन्य निकायमा दर्ता भएको र टीकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मशान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करली व्यवसाय दर्ता गरिनेछ।
4: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र छुट हुनेछ।
5: स्थानीय कच्चा पदार्थमा आधारित उत्पाद

0: मूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
1: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
0: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
1: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र, लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
0: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
1: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्न हुन अनुरोध छ।
0: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर, कैलाली।
2: के गरी अहिले धान बाली रहेकाले कतिपय क्षेत्रमा धानमा विभिन्न प्रकोप देखिन थालेको छ। यस्तो अवस्थामा किसानले निशुल्क परामर्श लिने फोन नम्बर छ 1135। हरेक शुक्रबार किसानले आफ्ना समस्या राख्ने निशुल्क फोन नम्बर हो। यो सँगै किसानले कस्ता कस्ता समस्या निशुल्क समाधान गर्न सक्छन्, हामीले कृषि मौसमविद मुक्तिनाथ झासँग कुराकानी गरेका छौं।
3: शुक्रबार 11:35 चाहिँ नेपाल कृषि अनुसन्धान परिषदमा चाहिँ यो टोल फ्री पैसा लाग्दैन, यसमा 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ। त्यहाँ सबै विज्ञहरू बस्नुहुन्छ। जस्तो कि म एउटा कृषि इन्जिनियरिङ, मेरो विषय यो मेसिन भयो, सँगसँगै यो सिँचाइका कुराहरू भए। त्यस्तै चाहिँ त्यहाँ अब रोगका किराका साथीहरू बस्नुहुन्छ। त्यस्तै लाइफ स्टकतिरका पशुपालन गर्ने किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ। त्यो भएर फरक फरक विज्ञहरू बस्नुहुन्छ। केही समस्या छ भने हजुरहरूले चाहिँ 11:35 यदि सम्पर्क गर्नुभयो भने हरेक शुक्रबार 4-6 पक्कै पनि समस्याका समाधानहरू चाहिँ हल गर्न सजिलो हुन्छ र पक्कै पनि त्यसले चाहिँ किसान दाजुभाइहरू चाहिँ अलिकति बेनिफिटेड हुन सक्नुहुन्छ।
4: 11:35 तपाईँले हरेक शुक्रबार 4-6 फोन गर्न सक्नुहुनेछ। तपाईँको खेतीपातीसँग सम्बन्धित, पशुपालनसँग सम्बन्धित, माछा पालन सँग सम्बन्धित जुन कुनै विषयमा पनि केही समस्या छन् भनेदेखि तपाईँले किसान कल सेन्टरमा फोन गरेर चाहिँ प्रत्यक्ष विज्ञसँग नै टेलिफोनमा संवाद गर्न सक्नुहुन्छ, होइन त? त्यसको समस्याको समाधान गर्न सकियो। तर किसानहरूको गुनासो अब समुदायमा पुगेर छलफल गर्दै गर्दा, कुरा गर्दै गर्दाखेरि त्यहाँनिर चाहिँ लिमिटेड हुन्छ, मतलब निश्चित मात्रामा चाहिँ फोन उठाइन्छ अनि त्यो समय पनि 2 घण्टाको समय भयो अनि हाम्रो फोनै लाग्दैन, हामीले कुरै गर्न पाउँदैनौँ, कति ट्राई गर्दा पनि, कोसिस गर्दा पनि कुरा हुँदैन अनि जम्मा 12 कि कतिवटा मात्रै फोन लिनुहुन्छ, यो चाहिँ समस्याको विषय रहेछ पनि भन्नुभएको थियो कि, यसबारेमा केही छलफल भएको छ हजुरहरूको?
3: यस्तो समस्या नहुनुपर्ने, त्यही पनि म त्यो टिमसँग यदि यस्तो गुनासो छ भने यो मेसेज म पनि प्रत्यक्ष चाहिँ त्यो टिमसँग पुर्याउँछु। तर मलाई लाग्छ 2 घण्टाको समयमा राम्रै मैले एक दिन अब्जर्भ गर्न पाएको थिएँ, फोनहरू राम्रै आउने गरे हुन्छ त्यो
4: ठाउँमा।
3: रह्यो कुरा अलिकति मैले चाहिँ अर्को पाटो समस्या चाहिँ ठाउँ ठाउँबाट के पाएँ भने कुनै समस्या छ भने शुक्रबारसम्म कुर्नु पर्ने हुन्छ। खेतीपाती गर्ने किसान दाजुहरूले त के हुन्छ कि तत्काल समाधान चाहिन्छ, त्यो कतिपय पशुपालनमा भयो, कहिले काहीँ त यो यदि यदि किरा र रोगको एक दिनमै चाहिँ पुरै स्वाहा पार्ने हुने रहेछ कतिपय केस, त्यो भएर यसको फ्रिक्वेन्सी बढाउनु पर्यो भनेर ठाउँ ठाउँबाट मैले चाहिँ
4: अर्को पनि यसमा चाहिँ प्लेटफर्म पनि रहेछ कि, त्यो चाहिँ तत्कालैको लागि चाहिँ व्हाट्सएप ग्रुप कि बनाएको रहेछ। व्हाट्सएप ग्रुपमा पनि किसानहरू त्यहाँनेरि एड हुनुभयो भनेदेखि त्यहाँ चाहिँ त्यो बालीको अथवा जे समस्या छ त्यसको चाहिँ फोटो खिचेर यस्तो समस्या भएको छ भनेर हालिदिनु भयो भनेदेखि विज्ञहरूले सुझाव दिनुहुँदो रहेछ कि, त्यो कस्तो राम्रो लाग्यो थियो मलाई चाहिँ।
3: हजुर, त्यो पनि हो नि, जस्तो कि कहिले काहीँ के हुन्छ फोनमा समस्या भन्दै गर्दाखेरि उहाँले गर्नाले भन्ने समस्या र हामीले बुझ्ने त्यो समस्या चाहिँ फरक पर्न सक्छ। त्यो भएर यदि फोटो र भिडियोको अवस्थामा कहिलेकाहीँ त यदि सिम्पलै मगाउनु पर्ने अवस्था हुन सक्छ, त्यो अवस्थामा चाहिँ अब यो खासमा हेर्नुभयो भने टू वे कम्युनिकेसन न हो, किसान र विज्ञ दुवैजना सँगै मिलेर सबै कुराहरू तत्काल पनि सम्भव नहोला, तर सँगै गएर चाहिँ समाधान चाहिँ गर्न सकिन्छ पक्कै पनि। तपाईँले यो एउटा कार्यक्रम राम्रै कार्यक्रम 11:35 मलाई चाहिँ त्यो राम्रो लागेको छ। तथापि जति राम्रो गरे पनि सुधारका बाटोहरू जहिले पनि हुन्छ र त्यसको डोमेन अझै बढाउनु पर्ने पक्कै पनि छ। हप्तामा एक दिन अब दुई घण्टाले पक्कै पनि हाम्रो किसानमै पुरै देश भएको अवस्थामा त्यतिले समाधान गर्ला जस्तो मलाई पनि लाग्दैन। यो गुनासोहरू चाहिँ मैले टिप्छु र हजुरहरूको गुनासोमा सम्बन्धित ठाउँमा चाहिँ पुर्याउने कोसिस गर्छु। यो मौसम परिवर्तन जल्दता मौसम परिवर्तनले गर्दा चाहिँ अब गर्न के सकिन्छ कि यो पानी पर्ने प्याटर्न भयो, टेम्परेचर बढ्ने प्याटर्न छ, यसमा चाहिँ हामीले हाम्रो कृषि जुन खेती गर्ने जुन तरिकाहरू थियो अलिकति फरक गर्नुपर्ने चाहिँ देखिन्छ। अब सुरुदेखि जग्गा तयारीदेखि लिएर व्यवस्थापनसम्म सबै कुराहरूमा चाहिँ अलिकति चनाको चाहिँ हुनुपर्छ, चनाको भइएन भने बर्बाद छ।
4: अघि तपाईँले कृषि मौसम सल्लाह बुलेटिन भन्दै हुनुहुन्थ्यो, त्यो बारेमा पनि यसो कुरा गर्नु पर्यो, खास त्यो के हो, किसानले कसरी त्यो हेर्न पाउँछन् त?
3: करिब करिब एक दशक भन्दा बढी बाह्र वर्ष जति पुग्न लाग्यो, करिब करिब अब यो नेपाल कृषि अनुसन्धान परिषदले जस्तो हप्ताभरिको मौसमी अवस्था कस्तो हुनेछ भन्ने कुरा जलचत्ता मौसम विज्ञानबाट जानकारी लिन्छ। त्यो आइसकेपछि चाहिँ त्यो कृषि मौसम सल्लाह बुलेटिन बनाउने एउटा टिम छ, त्यसमा 10-15 जना सबै फरक फरक विषय विज्ञहरू, जस्तो कोही चाहिँ बालीका विज्ञहरू हुनुहुन्छ भने कोही आलुकै खास विज्ञ हुनुहुन्छ, कोही फलफूलका हुनुहुन्छ, कोही पशुपालनका हुनुहुन्छ, धेरै समूहका एक्सपर्टहरू बस्नुहुन्छ त्यो ठाउँमा। र त्यो के हुन्छ कि मौसमी अवस्था आउँदो हप्ता यस्तो हुनेवाला छ र लास्ट विकमा यस्तो अवस्था थियो मौसमको, त्यो भइसकेपछि यसमा कुन बालीमा कस्तो असर पर्न सक्छ, त्यो समाधान पर्न सक्छ भने त्यसको समाधान के हुन्छ,
4: समाधान
3: सहित दिन्छौं। अर्को कुरा कहिलेकाहीँ के हुन्छ, अघि पनि हामीले यतिकै पनि अब्जर्भ गरे आउँछौं सोसियल मिडियाहरू ठाउँ ठाउँबाट न्युजहरूबाट पनि फलानु ठाउँमा यस्तो समस्या देखियो भनेर न्युजहरू आउँछ कि, त्यो कुराहरू पनि हामीले नोटिस गरे आउँछौं कि यस्तो समस्या फलानु ठाउँमा देखिएको छ र आगामी हप्तामा यस्तो चाहिँ मौसमी अवस्था हुनेवाला छ भने यसको चाहिँ इन्टेन्सिटी समस्या बढ्ने हो अथवा घट्ने हो, बढ्दाखेरि के समाधानका उपाय अपनाउने, लागिसकेका छ भने के गर्ने, यस्तो मौसमहरू यो मौसम प्लस कृषिमा पर्ने असर सहितको चाहिँ सूचना चाहिँ एकै ठाउँमा राखेर हामीले हरेक शुक्रबार तयारी गर्छौं, त्यसको नाम चाहिँ कृषि मौसम सल्लाह बुलेटिन दिएका छौं र त्यो सबै पालिकामा पुग्छ देशभरिको।
2: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो, अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
5: उत्तर गया गाउँपालिकाको बाढ़ी पीड़ितलाई गाउँ फर्काउने स्थानीय सरकारको तयारी,
6: उहाँहरूको इच्छा चाहना अनुसार फर्किन सक्ने अवस्थामा ससुवाकै सुरक्षित स्थानमा उहाँहरूलाई राख्छौ हामी।
5: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: साधारण सभा सम्बन्धी जरुरी सूचना, टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि, स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर, जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।
8: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं,
2: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
9: महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
10: ओहो बहिनी के भयो तपाईँको कुकुरलाई यो त हिजो अस्तिदेखि धेरै नै भुगिरहेको सुन्छु हेर्दा आक्रामक देखिन्छ र्याल पनि काटिरहेको छ
11: त्यही त दाई यसले अलि भिन्न व्यवहार देखाइरहेछ भुकाई पनि फरक छ अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु
10: ए हो र बहिनी लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि यसलाई खोप लगाउनु भएको थियो
11: खै दाई कुकुरलाई पनि खोप लाउनु पर्छ र
10: पर्छ नि बहिनी झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ
11: कस्तो डर पो लाग्यो त यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ
2: दाजु बहिनीको गन्थनमा म पनि मिस्छे यो रोग रोगी कुकुर बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ
11: ओहो म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु
12: विश्व रेबिज दिवस 2026 एकतामा शक्ति रेबिजबाट मुक्ति नेपाल सरकार कृषि वन तथा पर्यावरण मन्त्रालय पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट
14: तपाई रसुवाको उत्तरगया गाउँपालिकाको हुनुहुन्छ बाढ़ीपछि नुवाकोट लगायतका सुरक्षित ठाउँमा बसिरहनु भएकै होला आफ्नो गाउँ कहिले फर्कन पाइन्छ भन्ने पक्कै लागेको होला
15: हामीसँग ठूलो संख्यामा भनेको उत्तर गया गाउँपालिकाको एक नम्बर ओडाको व्यक्तित्वहरू हुनुहुन्छ जो चाहिँ 72 सालको भूकम्पबाट पनि आफ्नो थाप थलो चाहिँ बाट विस्थापित हुनुभयो र उत्तर गयाकै 5 नम्बर खाल्टे बस्तीमा हुनुहुन्थ्यो उहाँहरूको स्थायी संरचनाहरू नबनिसकेको अस्थायी टहरामा हुनुहुन्थ्यो उहाँहरू हुनुहुन्छ त्यस कारणले गर्दा उहाँहरू अहिले लगभग 3-4 घरधुरी चाहिँ यता विदुर नगरपालिका नुवाकोटमा चाहिँ विभिन्न होलिङ सेन्टरहरूमा बाँडेर बस्नु भएको छ उहाँहरूको चाहिँ मनसाय अब हामी रसुवातर्फ जाँदैनौँ हामी हामीलाई भूकम्पले पनि लखेटियो बाढीले पनि लखेटियो अब हामी अलिकति सुरक्षितै ठाउँ चाहिँ बसोबास गर्न चाहन्छौँ भन्ने आशय उहाँहरूको आएको छ त्यो कारणले गर्दा विदुर नगरपालिका र उत्तर गया गाउँपालिका हामी समन्वय भइरहेको छ त्यसले गर्दाखेरि अब उहाँहरूको इच्छा चाहना अनुसार फर्किन सक्ने अवस्थामा रसुवाकै सुरक्षित स्थानमा उहाँहरूलाई राख्छौँ हामी
14: आफ्नै गाउँपालिकाको सुरक्षित ठाउँमा राख्नका लागि प्रयास भइरहेको बताउँदै हुनुहुन्थ्यो उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङ तपाईँको घरमा कुखुरा पाल्नु भएको छ कि छैन अनि कुखुरालाई दाना चाहिँ के दिइरहनु भएको छ नि अब एकैछिन सुनौ घरमै दाना बनाउने उपाय
16: बजारमा बनाएको व्यावसायिक दानामा पनि मकै भटमासका पिनाहरू तोरीका पिनाहरू धानको ढुटोहरू प्रयोग गरिरहेको हुन्छ र मैले यति भन्दै गर्दाखेरि हजुरले पनि सोचिसक्नु भएको होला कि हजुरहरूको घरमा पनि मकै छ धानको ढुटो छ चामलका कनिकाहरू हुनसक्छ तोरीका पिना भटमासका पिनाहरू हुनसक्छ यी चिजहरूबाट नै स्थानीय स्तरमा हामीले दाना बनाउन सक्छौँ तोरीका पिना भटमासका पिना भनेको खास गरी प्रोटिनका स्रोतहरू हुन् भनेदेखि मकै त्यसै गरी गहुँहरू भनेको खास गरी यिनीहरू चाहिँ शक्तिका स्रोतहरू हुन् र यसका साथसाथमा हामीले बजारमा एग्रोभेटमा पाइने थोरै मात्रामा मल्टिभिटामिन्सहरू मिनरल्सहरू र हामीले खाने नुन सन्तुलित रूपमा यसको मात्रा मिलाएर प्रयोग गर्यौँ भनेदेखि कुखुरालाई आवश्यक पर्ने सन्तुलित आहार बनाउन सक्छौ
14: वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ आफ्नो वरपर पाइने मकै गहुँ भटमास अनि तोरीको पिना मिसाएर कुखुराको दाना बनाउन सकिन्छ तपाईँ बसेको ठाउँमा हिजो आजको मौसम कस्तो छ अबको तीन दिन बाढ़ी प्रभावित जिल्लामा चाहिँ मौसम कस्तो रहला?
17: रसुवा नुवाकोट धादिङमा धेरै ठूलो भारी वर्षा चाहिँ अब देखिया छैन, यद्यपि वर्षा चाहिँ हुन्छ। हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना रहन्छ। नुवाकोट रसुवा धादिङको चाहिँ हामीले केही समय अगाडिसम्म छुट्टै एउटा मौसम पूर्वानुमान होइन, यो तीनटा जिल्लालाई मात्र पनि विशेष गरी यो भोटेकोशी रसुवाको बाढी जुन आइसकेपछि चाहिँ हामीले दिइरहेको थियौँ। बिचमा चाहिँ अलि मौसम अलि सफा जस्तै भनौँ न, यो देखिएको भएर हामी देखेनौँ। यो आजबाट हामी पुनः चाहिँ यो सुचारु गर्छौँ, हाम्रो वेबसाइटबाट पनि हेर्न सक्नुहुन्छ र त्यो सँगसँगै चाहिँ यो 1155 फोन गरेर जानकारी पनि लिन सक्नुहुन्छ।
14: मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद विभूति पोखरेल, तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
5: दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी शुक्रबारबाट अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ। नारायणगढ़ काठमाण्डौ सड़क खण्डमा दशैंको घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर तथा ठूला मालवाहक सवारी साधन संचालनमा रोक लगाइने भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा र मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधनको तयारी भएको बताउनु भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय पहिचान झल्किने गरी निजी आवास पुननिर्माण गरिने बताउनु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज उम्मेद्वारी दर्ता भएको छ। आज राति र भोलि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेकोले धान बाली भित्राउँदा ध्यान दिन मौसमविदले आग्रह गरेका छन् र जुम्लामा हाई अल्टिच्युडको ओपन T20 प्रतियोगिता शुरू भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
18: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
19: मानिस हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 निवासी 91 वर्षीय चन्द्रदेव रेग्मी असोज 20 गते बिहान 9 बजेतिर घरबाट निस्केर सम्पर्कविहीन हुनुभएकाले भेटाउनु हुने महानुभावहरूले नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर 98584 21877 खबर गरिदिन हुन अनुरोध गरिन्छ।
20: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण शिक्षा प्रेमी, अभिभावक, शिक्षक, विद्यार्थी, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जनप्रकाश आधारभूत विद्यालय टिकापुर 4 बाङमारा, प्रधानाध्यापक रघुनाथ उपाध्याय।

0: विशेषज्ञ मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
3: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
2: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
3: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
2: अब त म ढुक्क।
4: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
3: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।

0: कामदार आवश्यकता सम्बन्धी सूचना।
1: काठमाडौँ स्थित घरेलु कामदार का लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोक का लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
2: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: भाउजू, दशैं दीपावली र छठ त आयो, तर पूजाका लागि चाहिने सामान कहाँ पाइन्छ होला?
4: त्यसका लागि त टाढा जानु पर्दैन नि नानु, हाम्रै टिकापुरमा रहेको श्रीराम पूजन भण्डार छँदैछ नि।
3: ए हो र भाउजू, हामीलाई चाहिने सबै सामान पाइएला त?
4: पाइन्छ नि, हामीलाई चाहिने धूप बत्ती, कलश माला तथा धार्मिक सामानहरू त हुन् नि। त्यहाँ त ज्योतिष परामर्श कम्प्युटरद्वारा सेना कुण्डली सँगै प्रहदशा पनि हेरिन्छ नि।
2: श्रीराम पूजन भण्डार, टिकापुर एक नगरपालिकाको मूल गेट चिल्ड्रेन पार्क नजिकै। फोन नम्बर 9844 33456।

0: गयो मोरो घुसिगिरी।
1: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार, टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 9842386713।

0: मानिस हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर एक निवासी 91 वर्षीय चन्द्रदेव रेग्मी असोज 20 गते बिहान 9 बजेतिर घरबाट निस्केर सम्पर्कविहीन हुनुभएकाले भेटाउनु हुने महानुभावहरूले नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर 98584-21877 खबर गरिदिन हुन अनुरोध गरिन्छ।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा तथानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
2: एल्विस एल्विरा ट्रेडर्स टिकापुर एक व्हाइट हाउसको तल सरेको जानकारी गराइन्छ। संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 98117837।
3: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नुपर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2, राजीपुर कैलाली।

0: टीकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टीकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
1: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
0: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
1: अन्य निकायमा दर्ता भएको र टीकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
0: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र दस्तुर छुट हुनेछ।
1: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
0: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेख

0: हस्तान्तरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
1: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
0: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
1: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्न हुन अनुरोध छ।
1: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर, कैलाली।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: नमस्कार। आज कार्यक्रममा दशैंमा यात्रुको चाप व्यवस्थापनका निम्ति संवेदनशील सूचना चुहाएको भन्दै सशस्त्रका एआईजी निलम्बन गरिनुलाई कसरी बुझ्ने?
1: राज्यकै निर्णयकर्ताहरूले वर्गीकृत सूचना छुवाइदिन्छन्। सरकारलाई असर पर्यो यतिखेर कुरा उठ्नु पर्दा कसैले सूचना नै दिँदैन।
0: र बाह्य शक्तिका लागि काम गरेको आशंकामा जर्मनीमा पूर्व गुप्तचर प्रमुख पक्राउ। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। विद्यालयहरूमा थप लगानीको आह्वान गर्दै देशभर भइरहेका प्रदर्शनमाझ फ्रान्समा प्रहरी र प्रदर्शनकारी बीच कैयौं शहरहरूमा झडप भएको छ। दक्षिणमा अवस्थित टुलुजमा प्रहरीले प्रदर्शनकारीतर्फ अश्रु ग्यास प्रहार गरेका जनाइएको छ। लियोमा आफूलाई निशाना साधिएपछि प्रतिकार गरेको प्रहरीले जनाएको छ। लिलबाट बीबीसीका निक बिग भन्छन्, यदि तपाईहरूले यी विद्यार्थीसँग कुरा गर्नुभयो भने उनीहरूले आफूहरूले शिक्षामा एकदमै धेरै लगानी चाहिरहेको बताउँछन्। कक्षा कोठाहरू जीर्ण बन्दै गएको र त्यहाँ भीड़भाड़ रहेको भन्दै यो अवस्था परिवर्तन भएको हेर्न चाहेको उनीहरूले बताइरहेका छन्। बीबीसी संवाददाताको भनाई, सयौं विद्यालयहरू बन्द भएका छन्। सोमबार प्रहरीको स्टन ग्रेनेड विस्फोटनमा परेर एकजना 15 वर्षका विद्यार्थीले आफ्नो हात गुमाएका थिए। जर्मनीका पूर्व गुप्तचर प्रमुख आउगुस्ट ह्यानिङलाई जासुसी र देशको गोप्य सूचना विदेशी शक्तिलाई उपलब्ध गराउन खोजेको आशंकामा पक्राउ गरिएको छ। बाह्य गुप्तचर निकाय बीएनडीमा सन् 2005 गरी 7 वर्ष नेतृत्व सम्हालेका ह्यानिङले एक पूर्व सहकर्मीबाट गोप्य सूचना खरिद गरी विदेशी गुप्तचर निकायका लागि विश्लेषण तयार पार्न त्यसको प्रयोग गरेको आरोप अनुसन्धानकर्ताहरूले लगाएका छन्। अधिकारीहरूले संलग्न रहेको भनिएको विदेशी शक्तिबारे खुलाएका छन्, तर जर्मन संचार माध्यमहरूले ती सामग्रीहरूमा इरानको परमाणु कार्यक्रम र रूसी सेनाबारेका संवेदनशील विवरण रहेको उल्लेख गरेका छन्। ह्यानिङका वकिलले ती आरोप अस्वीकार गरेका छन्। केन्याले देशमा पहिलो इबोला संक्रमणको घटना पुष्टि गरेपछि युगाण्डासँगको आफ्नो सीमामा निगरानी बढ़ाएको छ। ती बिरामी 7 वर्षसम्म प्रजातान्त्रिक गणतन्त्र कंगोमा बसेका थिए र कंगोबाट सड़क मार्ग हुँदै युगाण्डा र त्यहाँबाट विमानमा नैरोबी आउनु करिब 1 महिना अघि बिरामी परेका थिए। उनको मृत्यु भइसकेको छ। अधिकारीहरूले उनीसँग सम्पर्कमा आएका भनिएका 28 जना व्यक्तिहरूको निगरानी गरिरहेका छन्। भारतमा विवादास्पद मतदाता नामावलीको पुनरावलोकनलाई लिएर विपक्षी दलहरूले राजधानी दिल्लीमा निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्। कंग्रेसका वरिष्ठ नेता राहुल गान्धी सहित कतिपयलाई छोटो अवधिका लागि थुनामा राखिएको थियो। आलोचकहरू प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई सहयोग पुर्याउन मतदाता नामावलीमा हेरफेर गरिएको आरोप लगाउँछन्, तर बीजेपी र निर्वाचन आयोग दुवैले यी आरोप अस्वीकार गर्दै आएका छन्। र भौतिक शास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार न्यूट्रिनो भनिने सूक्ष्म कणहरू बारेको अनुसन्धानका लागि बेल्जियन प्राध्यापक फ्रान्सिस हालसनलाई दिने घोषणा गरिएको छ। द रोयल स्वीडिश एकाडेमी अफ साइन्सेसले दक्षिणी ध्रुवमा आइस क्यूब न्यूट्रिनो अब्जर्भेटरीमा निर्णायक योगदान पुर्याएको र अन्तरिक्षमा उत्पन्न उच्च ऊर्जायुक्त न्यूट्रिनोहरू पत्ता लगाएकाले हालसेनलाई पुरस्कृत गर्ने निर्णय गरिएको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साँझपखमा पुनः स्वागत छ। दशैंमा घर जाने यात्रुको चापलाई मध्यनजर गर्दै सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ असोज 23 गतेदेखि खुला गरिने भएको छ। फूलपातीदेखि पूर्णिमासम्म रिजर्भ गाड़ी तथा लामो र मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालनका लागि देशभर रूट परमिट समेत खुला गरिने यातायात व्यवस्था विभागका अधिकारीहरूले बताएका छन्। तर यसपालि वर्षा र प्राकृतिक प्रकोपका कारण देशका विभिन्न स्थानमा सड़क बिग्रिएकाले दशैंको यातायात व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने ठानिएको छ। एक रिपोर्ट। यातायात व्यवसायी सहितका सरोकारवालाहरूसँग छलफल गरी यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै सहज आवागमनको व्यवस्था मिलाउन खोजिएको विभागका अधिकारीहरूले बताएका छन्। दशैंका बेला दैनिक उपभोग्य वस्तु सहित अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई प्राथमिकता दिइने र अन्य सामग्रीको ढुवानी आवश्यकता अनुसार केही दिन रोक्न सकिने बताइएको छ। साथै सार्वजनिक सवारीको टिकट तोकिएको भाड़ा दर अनुसार मात्रै बिक्री गर्न निर्देशन दिइएको विभागका निर्देशक मणिराम पोखरेलले जानकारी दिए।
3: महँगो भाड़ा भन्यो भने खबर गर्ने भनेर नम्बरहरू दिने, सहायता कक्षहरूमा चाहिँ भाड़ा दरहरू ठासिदिने, जसले गर्दा यात्रुहरूलाई यहाँसम्म जान यति भाड़ा लाग्छ भन्ने थाहा हुन्छ। सँगसँगै ठगी गरेको केस छ भने तुरन्त सम्पर्क गर्ने चाहिँ मेकानिजमहरू मिलाएको हुनाले एकचोटि भाड़ा पनि बढ्दैन र त्यसमा सम्पूर्ण यात्रुवर्गहरूको सहयोग र साथको चाहिँ हामीले पनि अपेक्षा गरेका छौँ।
0: यातायात व्यवसायीहरूले भने टिकट बुकिङसँगै सड़कको अवस्था सुधार्नेतर्फ पनि ध्यान दिनुपर्ने बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले दशैं अघि अस्थायी रूपमै भए पनि सड़क थप व्यवस्थित बनाइनुपर्ने आवश्यकता उल्याए।
4: टिकट दिन ठूलो कुरा होइन, सुरक्षित ढंगबाट घर पुर्याउनु ठूलो कुरा हो। त्यस कारणले सड़कलाई पहिलो प्राथमिकता राज्यले छिटो दिनुपर्छ र सुस्थ ढंगबाट सवारी साधन आवत जावत गर्ने राम्रो इन्भाइरोमेन्ट बनाउनु पर्छ भन्ने हाम्रो आवाज थियो। त्यो आवाजमा हामी निरन्तर रूपमा लागेका छौँ र केही सुधार अलिअलि हुँदैछन्, तर यति सुधारले त हुँदै हुँदैन।
0: सड़क विभागका अधिकारीहरूले भने दशैंसम्म मौसमी अवस्था सुध्रिने छानिएको बताएका छन्। सम्भावित अवरोधलाई ध्यानमा राख्दै आवश्यक तयारी गरिएको विभागका महानिर्देशक विजय जयसीले बीबीसीलाई बताए। उनका अनुसार हालैका पहिरो पछाउन परिचालन गरिएका उपकरणहरू सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित क्षेत्रमा नै तयारी अवस्थामा राखिएका छन्।
5: जस्तो हाम्रो मुख्य सड़कहरू मध्ये अहिले एउटा डेनी तातो पानी पाटो अलिक समस्या छ, त्यसलाई मर्मत गरिरहेका छौँ। त्योभन्दा बाहेक अहिले पृथ्वी राजमार्गदेखि अन्य महत्वपूर्ण राजमार्गहरू सबै राम्रो अवस्थामा छन्। हामीले अझ यो दशैंलाई टार्गेट गरेर अब कति चाहिँ त्यसलाई मर्मत गर्न सकिन्छ, हाम्रो रेगुलर मर्मतै प्रोसेस हुन्छ, यो अलिकति घाम लाग्नुपर्छ नि त टालटुल गर्नु त अलिकति डिटर्मिनको काम गर्नलाई, त्यो भएर मात्रै अलिकति समस्या भयो, त्यस्तो चिन्ता गर्नुपर्ने अवस्था छैन।
0: व्यवसायीहरूको आकलन अनुसार दशैंका बेला करिब 10-12 लाख मानिस काठमाडौँबाट बाहिरिनेछन्। अब अर्को प्रसंग, सशस्त्र प्रहरी बलका दोस्रो वरियताका एक वरिष्ठ अधिकारीमाथि राज्यका संवेदनशील सूचना चुहाएको आरोपमा सरकारले अनुसन्धान थालेसँगै त्यसको पारदर्शिताबारे कतिपयले प्रश्न उठाएका छन्। गृह मन्त्रालयले सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निलम्बन गरी उनीमाथि जाँचबुझ भइरहेको जानकारी हिजो विज्ञप्ति मार्फत दिएको थियो। तर दाहालमाथि कस्तो सूचना, कसलाई र किन चुहाएको आरोप लागेको हो भन्नेबारे विस्तृत विवरण दिइएको छैन। कतिपय संचार माध्यमले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा तथा उनीसँग सम्बन्धित अर्का एक व्यक्तिसँग दाहालको सम्पर्क रहेको विषयलाई आधार बनाएर उनलाई निलम्बन गरिएको विवरण दिएका छन्। यसै सन्दर्भमा हामीले भूतपूर्व मुख्य सचिव विमल कोइरालालाई टेलिफोन सम्पर्क गरी शुरूमा संवेदनशील सूचना संरक्षणको सवालमा यो प्रकरणलाई कसरी बुझ्ने भनेर सोधेका छौं।
1: के छ भने हाम्रो कानूनमा अलिकति ग्रे लाइन खैरो अंश चाहिँ बढ्ता छ, कालो र सेतो छैन। वर्गीकृत र अवर्गीकृत दुई किसिमका सूचना हुन्छन्। अब वर्गीकृत सूचनाहरू चाहिँ राज्यको अङ्गहरूको आधिकारिक मानिसहरूको मात्रै पहुँच हुने र ती सूचना चाहिँ राज्यको प्रयोजनको निम्ति मात्रै प्रयोग गर्ने भन्ने हुन्छ। अवर्गीकृत सूचना चाहिँ सूचनाको हक प्रयोग गरेर सर्वसाधारणले पनि लिन पाउँछ। अब यसमा चाहिँ वर्गीकृत सूचना राज्यको आधिकारिक व्यक्तिबाट अन्यत्र गएको भन्ने देखिन्छ, यो हामीले पनि पत्र पत्रिकामै पढेको, त्यो चाहिँ गैर कानूनी हो। तर यसलाई यकिन गर्न चाहिँ कठिन छ, कस्तो सूचना गयो र त्यो वर्गीकृत भित्र पर्छ पर्दैन, यो बाहिर आएकै छैन स्पष्ट कुराहरू। स्पष्ट कुराहरू बाहिर नआइकन धारणा बनाउनु हुँदैन।
6: राज्यले गर्ने आफ्ना काम कारवाहीमा पनि एउटा निश्चित हदसम्मको पारदर्शिता चाहिएला नि त, यो प्रकरणमा पनि राज्यले त्यो पारदर्शिता कायम गर्नु पर्थ्यो भन्ने यहाँलाई लाग्छ?
1: हो, जब निलम्बन गरिन्छ भने निलम्बन गर्ने कारणहरू प्रष्ट खोल्नु पर्यो, सबैले थाहा पाउनु पर्यो कि किन कुन कस्तो खालको सूचना कस्तो खालको व्यक्तिमा गयो भन्ने यकिन भएको आधारबाट गरेको होला, तर त्यो कुरा बाहिर आएको छैन।
6: अहिलेका गृहमन्त्री सुदन गुरुङले चाहिँ यो सूचना चुहाउने कुरा अथवा गोप्यता कायम नगर्ने कुरालाई आफ्नो सामाजिक सञ्जालमा पनि बारम्बार उठाएको देखिन्छ, यो हाम्रोमा यस्तो प्रवृत्ति चाहिँ छ कि छैन, यहाँलाई के लाग्छ?
1: एकदम कम छ। सबभन्दा ठूलो कुरो त के भने राज्यकै निर्णयकर्ताहरूले वर्गीकृत सूचना छुवाइदिन्छन्। अब सरकारलाई असर पर्यो यतिखेर कुरा उठ्यो, सरकारलाई असर नपर्दा त्यो कसैले सूचनामै लिँदैन।
6: यस्तो प्रकरणमा चाहिँ हाम्रोमा यो अनुसन्धान निगरानी वा कारवाही गर्ने केही संयन्त्र पनि छ?
1: त्यो त कानूनै छ नि। राज्यका महत्वपूर्ण र गोप्य राख्नुपर्ने वर्गीकृत गरिएका सूचीकृत गरिएका सूचनाहरू राज्यको आधिकारिक व्यक्तिले अनाधिकृत व्यक्तिलाई प्रसारण गर्नुहुँदैन, त्यो प्रसारण गरेको अवस्थामा दण्डित हुने व्यवस्था छ।
6: यसलाई चाहिँ दुरुपयोग राज्यले गर्न सक्ने अथवा सत्तामा भएको व्यक्तिहरूले गर्न सक्ने जोखिम पनि रहन्छ,
1: एकदमै रहन्छ। राज्य अनुत्तरदायी भयो, अपारदर्शी भयो र निर्णय निर्माण ती सूचनाका आधारबाट गर्न थाल्यो भने त कतिपय मानिसलाई मर्कामै पार्छन् राज्यले।
6: यो अहिलेको प्रकरणमा चाहिँ यहाँले यो शंका गर्ने अथवा यो सन्तुलनको कुनै ठाउँ यहाँले देख्नुहुन्छ कि देख्नुहुन्न?
1: बाहिर कुरा नआइकन त म भन्न सक्दिनँ, होइन। बाहिर कुरा आयो भने कस्तो सूचना कसरी प्रसारण भयो र त्यसले सरकारलाई के नोक्सानी भयो र त्यो लिने मान्छेलाई के फाइदा भयो भन्ने कुराको त जानकारी चाहियो।
6: अनुसन्धान पछाडि चाहिँ हामीले यो आउने अपेक्षा गर्न सकिएला?
1: गर्नुपर्छ, यदि राज्य उत्तरदायी हो भने प्रश्न कुरा त ल्याउनु पर्यो।
0: उनी थिए भूतपूर्व मुख्य सचिव विमल कोइराला, साथी अशोक दाहालसँग कुरा गर्दै। तपाईं बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। गत साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब एउटा प्रसंग संक्षेपमा। नेपाली सेनालाई खाना पकाउने एलपी ग्यास उद्योग सञ्चालन गर्न दिने सरकारी प्रस्ताव बारे केही दिन यता सार्वजनिक वृत्तमा चर्चा चुलिएका बेला सेनाका प्रवक्ताले यस विषयमा अहिलेसम्म प्रारम्भिक चरणको छलफल मात्र भएको बताएका छन्। त्यस विषयमा आपूर्ति मन्त्रालयमा प्रारम्भिक चरणको छलफल भएको भनी आफूले जानकारी पाएको प्रवक्ता राजाराम बस्नेतले बीबीसीसँग बताए। ग्यासको बिक्री वितरणमा सेना र प्रहरीको सम्भावित संलग्नताको विषयमा यति बेला विस्तृत धारणा देखिएका छन्। एकाथरीले यसको विरोध गरिरहेका छन् भने अर्का थरीले आपूर्ति प्रणालीलाई थप सहज बनाउन यस्तो कदम उपयुक्त हुने तर्क गरिरहेका पाइएको छ। यस विषयमा साथी गनी अन्सारीको विस्तृत सामग्री तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। जर्मनीका पूर्व गुप्तचर प्रमुख आउगुस्ट ह्यानिङलाई जासूसी, देशद्रोह र बाह्य शक्तिका लागि गुप्त सूचना हासिल गरेको आशंकामा पक्राउ गरिएको छ। जर्मनीको संघीय अभियोजकहरूको कार्यालयले ह्यानिङलाई झण्डै 2000 गोप्य दस्तावेज उपलब्ध गराएका भनिएका एक अर्का अधिकारीलाई पनि पक्राउ गरेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
2: ह्यानिङ सन् 1998 सन् 2005 जर्मनीको संघीय गुप्तचर सेवा बीएनडीका प्रमुख रहेका थिए र त्यस यता उनले निजी परामर्शदाताको रूपमा काम गर्दै आएका छन्। अभियोजकहरूले उनले एउटा विदेशी गुप्तचर निकायका लागि एउटा विश्लेषणको मस्यौदा तयार गर्न गोप्य गुप्तचर विवरणको प्रयोग गरेका र अर्को विदेशी गुप्तचर निकायसँग सम्पर्क कायम गरेको जनाएका छन्। तर अनुसन्धानकर्ताहरूले त्यसमा संलग्न भनिएका विदेशी शक्तिबारे भने केही खुलाएका छैनन्। प्रहरीले ह्यानिङसँग पैसा लिएर उनलाई झण्डै 2000 गोप्य दस्तावेज उपलब्ध गराएका बीएनडीका कर्मचारी मानफ्रेड डीलाई पनि पक्राउ गरेका छन्। ह्यानिङका ब्यूरो प्रमुख रहेका मानफ्रेड डी यसै वर्षसम्म बीएनडीमा कार्यरत थिए र उनलाई देशद्रोही र राज्यद्रोहको प्रयासमा साथ दिएको र सहयोग पुर्याएको आरोप लगाइएको छ। ह्यानिङमाथि विदेशी गुप्तचर सेवाका प्रतिनिधिसँग निकट सम्पर्कमा रहेको र मानफ्रेड डीले उपलब्ध गराएका सामग्रीका आधारमा ती प्रतिनिधिलाई वर्षौंसम्म राजनीतिक सूचना उपलब्ध गराएको आरोप लगाइएको छ। यस्तो खालको विवादमा बीएनडी परेको यो पहिलो घटना होइन। सन् 2023 एकजना उच्च पदस्थ जर्मन गुप्तचर अधिकारीमाथि रूसलाई राज्यका गोप्य सूचना उपलब्ध गराएको आरोपमा देशद्रोहको अभियोग लगाइएको थियो। अभियोजकहरूले युक्रेन युद्ध र वाग्नर मिशनरी समूह बारेका जासूसी विवरण उपलब्ध गराएकोमा क्रास्टेन एलले लगभग 4,00,000 युरो प्राप्त गरेको आरोप लगाएका थिए।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने विदा दिनुहोस्। नमस्कार।
7: सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।
8: झरी र बाढीको मौसममा ओबानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्।
9: यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाको हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पुरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने गम्बुट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने, बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
10: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
11: पर्स हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 9812625597940304350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाइवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्ते 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
6: मैले त एक पेटी चाउचाउ रु 600 किने।
5: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 क्लासिक चाउचाउ र 35 चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाइवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाइवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
6: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली। सञ्चालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 9848-40-22-41।
7: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जिकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाई हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
2: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौँ नजम्ने, तालुको रौँ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
0: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
4: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
5: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रभाव बारे जानकारी दिने कार्यक्रम
6: हाम्रो टिकापुर।
0: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
7: बिहिबार दिउँसो 3 बजे सुन्न सक्नुहुनेछ।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
1: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
2: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
1: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
2: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
1: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसके जस्तै यार, अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
3: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: छिछी फिर चर्पी भर गिल का करना हो का
1: चर्पी भरल से फिर का चिंता आदित्य सेफ्टी टैंकी सर सफाई में फोन करी आ बा का सर सफाई कई दी
0: फोन नंबर कटा हो
1: ली डायल करी 97 6 20 20 3 0 0
0: हेलो आदित्य सेफ्टी टैंकी सर सफाई हो महीन राजापुर बाजार में टैंकी सफाई करना बा
1: अपनऊ कंठे टीकापुर जानकी जोशीपुर भजनी सत्ती राजापुर गेरुआ वो लमकी मन सेफ्टी टैंकी गोबर गैस और रिंग वाला टॉयलेट सर सफाई कर परिकल से आदित्य सेफ्टी टैंकी सर सफाई सेवा हाना समझावे संचालक शेरबहादुर थारू संपर्क नंबर 97 6 20 20 3 0 0 ओ 98 6 56 92 0 26
2: टीकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ। सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ। टीकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टीकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन का विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चूरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना राशनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98 6 88 14 799, 98 24 60 25 32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98 24 67 28 25।

सिगापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्य

0: लभ यु टु। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेन्स।
2: साधारण सभा सम्बन्धी जरुरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।

जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण चेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 091560641, मोबाइल नम्बर 98432।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि सञ्चालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
3: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: रोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा,
5: हरेक महिनाको प्रत्येक शनिबार
3: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
3: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

सामुदायिक रेडियो टिकापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। 2082 माघमा शुरू भएको 16 साधारण सभाको बन्द सत्र सञ्चालन गर्न नसकेर अवैधानिक भएको कैलालीको जानकी गाउँपालिका 6 जगतपुर स्थित कैलाशेश्वर सामुदायिक वन उपभोक्ता समूहले नयाँ नेतृत्व पाएको छ। मंगलबार भएको निर्वाचनमा अध्यक्षको उम्मेद्वार दिनेश बहादुर शाह रविन्द्र निर्वाचित हुनुभएको छ। शाहले 624 मत प्राप्त गर्नुभएको छ। अर्का उम्मेद्वार नरबहादुर बोगतीले 364 मत पाउनु भएको छ। कर्णबहादुर चौधरीले भने 255 मत र बफल बहादुर रावतले 208 मत पाउनु भएको छ। उपाध्यक्ष लगायत अन्य पदमा असोज 15 गते भएको भेलाले निर्विरोध निर्वाचित भइसकेका छन्। कैलालीको जानकी गाउँपालिका वार्ड नम्बर 1 दुर्गौली बजारमा पहिलो पटक आयोजना हुन लागेको व्यापारिक सन्ध्याकालीन मेला 2083 तयारी अन्तिम चरणमा पुगेको छ। मेला भोलिदेखि शुरू हुने बताएको छ। दुर्गौली बजारमा समेत स्थानीय उत्पादन व्यवसाय र समेत संस्कृतिलाई प्रवर्धन गर्दै दुर्गौली बजारको पहिचानका लागि मेलाको आयोजना गर्न लागि मेलाका संयोजक तथा दुर्गौली बजार व्यवस्थापन समितिका अध्यक्ष चन्द्रभान बमले जानकारी दिनुभएको छ। सरस्वती मावि जानकी एक दुर्गौलीको सामाजिक परीक्षण तथा सार्वजनिक सुनवाई भएको छ। सामाजिक परीक्षण समितिका संयोजक असमानी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गणेश चौधरी प्रमुख अतिथि रहनुभएको थियो। वार्ड नम्बर 1 वार्ड अध्यक्ष सुरेश चौधरी विशिष्ट अतिथि रहनु भएको थियो। कार्यक्रममा शिक्षा अधिकृत धर्मनन्द कपाड़ी, समाजसेवी चन्द्रभान बम, कुलसिंह बम, ओम प्रकाश चौधरी, राजेश कठाइत, अनिता चौधरी लगायतले बोल्नु भएको थियो। कैलालीमा सोमबार रातीको वर्षाले खेतमै राखिएको धानबालीमा क्षति पुगाएको छ। पश्चिमी वायुको प्रभावका कारण कैलाली सहित बर्दियामा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षाका कारण खेतमा काटेर राखिएको धान भिज्नुका साथै परालमा समेत क्षति पुगाएको छ। लामो समयदेखि बजेट विहीन रहेको सुदूरपश्चिम प्रदेश सरकारले अन्तत भोलि बजेट सार्वजनिक गर्ने भएको छ। प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेट बुधबार प्रदेशसभामा प्रस्तुत गर्ने भनिएको हो। दशैं तिहार तथा छठ पर्वलाई सुरक्षित शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गराउन जिल्ला प्रहरी कार्यालय कैलालीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। चाड पर्वको बेला हुने यात्रु आवागमनमा बजारमा बढ़ने भीड़भाड़ तथा आर्थिक कारोबार बैंक तथा वित्तीय संस्था धार्मिक तथा सांस्कृतिक गतिविधि र सीमा क्षेत्रमा हुने आवागमनलाई लक्षित गर्दै प्रहरीले सुरक्षा योजना लागू गरेको हो। यस वर्षको दशैंमा घर जाने यात्रुहरूका लागि असोज 23 गतेबाट टिकट बुकिङ खुला गरिएको छ। यातायात व्यवस्था विभागमा समेत आज नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौला, विभागका महानिर्देशक राजीव पोखरेल सहितको पदाधिकारी सहित बसेको बैठकले सो निर्णय गरेको हो। र न्याय परिषदको उच्च अदालतका 4 न्यायाधीशलाई सर्वोच्च अदालतमा सिफारिश गरेको छ। परिषदको एक सदस्यका अनुसार उच्च अदालतमा पोखरेलका मुख्य न्यायाधीश डाक्टर रत्नबहादुर बागचन्द्र बाहेक अरू सबै उच्चकै मुख्य न्यायाधीश हुन् र सिफारिश हुनेमा चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण दाङ्गी रहेको बताएको छ। हौस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौं।
तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: हिन्दूहरूको महान पर्व बड़ा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
2: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
1: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
2: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
1: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
2: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
3: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
4: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
5: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: आफूलाई मनपर्छ भने भगवानलाई पनि मनपर्छ।
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेन्स।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
6: ल, यति छिटो आमा बन्न लागेको त?
7: यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जन्म परे जस्तै लाग्छ।
6: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारि 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
8: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
9: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टीकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

आउन साडी लैजाऊ, त्यो लुगा छु मैले भन्दाखेरिमा आउन सकेनम् प्रभु भन्दाखेर एउटा कुरा भन्छु तिमीहरूलाई, जलमा वरुण देवता रहन्छन्, वरुणको अपमान भयो, सूर्य नारायणको अपमान भयो, हामी पुरुषको नाङ्गै नहुनाले अपमान भयो, बाहिर निक्लेर साडी लिने भएदेखि सूर्यको नमस्कार, छोरा मान्छे नमस्कार, जलको नमस्कार गर अनि दिन्छु साडी, नत्र मोरेन दिन्न भन्नु लो त हो, त अलि सूरी सूरी चाहिँ अगाडि हिँड्न त भनी एउटी, म त यहीँ मोर्ने बरु, म त सक्दिनँ, अलि सूरी सूरी चाहिँ अगाडि ला सक्दिनँ, म त यहीँ बरु यहीँ कुहिएर मर्छु, कत्रा मनले जाइ ल एकैचोटि निस्कने भनिकन एक हातले यो निद्वारा एक हातले तनलाई छोपेर बाहिर निक्ले, सूर्यको नमस्कार गर भनेर आज्ञा गरिबसिएको थियो। अब कुन चाहिँ हात उठाउनु, बल्ल बल्ल यस किसिमबाट एउटा हात उठाएर सूर्यलाई नमस्कार गरे, कर्ण पुष्पम काटी सूत्रम तरजन्यम दन्तधा बनम एक हस्ते प्रणाम नम्यम रहो रम नरकम प्रति भनेको छ। चोरी वालाले दाँत मान्नु हुँदैन, ढाकाको कन्नानी लगाउनु हुँदैन, कानमा फुल सिउरनु हुँदैन, एक हातले नमस्कार गर्नु हुँदैन, यति गर्यो भने नरकमा जान्छ भने छ, दुई हात लाउँछौ कि नरकमा जान्छ लो भन भन्दाखेरिमा दुई नरकमा जान भन्दा दुई हातै लाम जे सुक्यो अनि साडी परमात्माले दिनु त्यो साडी पहिरी गोपिनीले, आजबाट तपाईँ हाम्रो हामी तपाईँको प्यारो मोहन, अब तपाईँसँग हाम्रो वैमनस्यता पूर्ण भयो, ईश्वर पूर्ण भयो भनेर त्यस आउने रात्रिमा सारा सम्पूर्ण गोपिनीका प्रतिमै चार सिद्धि परमात्माले गराउनु भयो, सुन्नुभयो महाराज, यसरी परमात्मालाई गोपिनीहरूले पाए अनि त्यो रात पनि परमात्मासँग रातभरि खेले खाए नाचे गाए। भोलिपल्ट बिहान साह्रै भोक लाग्यो, भोक लागिसकेपछि अब के गर्ने भनेर गोपिनी भन्छन् परमात्मा हजुरसँग आउने भन्न, अस्ति यसै रमाइलो भातै नखाएको, हिजो गए राति दिनभरि रातभरि हजुरसँग नाचेको, हिजो दिनभरि पानीमा डुबेको, आज रातभरि हजुरसँग खेलेको, मेरो भगवान खानेकुरा ल्याउन माग्दिनु पर्यो, कहाँ माग्दिनु हुन्छ भन्दा यहाँ तल सातवटा ऋषिहरू छन्, ती सातवटा ऋषिहरूको पासमा गएर मागेर ल्याऊ सातवटी ब्राह्मणीहरूसँग भनेर आज्ञा गर्दाखेरिमा तिनी ब्राह्मणीका पासमा गएर माग्नु भनेर जाँदा पहिला ब्राह्मणीहरूले धन्नै मारेनन्, तिमीहरूलाई खानेकुरा बाहुनीले चाँडै दिने भए त है आखिरमा ज्यान जोगाउन धौ भयो, त्यसो होइन भगवान श्री कृष्ण चन्द्र परमात्मा परमेश्वर पाल्नु भएको छ भन्यो, भनिसकेपछि परमात्मा शरीर हरिणी सवारी भएको भनेपछि त हामी जान्छौँ भनेर खाजा पुर्याउन भनेर गएछन्। छोडी खाजा पुर्याउन आए कृष्णलाई, एउटी पूर्ण बसेकी एउटी पूर्ण बसेकीले चाहिँ भगवानको ध्यान गरी परम गति प्रदान भयो। छोडी ब्राह्मणहरू खान पिन र सामग्री लिएर अहिले कृष्ण भगवान परमात्माको दर्शन भेट गर्नको लागि अहिले छोडी ब्राह्मणहरू चाहिँ आइसकेका छन् र त्यसकारणले जब भगवान कृष्णका समीपमा ल्याएर खानेकुरा टक्राए, ल्याइयो पेय त्वचे भोजी आदि गरिएका सामग्रीहरू सारा चाट्ने भो पिउने भो अनि त्यसदेखि पछाडिबाट चपाउने आदि गरिएका मिठा मिठा पदार्थ ल्याएर सारा गोपिनीले कृष्ण भगवानलाई अर्पण गरिदिए, भगवान कृष्णलाई नै दिए। ल बन्दबाट खानेभयो कृष्णले मजा बलराम चाहिँ दङ परिरहेछ मेरो भाइ छैन, कृष्ण भगवान परमात्मा कसो गर्ने भनेर सारा गोपिनीले परमात्मा कृष्णको अगाडि ल्याएर खानेकुरा ल्याइए पेय चोसे भोजी आदि गरिएका सामग्री ल्याएर अर्पण गरिसकेपछि भगवानले सारा सामग्रीलाई आफ्नो अनुकूलमा राखिबक्छु र सारा गोपिनीलाई प्रदान गरिबक्छु लाउ त गोपिनी भनेर यसरी भगवान परमात्माको प्रार्थना गरिसकेपछि समस्त नारीहरूले कृष्ण भगवानलाई विन्ती गरी प्यारो मोहन तपाईँसँग हामी अत्यन्त लुभिएका छौं, हामी तपाईँसँगका पासमा रहन्छौं भनेर गोपिनीले ब्राह्मणले विन्ती गरे। भगवान भन्नुहुन्छ त्यसो होइन, खाना दिनेलाई आमा भन्नु भनेको छ, तपाईँहरू मेरो आमा हुनुहुन्छ भन्दाखेरिमा ती छडी बाउनी के भन्छन् भनेदेखि मेरो भगवान तपाईँलाई 1600 गोपिनी त धेरै भए रहन्छ, हामी छडी के धेरै हुन्छौँ र हामी तपाईँसँगै जाने हो भन्छ नि यिनीहरू पनि, त्यो बुढी हेर दङ परेका त्यो थलपर रोही दङ परे छन् यस्तो भए त किन आउँ तिम्रो भने जस्तो भयो र त्यस प्रकारबाट लो मेरो भगवान कसो गर्ने भन्दा भगवान भन्नुहुन्छ हेर्नुहोस्, खाना दिनेलाई आमा भन्नुभएको कारणले तपाईँहरू मेरो परम आदरणीय माताजी हुनुहुन्छ, ऋषि पत्नीहरू हुनुहुन्छ, हजुरहरू जानुहोस् भन्दाखेरिमा भगवान हामी त हजुरसँग जाने भनेर ती छडे ब्राह्मणले विन्ती गरे, पाऊ पायौ भगवान पर्छ शरण, पाऊ पायौ भगवान पर्छ शरण, सँगै हिँड्छौ भगवान।

यति भनेपछि भगवान संगीर्ण इच्छा गरेका थिए, होइन गोपिनीहरू, हामी ब्राह्मणीहरू, तपाईँहरू अहिले सरासर जानुहोस्, अहिले ब्राह्मणले सम्मान गर्छन् भनेको हुनाले रुँदै रुँदै रुँदै ब्राह्मणीहरू गए भगवानको चरणमा सेवा गर्न। पतिदेवहरू बहुत प्रसन्न मुद्रामा जब बसेका रहेछन्, केलाई कहाँ गएका थियो भन्दा भगवान कृष्णलाई खानेकुरा दिएर आयौं भनेपछि धन्य रानीहरू, बहुत खुसी लाग्यो। कृष्ण भगवान परमात्मालाई खानेकुरा बुझाएर आउनु, तिमीहरू जस्तो भाग्यमानीको हौ, हामीले अहिलेसम्म दर्शन पाएको छैन, तिमीहरूले खानेकुरा दिएर आयो, जय होस् भनेर ती ब्राह्मणहरू दङ परेर खानेकुरा अर्पण गरिदिए र भगवान प्रभुका चरणमा ध्यान मनन कीर्तन गरे। खानेकुरा सारा सम्पूर्ण ल्याइए, पेय चोसे भोज्य पदार्थहरू भगवान कृष्णले ग्रहण गरी बक्स्यो। महाराज परीक्षित, अब ब्राह्मणहरू यस किसिमबाट अर्पण गरेर भगवानको चरणमा ध्यान गरिकन त्यस ठाउँबाट विदा हुने विचार गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। जय बलो श्रीमद् भागवत महापुराणको। महाराज परीक्षित, तब यो श्रीमद् भागवत महापुराणको दशम स्कन्दको अहिले पूर्वार्ध कथाको 24 अध्यायमा भगवान श्री हरि परमात्मा कृष्णले अब आफ्नो लाल बाल गाई बाछा गोठाला तमाम सातमा र गोपिनीको सातमा नाचगान कीर्तन भजन मनन गर्दै अब खर्कबाट गाउँ सवारी होइबोक्छु। अहिले गोकुलमा नन्द बाबा यशोदाले आफ्ना सुपुत्र कृष्णको आवागमनको लागि मै सम्मान गरदले सम्मान गर्यो, चारैपट्टिबाट नमरङ्गका चन्दुवा पनि टाँगे। कृष्णको ध्यान गरेर बडो प्रेम साथसँग भित्रै सकेपछि आमालाई काखमा र आमाले छोरालाई काखमा राखेर आज्ञा गर्नुभयो, हरे बडो प्रेम साथसँग आज्ञा गरिबक्छु। यशोदाले कृष्णजीलाई काखमा खेलाउने, यशोदाले कृष्णजीलाई काखमा खेलाउने।

बाल करे लाल कृष्ण सुनाल महाराज परीक्षित को परमा सुखदेव स्वामी ने बताउनु भयो सौन कादृशी प्रणाली अनि त्यति भइसकेपछि बडा रमाइलोसँग नाच गान भो कीर्तन भो मनन भो भजन भो प्रार्थना भो र कृष्णको महिमाको वर्णन यहाँलाई मैले प्रस्तुत गरे। अब आमा बुबाले बडो प्रेम साथसँग आफ्ना छोरालाई भित्र्याएपछि आज ज्यादै सामग्री तयारी भएको देख्छु। आमा मेरो बुबा भन्नुभयो भगवान कृष्णले के राजा भनेर सोध्नु भएको थियो, यहाँ नैवेद्य विशेष किसिमको बन्यो, सामग्री नैवेद्यहरू विशेष विशेष किसिमको बनेको छ, आज हाम्रो घरमा के को पूजा छ भन्दा त्यो कार्तिक शुक्ल पक्षको आज प्रतिपदाको दिन हो बाबा। अब पहिला काको पूजा भयो त्रयोदशी कृष्ण पक्षका दिनमा, चतुर्दशी कुकुरको पूजा भयो, औंसी लक्ष्मीको पूजा भयो, गाईको पूजा पनि भयो, गोरुको पूजा पनि भयो, पशुको पूजा पनि भयो। अहिले पूजन भनेको एक व्यक्तिको हो जसको नाम हो इन्द्र महाराजको गोवर्धन नाम गरेको पहाडमा हामीलाई पानी दान दिने, जल दान दिने, कृषि वाणिज्य गोरक्षामा सेवा गर्ने, हामी वैश्यको सेवा कर्तव्यमा पारणमा पूर्ण गर्ने भएको कारणले उनी राजा इन्द्रको पूजन गर्ने दिन हो भन्दा मेरो बुबा पानी पार्ने भनेको जब इन्द्रले फोर भन्नुभएको थियो हो भन्नुभयो नन्द बाबाले, पानी पार्ने इन्द्रले होइन, पानी पार्ने भनेको प्रकृतिले हो पिताश्री, पानी पार्ने प्रकृतिले हो, प्रकृतिबाट पूजन हुन्छ। प्रकृतिले पानी पार्ने हुनाको कारणले प्रकृतिको भण्डार भनेको गोवर्धन पहाड, गोवर्धन पहाडमा हामीले पूजा गरेदेऊ, उनीको पूजाको प्रभावबाट हाम्रो गाईको रक्षा हुन्छ, त्यहाँबाट छुटेका मुहानका पानीले हाम्रो सिँचाइ हुन्छ, हाम्रो पशुहरूको रक्षा हुन्छ, यही काम गर्ने भनेर आज्ञा गरिबक्छु। हस् त्यसो भएको खण्डमा बडो आनन्दका पासमा ध्यान गरे, मनन गरे, कीर्तन गरे र अनि त्यसदेखि पछाडिबाट भगवान कृष्णको जब ध्यान गरे, मनन गरे, कीर्तन गरे, अत्यन्त प्रभावबाट प्रभुको महिमा जाने र कृष्णले बडो आनन्दको साथमा खेलको प्रयोजन ग्राही बक्सियो महाराज परीक्षित। यही प्रकारबाट खेलको प्रयोजन सारा ग्राही सकि बक्सेपछि र साक्षात्कार कृष्णको महिमा परमात्माको बाध्यताको प्रकरण सारा सम्पूर्ण प्रभावबाट प्रमाण गरिसकि बक्सेपछि अहिले कृष्ण भगवानको महिमाको बारेमा सारा सम्पूर्ण घन यथार्थ पक्षको प्रमाण राजा परीक्षितलाई सुखदेवले बताइबक्सु र अहिले गोवर्धन नाम गरेको पहाडमा कृष्ण भगवानले गोवर्धन पहाडकी पूजा गर्नको निमित्त प्रकृतिको संरक्षण सम्वर्धनको निमित्त पर्यावरणको लागि गोवर्धनको पूजा गर्न आज अठोट गर्दै हुई बक्सन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। जय बोलो श्रीमद् भागवतमा प्राणको।

श्रीमद भागवत महापुराण को अहिले दशम स्कन्ध 35 अध्यायको बीच महाराजा परीक्षितलाई सुग्रीव स्वामीले बताउनु भयो, अवरास मण्डपमा परमात्मा कृष्णको सम उपस्थित हुनुभन्दा पहिले यस्तो घटनाका विवरणहरू प्रस्तुत भए महाराज परीक्षित। त्यसै बेलामा कृष्ण भगवान परमात्मालाई माताजीले बहुत खोज्नुभयो, पाउन सक्नु भएन। घर घरै जानुभयो, छोरो खोज्नुभयो, पाउनु भएन। कहाँ गयो मेरो बाबु? कृष्णलाई खोज्दै खोज्दै खोज्दै खोज्दै जाँदा कोही दिन कसैले कहीँबाट फेला पारेर ल्यायो भने पनि फेरि गोपीले तुरन्तै विस्थापित गराएर लगिहाल्ने। अति नरमाइलो प्रभावबाट आमा आफ्ना पुत्र कृष्णलाई खोज्नुहुन्छ, बारम्बार जंगल जंगल भ्रमण गर्नुहुन्छ, राति राति गाउँ ढुल्नुहुन्छ, र आखिरमा छोरो खोज्न भनेर सवारी हुन्छ। अरे कृष्ण भगवान परमात्माले सारा गोपीको पासमा बसेर विचार पूर्वक आज्ञा गरिरहे बसेको बेलामा सारा गोपीले कृष्ण भगवानको प्रतिमा दोहोरी युक्त गानाको प्रयोजन गर्दै भन्न लगे। वाम बाहु कृत वाम कपोलो बल्गी भरादरार पुत बेणुम, तपाईँको दाहिनी पट्टि जब यस किसिमबाट लाल लाल त्यो परम सुन्दर प्रकारको ओठमा दाहिनी पट्टिबाट देब्रेपट्टिसम्म लड्केर बस्न पाउन सक्ने त्यो जब बाँसुरी पाउने त्यो बाँस कति भागी मानी हो। कोही बाँस लास बोकेर गएका छन्, कोही बाँस डाँडा र भाटा र किला र छोया बातामा परिणत भएका छन्, कोही बाँस जब यस किसिमबाट सारा सम्पूर्ण गर्न आफ्ना गाँधमा सुकेर जब लडिरहेको छ, तर कोही चाहिँ बाँस भगवानको ओठमा गएर विराजमान हुन पाउने त्यो बाँसले के पुण्य गरेका थियो भगवान? त्यो बाँस मुरली पाउने बाँसुरी पाउने त्यो बाँसको गाँस कति भागी मानी हो, सम्झेर ल्याउनुहोस् त कति भागी मानी हो त्यो। अनि फेरि त्यसपछिबाट भगवान भन्नुहुन्छ, होइन त्यो बाँस केही भागी मानी होइन, दोहोरी गानामा भने नि फेरि जवाब भगवान आज्ञा गर्नुहुन्छ। त्यति मात्रै होइन गोपिनीहरू, कारण के छ भनेदेखि युगल भागमा तिमीहरूको शरीरमा लाल लाल परम सुन्दर पाकेको गोलकाग्री जस्तो जब त्यो कुर्कुच्चामा त्यस माथि बसेर छुमो छुमो छुमो नाच्न पाउनेवाला त्यो बज्न पाउनेवाला चाँदी पाउने त्यो पाउजु पाउनेवाला त्यो चाँदी कति भाग्यमानी हो। फेरि भगवान भन्नुहुन्छ त्यसो होइन, म गोपिनी भन्छन् त्यसो होइन भगवान, हजुरको दाहिने पट्टि जब जब शरीरको शिरमा लर्क लर्किएर अत्यन्त सुन्दरताले बस्न पाउने त्यो शिरमा चढ्न पाउनेवाला त्यो मयूरको प्वाख त्यो मयूर नै कति भाग्यमानी हो, त्यो प्वाख पाउने मयूर नै। हेर्नुहोस् त भगवान भन्नुहुन्छ त्यो मात्रै होइन, तिमीहरूको शरीरमा अङ्गहरूमा सारा सम्पूर्ण गर्न ढाक छोप गरेर बस्न पाउने शरीरका बदनहरूलाई त्यो रेशम किरो त्यो कपडा पाउने रेशम किरो कति भाग्यमानी हो। यही किसिमले जब अत्यन्त प्रेम साथसँग कुराकानी ध्यान मनन कीर्तन भइरहेकी थियो, त्यस बेलामा गोपीहरूले गाएको परमात्मासँगको युगल भागमा उर्न कृष्ण बसन्न मेरो मनैमा नजाऊ कृष्ण छोडेर।

महाराज परीक्षितलाई सुखदेव स्वामी बताउनुहुन्छ। महाराज परीक्षितलाई सुखदेव स्वामी आज्ञा गर्नुहुन्छ, अब बाँकी तपाईँ के सुन्न चाहनुहुन्छ सुनकारी। अब भगवान परमात्मा कृष्णले अत्यन्त ठूलो प्रकारको लीलाहरू पराक्रम गरिबक्स्यो। नाचगान कीर्तन मनन भजनका साथ सारा समय परमात्माको बित्यो। अब यसरी महापुरुषलाई बिताइरहन लाग्ने हो भनेदेखि व्यवहार सारा ठप्प हुन्छ। यसै कारणले अब कृष्ण भगवानका प्रतिमा एउटा काम गर्नु पर्यो भन्ने मानेमा अनुमान गरेर नारद रामगिरीको ऋषि गुप्तचर विभागबाट अहिले राजा कांसको राजदरबारमा पुग्नुभयो। किनभने महापुरुषलाई सधैँ मनोरञ्जनात्मक प्रभावमा भुलाइरहन लागियो भनेदेखि व्यवहार सारा ठप्पै हुने भयो, पृथ्वीको भार हल्का हुन नसक्ने भयो। त्यसै कारणले सवारी हुनुभयो। नारद ऋषिले आज्ञा गरिबक्सु, राजा कंस भन्दा गुरु कहाँबाट भन्दा तिमीलाई उपदेश गर्न आएको भन्नुभयो। नारद ऋषिले अहिलेसम्म जति काम तिमीले गर्यो राजा कंस सारा टोटल पक्षमा भुल, तिमीलाई म एउटा अनुरोध गर्छु सुन भन्नुभयो। के होला प्रभु भनेर सोद्धा, अरू कुरा केही होइन, एउटै मात्रै तिमीलाई म प्रमाण गराइदिन्छु सुन भनेर आज्ञा गरिबक्सु। के त परमात्मा भनेर सोद्धाखेरिमा अरूबाट सम्भव होइन, एउटै काम तिमीले के गर्नुपर्छ भन्ने बारेमा राजा कंसका छ गर्भसम्मको बच्चा राजा कंस तिमीले देवकीको गर्भको बच्चा मार्यो, आठौं गर्भले तिमीलाई मार्छ भन्ने आकाशवाणी भयो, उपरान्त सातौं गर्भ बलराम गोकुलमा बस्यो, आठौं गर्भ कृष्ण गोकुलमा बस्यो, अहिले तिमीलाई देखाएको केटी सातौं गर्भ तुइयो भने तुइया होइन, आठौं गर्भ केटी देखाएको नन्द बाबाकी छोरी साटेर ल्याएर देखाएको, वास्तवमा यो कुरा अर्कै हो महाराज भनिदिनु भयो। यस्तो नारदका वचन सुनेर राजा कंस ज्यादै चिन्तातुर व्याकुल भएर त्यसो भए पहिले गएर वसुदेव देवकीलाई काट्दिन्छु भनिहाल्यो। काटिहाल्यो भने त बर्बाद हुन्छ भन्नका लागि कुनै पनि प्रेक्षकको फेद ढालेपछि हाँगा बिगा ढाल्न नपर्ने हुनाको कारणले जब फेरि गिड्नु पर्यो पहिला कृष्ण बलरामलाई गिडैमा सारा सफल हुन्छ भनिदिनु भयो। त्यसो भनेदेखि अब कसरी मार्ने त त्यसलाई भनेर सोद्धा, तपाईँ छेत्री भएको कारणले धनु रेगे गर्ने धनु रेगेमा भान्जा नभई हुँदैन भन्ने शास्त्रोक्त नीतिमा कहिएको छ। भान्जा लिनका लागि तपाईँको मन्त्री परिषदमा काम गर्ने अक्रूरलाई पठाउने, अक्रूर भनेको तपाईँको मन्त्री कृष्ण र बलरामको काका पर्ने हो। यस किसिमबाट जब अक्रूरलाई भन्न पठायो, यति नारदका वचन सुनेर राजा कंस धनु रेगेको प्रारम्भ, नारद ऋषि सरासर गएर कृष्ण भगवानका चरणमा गोकुलमा मेरो प्रभु कृष्ण त्यो अन्धोलाई मैले बिउजाएर आछु, हजुरलाई लिन अक्रूर आउनुहुनेछ, गएर अगासुर बकासुर धेनुकासुर तृणा व्रतको बेला आइपरे त मस सन्तोष र चाँडो र मुष्टि गाइदिएर राजा कंस मारेर महाभारत र पारिजात हरणको व्यवहार मैले बुन्नका लागि मैले हजुरलाई त्यो कुरा जाहेर गरेका छु मेरो प्रभु, त्यो लाटोलाई मैले बिउजाएको मैले कुरा लायो भनेर नरिसाउनु है भन्ने उता गएर कुरा मिलाउन जानीले कहाँको सजाय पाउँछ र भुँदाले पो त चुटाइ पाउँछ। र त्यसै कारणले धन्य हो नारद ऋषि भनेर कृष्णले त्यहाँबाट पनि सम्मान पाएर नारद जानुभयो। अनि राजा कंसको राजदरबारमा आज लौ त अक्रोजी तिमी जानु पर्यो भन्दा मेरो प्रभु अहिलेसम्म गएको कोही फिर्ता भाषण अनि कृष्णलाई मार्न लिन जाँदा मेरो ज्यान रहन सक्दैन, त्यसै कारणले म जान्न भनेको थियो, जानी भए जा होइन भने तोपका मोरीमा राखेर उडाइदिन्छु भनेर राजा कंसलाई रिस उठिहाल्यो। अनि राजा कंसले अत्यन्त संवेदनशील रूप प्रभाव विषयबाट राजा कंसले अक्रूरलाई लिनका लागि पठाउन आँटो, जागृत छोड्न पाएनन् अन्त्य पर्यो, लौ त त्यसो भनेदेखि जान्छु भनेर अक्रूरजी आफ्नी पत्नी परिवारसँग विदावादी भई कृष्ण भगवानलाई लिनका निमित्त रथमा चढेर धनु रेगेको निमन्त्रणाको कार्ड लिएर अहिले मथुरापुरीबाट गोकुल सहरपट्टिको प्रस्थान गरिसक्नु भयो भन्ने सम्मको कथा यस अध्यायबाट।

जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं शुभ दीपावली नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी शुभचिन्तक पत्रकार समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा दाजुभाइ दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौ। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 091560641, मोबाइल नम्बर 98432786713।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौ। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMC र होंडा छ साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: हिन्दूहरूको महान पर्व बडा दशैं तथा शुभ दीपावली 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
3: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
2: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
3: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
2: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
3: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
4: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
5: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
6: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
5: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
6: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
5: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
6: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
5: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
6: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
5: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र, लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
6: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
5: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ।
6: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर, कैलाली।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

अतीतं गगनसदृशं तत्मत्सेदिलक्ष्यम् एकं नित्यं विमलचलं सर्वातिशाचीभूतं भावातीतं त्रिगुणरहितं सद्गुरु तुम नमामि भावातीतं त्रिगुणरहितं सद्गुरु तुम नमामि। विक्रम संवत 2083 साल आश्विन 21 गते बुधवार आश्विन कृष्ण पक्ष को द्वादशी तिथि अक्टूबर 7 तारीख 2026 नेपाल संवत 1146। आज के योग शुभ घड़ी में सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज द्वारा प्रसारण हुने आध्यात्मिक जागरण कार्यक्रमलाई सुनिरहेका सम्पूर्ण आध्यात्मिक प्रेमी महानुभावहरूमा म महादेव भण्डारीको तर्फबाट कोटिबार नमस्कार प्रणाम। आज पनि केही शब्दको सहारा लिएर उपस्थित भएको छु। मानव जन्म अमूल्य हो, जगतमा परब्रह्मको कृपा नभइकन मानव जन्म पाइनु दुर्लभ हुन्छ। कर्तालाई नजानी कार्य गर्छ भन्नु व्यर्थै आम हो। त्यसैले मान्छे आज अहमतामा डुबेका छौं। कर्ता परमात्मा अर्कै छ। जब हामी कर्ता परमात्मा त्रिलोकीनाथलाई नचिनिकन आफूलाई कर्ता सम्झिरहेका छौं र आफूलाई सर्वश्रेष्ठ सम्झिरहेका छौं, सर्वश्रेष्ठ तीन लोक नौ प्रकृतिलाई परिचालन गर्ने एकै परमात्मा पारब्रह्म ईश्वर हरघटवासी अन्तर्यामी जसको जानकारी गर्नलाई भगवान शिवजीले गुरु वशिष्ठ कहाँ गएर नमस्कार गरी जब तत्वज्ञानको वार्तालाप हुँदा पार्वतीको दृष्टि परेको थियो र पार्वतीले प्रश्न गर्नुभएको थियो, त्यसकै उत्तर दिँदा श्री भगवान शिवजीले भन्नुभएको छ, जब तब व्रत तीर्थ यज्ञ दान तथै बच गुरु बिना तत्व ज्ञान नविज्ञा हे पार्वती। हे पार्वती, मेरा तत्व ज्ञान दिने तपाईँ निरञ्जन हुनुहुन्छ। शरीर पञ्चतत्वको शरीर मात्रै होइन, परब्रह्म हुनुहुन्छ भनेर मलाई तत्व ज्ञान दिएका ऋषि सुखदेव भएको हुनाले म गएको हुँ। त्यसैले अब मैले बुझेँ यज्ञ दान व्रत तीर्थ आदि सबभन्दा पनि तत्व ज्ञान ज्ञानकै जानकारी छैन, त्यो जानकारी छैन। परमात्मा कहाँ छ, को हो, क्या गर्दा क्या हुन्छ भन्ने जानकारी छैन भने त्यो उत्तम हुँदैन। उत्तम नै परमात्मा अविनाशी को भनी जान्नु हो भनेर उहाँले पनि भन्नुभएको कुरा उल्लेख छ। त्यसो त परमात्मा त्रिलोकीनाथ जो नभइकन एक पात पनि हिँड्न सक्दैन, जो नभइकन कुनै एक फल लाग्न सक्दैन, फूल फुल्न सक्दैन, यो अस्तुलोकदेखि दृष्टिमान लोकसम्म एकै परमात्मा पारब्रह्मेश्वर छ, जसको आदि पनि छैन अन्त पनि छैन, जो नभइकन सृष्टिमा केही पनि हुँदैन। पिता नै परब्रह्म हुन् जगतमा, जसले गर्यो सृजना, जसको ज्ञान नभई भक्ति भजन गरे छुट्छन् अनेक बन्धना। आमा भई कन यो चराचर जगत जसले प्रकाश गर्दछन्
जसले नाम जपेर सबै पाप काटिएर संसार सागर तर्दछन्। यस्ता श्री परमात्मा पारब्रह्ममा कोटि नमन गर्छ जो सेवा सत्संग गर्दै चरण कमल सधैं रहिरहन्छ। त्यो पिता हुन् परब्रह्म प्रभु उत्तम तीन लोकका पति सृजन पालन नाश गर्छ जसले जीवमा जगत जीव सब जगतका जति भित्रै बाहिर चराचर जगतमा सधैं रमी रहन्छ जो रोम रोममा व्यापक छ यस सबमा सारै भूमण्डलमा छ जो यस्तो पारब्रह्म परमात्मा हरिको दर्शन पाउनलाई जब पूर्ण सद्गुरुको दर्शन हुँदा पाइन्छ ब्रह्म ज्ञान तब मानधातार भगीरथै ध्रुव नभई प्रह्लाद कुन्ती सुत विश्वामित्र वशिष्ठ लोमस मनु श्री सन्तनु कश्यप कालिदास भोज अशोक तुलसीदास कबीर र मीरा सबै पूर्ण सद्गुरुसित तत्व ज्ञान लिया अमर भया ती सबै जसको आदि र अन्त छैन जसको कोही छैन रूपगुणहरू जसलाई विकार गरिसक्ने जगतमा छैनन् कुनै चीजहरू आगोले पनि जलाउँदैन जसलाई पानीले भिज्दैन जो हतियारहरूले काटिन जसलाई हावाले उडाउँदैन जो जसलाई कसैले केही गर्न सक्दैन यस्तो परमात्मा पारब्रह्मेश्वरको अनुभूति केवल समयको अवतारी पुरुष सद्गुरूले मात्रै गराउन सक्दछ अरूले गराउन सक्दैन। कबीरदासजी भन्नुहुन्छ गंगा तीर जो घर करे पिए निर्मल नीर बिनहरि सुमिरन मुक्ति नहोए कह गए दास कबीर। कबीरदासले भन्यो गंगाको तीर नजिक जसको घर छ उनले निर्मल पानी पिउन सक्दछ। त्यस्तै प्रकारले जसले परमात्मा ईश्वरको ज्ञान लिएर भजन कीर्तन हमेशा सुमिरन प्रार्थना गरिरहन्छ उलाई सधैं परमात्मा नजिक छ भन्ने अनुभूति छ। उसले मात्रै त्यो स्वाद जस्तै पानीको स्वाद निर्मल पानीको स्वाद जसले नजिक पानीका छ उसले हुन्छ त्यस्तै भगतलाई हुन्छ। तसर्थ यी सबै जति उल्लेख छन् यी भगतलेहरूले भोगेर आफूले भोगिसकेर पाइसकेर अरू सन्ततिहरूलाई पनि मार्गदर्शक बनेका हुन्। भक्ति प्यारी रामगी जैसे प्यारी आग सारा पाटन जल गया फिर लावे माग आगो पानी माटो जीव आकाश वायु सूर्य चन्द्रमा तारा यी नौवटा प्रकृतिबाट त यस सृष्टि तीन लोकको रचना भएको छ। तर आगो अति भएपछि आगोले विनाश गर्नु परेपछि सारै जंगलमा आग लागि डडिजान्छ त्यसको भाव। तर पनि घरमा आगो छैन भने लाइटर छैन केही छैन केही साधन छैन भने अर्को घरमा गुहार्न जान्छन्। ठिक त्यस्तै प्रकारले संसार सृष्टि चलाउने विनाश गर्ने प्रलय गर्ने उत्पत्ति गर्ने पालन गर्ने परमात्मा त एक छ। सोही परमात्मालाई नजान्दाखेरि मान्छे अनेक ठाउँमा खोजिरहेको छ। कोही भगवानलाई तीर्थमा खोजिरहेका छन् कोही व्रत मान्नेपछि सन्तोष छन् कोही गेरुवा कपडा लगाएर भेषधारी बनेर केशधारी बनेर सन्तोष छन् प्रयत्न हरेकले गरेका छन्। कसैले कानफुक्का गुरूबाट सन्तोष प्राप्त गरेका छन्
कसैले आँखा निनाएर ज्योतिबिन्द छ त्यही परमात्मा हो भनेर सन्तोष गरेका छन्। तर त्यो उत्तम ज्ञान सबै होइन। उत्तम ज्ञान वैज्ञानिक तथ्य र जुन पुराणको अन्तिम पुष्टि भएको छ त्यो सोहीलाई जसले बताउँछ त्यो मात्रै पूर्ण तत्व ज्ञान हो। जसलाई भनिएको छ गीतामा नैनन छेदान्ति सतराणी नैनन देहाति पावक नचैनु कलो उदयान्त बोन संस्कृति मारुत, त्यसको प्रत्यक्ष प्रमाणित वैज्ञानिक तथ्य र पुष्टि गरिकन जसले ज्ञानलाई सम्झाउँछ अनि मात्रै थाहा हुन्छ। आगोले नजलाइसक्ने, पानीले नभिज्ने, हावाले नउड्ने, टुक्रा टुक्रा नहुने, सशासरले नकाट्ने क्या छ त? जो नाशै हुँदैन अविनाशी सोही परमात्मा हो। त्यहीको जानकारी अरूले हुँदैन जो पूर्ण तीन लोकको भौतिक र आध्यात्मिक वस्तु परिवर्तन र अपरिवर्तन जसले बुझाउन सक्दछ सोही नत्मा नै पूर्ण सद्गुरु हुन्छ। लेकिन त हरेक पुराणमा लेखिएको छ, भागवत कृष्ण चरित्रमा कविले लेखेका छन्, विद्वान भक्तले लेखेका छन्। घरका भित्र र बाहिर जुन तरहले देखिन्छ आकाश यहाँ भरमै व्यापक छ उसै तरहले सम्पूर्ण घट घटमा। आकाश नाश हुँदैन जुन तरहले भत्क्यो र घरियो घरि भरमै ज्ञान पनि उसै तरहले नाश हुन्न देहै मरि। लौ, यो शरीर मरेर परमात्मा मर्दैन। जस्तो घरको भित्र पनि आकाश छ, बाहिर पनि आकाश छ। आकाश त खाली ठाउँलाई भनिन्छ जहाँ आवाज मात्रै आउँछ। तर घर भत्के पनि आकाश भत्किँदैन। घर भौतिक पदार्थको हो, भौतिक सामानको हो। त्यस्तै शरीर पनि पञ्चतत्वको हो। बंगला खुब बोने महाराज जिसमे नारायण बोले, यस बंगलाका दस दरवाजा बीच पवनका खम्बा, आओ त जाओ त कोही नै देखाए।